0: समेत आग्रह गरेको निकट नेताहरूको दावी छ। शेखरले निकट नेताहरूलाई पार्टी महामन्त्री गुरूराज घिमिरे सहितका नेतासँग पनि छलफलका लागि खटाएका थिए। सहमति प्रयासमा सक्रिय नेताहरू भने पार्टी विभाजन उन्मुख भएको निष्कर्षमै पुगेका छन्। शेखर सहितका नेताहरू असोज 3 गतेसम्म एकता प्रयास जारी राख्ने तयारीमा रहेका छन्। सभापति थापासँग केही दिन अघि म्यारिट होटलमा भेटेका शेखरले आफू देउवासहित वृहत एकताको पक्षमा रहेको बताएका थिए। आफूसहितका केही नेता मिल्दैमा मात्र एकताको सन्देश नजाने जनाउँदै शेखरले महाधिवेशन मिति सारेर वातावरण बनाउन थापालाई आग्रह गरेको निकटहरूको दावी छ। तर थापाले पार्टीको समग्र एकता भन्दा खास खास नेताहरूलाई मात्र समेटेर अघि बढ़ने पुरानो अडान राखेको जनाइएको छ। थापाले शेखर शशांक कोइराला पूर्णबहादुर खड्का सहितका नेतालाई समेटेर महाधिवेशनमा जान चाहेको समेत बताइएको छ। दुवै पक्ष महाधिवेशन तयारीमा मझधारमा शेखर शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
1: यसैबीच आजको कान्तिपुर दैनिकमा गगनलाई किन भेट्न चाहदैनन् देउवा शीर्षकमा अर्को समाचार छापिएको छ। सिंगापुरबाट फर्किएको 1 महिना बित्दा समेत कांग्रेसका पूर्व सभापति शेरबहादुर देवालले पार्टी सभापति गगन थापासँग भेटेर सम्वाद गर्न मानेका छैनन्। दुई नेताबीच सम्वाद नहुँदा पार्टीको आसन्न 15 महाधिवेशन नै अलग अलग हुने सम्भावना बढ़ेको छ। पार्टीभित्रको विवाद मिलाउन सभापति थापाले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासँग सम्वाद गरिरहेका छन्। देउवा सिंगापुरबाट फर्किए लगत्तै भेट्न पटक पटक समय माग्दा समेत नपाएको सभापति थापाले बताएका छन्। महामन्त्री प्रदीप पौडेलका अनुसार थापाले प्रत्यक्ष र अप्रत्यक्ष दुवै माध्यमबाट देउवालाई भेट्न प्रयास गरिरहेका छन्। थापाले पहिलो पल्ट 1 भदौमा देउवाका स्वकीय सचिव भानु देउवालाई समय मिलाइदिन आग्रह गरेका थिए। दुई पटक मेरै अगाडि सभापतिजीले फोन गर्नु भएको थियो, त्यस अघि पनि प्रयास भएको थियो। पौडेलले भने विभिन्न व्यक्ति मार्फत पनि भेट्न खोज्नु भएको हो तर सम्वाद हुन सकिरहेको छैन। देउवा सिंगापुरबाट फर्कनु 1 साता अघि 21 साउनमा सर्वोच्चले 4 वैशाखको फैसला पुनरावलोकन हुने अनुमति निस्ता दिएको थियो। विशेष महाधिवेशन र त्यसबाट निर्वाचित केन्द्रीय कार्य समितिलाई कानूनी वैधता दिने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्चले 4 वैशाखमा सदर गर्ने निर्णय गरेको थियो। फैसला पुनरावलोकनबाट आफैले पार्टीको आधिकारिकता पाउने आत्मविश्वास देवालले बुधबार आयोजित कार्यक्रममा पनि व्यक्त गरेका छन्। गगनलाई किन भेट्न चाहदैनन् देउवा शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ।

0: एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी, एलजी लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपालमा 18 वर्ष मुनिका 6.8% बालबालिका आफ्ना जैविक आमा बुवा वा दुवै मध्ये कुनै एकसँग नबसेको तथ्याङ्क सार्वजनिक भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा 18 वर्ष मुनिका बालबालिकाको संख्या करिब 90 लाख छ, जसमध्ये 6.8% अर्थात 6,12,000 बालबालिका जन्म दिने आमा बुवासँग नबसेको तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको छ। 10,000 भन्दा बढ़ी बालबालिका बालगृह तथा ट्रान्जिट होममा छन् भने आमा बुवासँग नबस्ने बालबालिकाको वैकल्पिक हेरचाह समेत मापदण्ड समेत बनाइँदैछ।
3: झण्डै 5 महिनाको अवधिमा मात्रै मन्त्री परिषदबाट विभिन्न मन्त्रालय, आयोग, प्राधिकरण, बोर्ड र संस्थानहरूमा गरी 63 जनाको नियुक्ति गरिएको छ।
2: गत भदौ 10 गते भोटेपछि हिमबाड़ीपछि फेला परेका सब पहिचानका लागि नेपाल प्रहरी आफैले बनाएको फेस ट्याप एआई प्रविधि प्रयोगमा ल्याइएको छ। प्रहरी मुख्यालयमा रहेको प्राविधिक टीम एआई सेलले आन्तरिक प्रयोजनका लागि निर्माण गरेको यो सफ्टवेयर हिमबाड़ीमा ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि पहिलो पटक प्रयोगमा ल्याइएको हो।
3: भोटेकोशी बाढ़ीपछि मकवानपुरको थाहा नगरपालिकाका 20 जना सम्पर्कविहीन भएका छन्। तीमध्ये 19 जना कन्टेनर चालक हुन्। बाढ़ीपछि सम्पर्कविहीन भएका उनीहरूको खोजीमा 15 दिनदेखि परिवारजन भौतारी रहेका छन्।
2: प्रधानमन्त्री बालेन्द्र शाहले निजी क्षेत्रको लगानी प्रवर्धन गर्ने उद्देश्यले प्रतिष्ठित उद्योगी व्यवसायसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री शाहले विद्यमान कानून तथा नीतिमा समेत तत्काल सुधार गर्ने बारे उद्योगीहरूसँग छलफल गर्नुभएको बताइएको छ।
3: गत फागुनमा पश्चिम एसियामा द्वन्द चर्किएपछि शुरू भएको ग्यास अभाव अझै मत्थर भएको छैन। बीचमा आधा सिलिण्डर ग्यास बेचेर केही सहज बनेको बजारमा पछिल्लो समय अभाव छन् चुलिएको छ।
2: अर्थमन्त्री डाक्टर सोडी मुआग्लेले अर्थतन्त्रमा देखिएको शिथिलता अन्त्य गर्दै लगानी, उत्पादन र रोजगारी बढ़ाउने लक्ष्यसहित सरकारले एकैपटक 5 वटा विशेष आर्थिक प्याकेज अघि बढ़ाउने तयारी गरेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनको 28 वार्षिक साधारण सभामा बोल्दै उहाँले विपदपछिको पुननिर्माणदेखि पूँजी बजार सुधार, निजी क्षेत्रको पुनरुत्थान, एफटीएफको ग्रे लिस्टबाट नेपाललाई बाहिर निकाल्ने अभियान र अन्तर्राष्ट्रिय वित्त परिचालनलाई सरकारले आर्थिक पुनरुत्थानको मुख्य आधार बनाएको बताउनुभयो।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस हो डेसो खुशीको कनेक्सन
1: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
2: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
1: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
2: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
1: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
2: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
1: न्यून सेवा शुल्क न्यून ब्याज दर
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना प्रिय ग्राहकवर्ग प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ त्रिशुली शाखा सम्पर्क 98513-17966 गजुरी शाखा सम्पर्क 98513-18367 धुन्चे शाखा सम्पर्क 98513-17866
5: होइन यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन् तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त
6: ए ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका 1 प्रगति टोल विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लरमा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ हाइड्रोफेसियल माइक्रो सेटिङ नेल एक्सटेन्सन ल्यासेस एक्सटेन्सन कानको लोदी टाल्ने इयर ल्याब सुपथ मूल्यमा गरिन्छ साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ प्रोप्राइटर प्रतीक्षा दाहाल सम्पर्क नम्बर 98163-55553 र 98423-18049
7: हेर्नु विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो
8: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
9: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी सम्पर्क नम्बर 98520-55768
10: साथै 98520-55768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्
11: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 6 बज्यो
12: तपाईहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz
13: एको साझा खबर CIN खबर.com CIN को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ
14: आज 2083 साल भदौ 27 गते शनिबार सेप्टेम्बर 12 तारीक सन् 2026 नेपाल सम्बत 1146 भदौ शुक्ल पक्षको प्रतिपदा तिथि प्राथमिक उपचार दिवस
13: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू
14: भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा पुनर्वस्तीको बहस जोखिमयुक्त ठाउँमा फेरि बस्ती नबसाल्न विज्ञको सुझाव दशैं अघि नै अस्थायी आवास बनाउने सरकारको तयारी सुरुङ उद्धार 17 दिनसम्म कठिन अझै जीवित भेटिने आशा
13: बाढ़ी प्रभावित क्षेत्रमा हैजा विरूद्ध खोप अभियान शुरू सहकारीले पनि उच्च पदस्थ पदाधिकारीको विवरण राख्नुपर्ने विद्युत अभाव भएपछि हुम्लाका सरकारी कार्यालय हातैले पत्र लेख्दै
15: आर्थिक अभाव भएकालाई निशुल्क उपचार कागजमा मात्रै, ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता मारमा, ठूला पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई अघि सार्ने सरकारको तयारी,
13: यमनमा जारी द्वन्द्वका कारण हजारौं मानिस विस्थापित, विश्वभर इन्धन आपूर्तिका लागि खाड़ी मुलुकहरू छलफलमा, इरान र साउदी अरबका शीर्ष कूटनीतिज्ञ बीच टेलिफोन वार्ता,
15: र एनबीएलको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण भिड्दै, दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंगसिर दोस्रो साताबाट टेबल टेनिस खेलाड़ी प्राजना महर्जनलाई थाइल्याण्डमा जीत।
16: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIM।
15: साझा खबरको सबैभन्दा शुरूमा, सुरुङमा उद्धार 17 दिनसम्म कठिन भएको प्रसंग।
13: भोटिकोशीमा आएको विनाशकारी बाढ़ीपछि रसुवा, नुवाकोट र धादिङका जलविद्युत आयोजनामा कार्यरत 916 जना अझै सम्पर्कविहीन छन्। बाढ़ी गएको 17 दिन बितिसक्दा पनि सुरुङ र भूमिगत विद्युत गृहमा फँसेको आशंका गरेका व्यक्तिको खोजी पूरा हुन सकेको छैन। नेपाली सेना प्रहरी सम्बन्धित आयोजना तथा स्वदेशी विदेशी प्राविधिकहरूको टोली खोज तथा उद्धारमा जुटिरहेको छ। राष्ट्रिय योजना आयोग सहितको प्राविधिक टोलीको प्रतिवेदन अनुसार बाढ़ीमा 759 मेगावाट क्षमताका 13 जलविद्युत आयोजना र 24 मेगावाटका 5 सोलर प्यानल प्रभावित भएका छन्। ऊर्जा तथा ग्रिड प्रणाली पुनरुत्थानका लागि करिब 3.90 खर्ब रूपियाँ आवश्यक पर्ने आकलन समेत गरिएको छ। बाढ़ीले सड़क पुल र आयोजनासम्म पुग्ने बाटो बगाएपछि उद्धारका लागि उपकरण घटनास्थल पुर्याउन कठिन भएको छ। हेलिकप्टरबाट समेत सबै उपकरण लैजान सम्भव देखिएको छैन। अपर त्रिचुली एकमा सड़क र पुल बग्नुका साथै इन्टरनेट तथा विद्युत आपूर्ति अवरूद्ध हुँदा उद्धार टोलीलाई थप समस्या भएको आयोजनाले जनाएको छ। आवश्यक उपकरण लैजान ढिलाइ हुँदा खोजीको कार्यलाई तीव्र रूपमा अगाडि बढ़ाउन समेत अप्ठ्यारो भइरहेको उद्धारमा खटिएका सुरक्षाकर्मीहरूले बताएका छन्। सुरुङभित्र पानी, लेदो, ढुंगा र काठ कति भरिएको छ भन्ने प्रश्न नहुँदा पनि उद्धार रणनीति पटक पटक परिवर्तन गर्नुपर्ने अवस्था आएको टेक्निकल इन्जिनियर उदय राज न्यूपानेले बताउनु भएको छ। पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले सुरुङ पूर्ण रूपमा पानी र लेदोले नभरिएको अवस्थामा केही भागमा हावा र अक्सिजन बाँकी हुन सक्ने बताउनु भएको छ। त्यसैले खोजी पूरा नहुँदै सुरुङभित्र रहेका व्यक्ति जीवित छैनन् भन्ने निष्कर्षमा पुग्न नहुने समेत उहाँले बताउनुभयो।
15: भोटेकोशी बाढ़ी प्रभावित क्षेत्रमा झाडा पखाला देखिन थालेपछि प्रभावित क्षेत्रमा सरकारले हैजा विरूद्धको खोप दिन शुरू गरेको छ। जनस्वास्थ्य कार्यालय रसुगाका प्रमुख निर्धोज घरती मगरले बाढ़ी प्रभावित क्षेत्रका नागरिकलाई नजिकको खोप केन्द्रमा पुगेर हैजा विरूद्धको खोप लगाउन शुरू गरिएको बताउनु भएको हो। उहाँले आफूले खोप लगाएको वा नलगाएको यकिन गरी खोप नलगाएकाले पाइक पर्ने केन्द्रमा पुगेर खोप लगाउन अनुरोध गर्नुभयो।
17: हाम्रो रसुवा जिल्लामा अहिले 9 होल्डिङ सेन्टर हो। हिजो चाहिँ उत्तरका गाउँपालिका होल्डिङ सेन्टरबाट चाहिँ 4 हेन्डो होल्डिङ सेन्टरमा शुरू भएको छ भने आज सम्पूर्ण होल्डिङ सेन्टरबाट नै खोप सेवा आजदेखि सञ्चालन भएको छ। यो हैजा चाहिँ एकदमै छिटो फैलन सक्ने एकदम संक्रामक रोग भएको हुनाले यो खोप लगाइसकेपछि यो सम्भावित यसको आउटब्रेक चाहिँ हामीले नियन्त्रण गर्न सक्छौँ। त्यस्तो त्यही भएर यो अहिले फेरि यो मौसम पनि त्यस्तै महामारीजन्य रोगहरू फैलिने अवस्थाको मौसम भएको हुनाले यो खोप चाहिँ लगाउनु एकदमै महत्वपूर्ण छ। 1 वर्षदेखि माथिका सम्पूर्ण जनसंख्यालाई चाहिँ हैजा विरुद्ध खोप दिइनेछ। 1 वर्षदेखि माथिका सम्पूर्ण उमेर समूहले साबिकको प्रत्येक वडाबाटको खोप केन्द्रबाट हामीले यो खोप सेवा प्रदान गरेका छौँ। खोप अभियान मार्फत यो सम्पूर्ण रसुवाका जनतालाई गर्भवती, सुत्केरी र सम्पूर्ण यो दीर्घ रोगी सबैले खोप जहिले पनि मिल्ने हो। अलिक कडा ज्वरो र पखाला लागिरहेको व्यक्तिहरू चाहिँ अलिक खोप नलिन नमिल्ने हो। यदि खोप पनि यो धनुषंकार विरुद्धको खोप पनि हामीले अभियानको रूपमा नभएर उद्धार कर्मी र स्वेच्छाकर्मीहरू जो चाहिँ उद्धार कार्यमा खटिनु भएको छ र स्वास्थ्य कर्मी उहाँहरूलाई चाहिँ यो खोप पनि हामीले लगाइरहेका छौँ। यो चाहिँ यो पनि प्रत्येक वडाबाट प्रत्येक खोप केन्द्रबाट नै हामीले चाहिँ यो खोप पनि प्रदान गरेका छौँ भने अब केही दिनमा 1 हप्ता पछाडि फेरि हामीले 6 महिनादेखि 15 वर्षसम्मका सम्पूर्ण बालबालिकाहरूलाई दादु र रुगुदा विरुद्धको खोप पनि प्रदान गर्नेछौ।
15: हैजासँगै टिटनाशक र दादुरा रूबेला खोप पनि लगाउने सरकारको तयारी रहेको छ। खोप लगाउने दिन र समयबारे नजिकको स्वास्थ्य चौकी, महिला स्वास्थ्य स्वयंसेविका वा ओडाका जनप्रतिनिधिसँग जानकारी लिन सकिने स्वास्थ्य कार्यालयले जनाएको छ। बाढ़ीपछि दूषित पानी र खानेकुराका कारण हैजा तथा अन्य संक्रामक रोगको जोखिम बढ़न सक्ने भएकाले खोपसँगै सफा पानी पिउन र स्वास्थ्यमा सरसफाईमा विशेष ध्यान दिन स्वास्थ्य कर्मीले आग्रह गरेका छन्।
13: यसैबीच सरकारले भोटेकोशी बाढ़ी पीड़ितलाई दशैं अघि नै अस्थायी घर बनाउने तयारी समेत गरेको छ। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ी पश्चातको पुननिर्माणका लागि सरकारले 7,23,21,52,00,00,00 रूपियाँ आवश्यक पर्ने अनुमान पनि गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्षति तथा आवश्यक आकलन प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनरुत्थानका लागि मात्रै 4,73,57,19,00,00,00 रूपियाँ लाग्ने अनुमान गरिएको छ। प्रतिवेदनले पुननिर्माणलाई दुई चरणमा विभाजन गरेको छ, जस अन्तर्गत आगामी 6 महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुननिर्माणका लागि 8,73,50,00,00 रूपियाँ र दीर्घकालीन पुननिर्माणका लागि 7,54,58,02,00,00,00 रूपियाँ खर्च हुने समेत अनुमान गरिएको हो।
15: यसैबीच भोटेकोशी बाढ़ीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्यांकन गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठित समितिले क्षति र क्षतिपूर्तिको आधार अध्ययन गरी 15 दिनभित्र प्रतिवेदन बुझाउनेछ। यस्तै यातायात क्षेत्रका निजी नीति नियम ऐन कानून तथा मापदण्ड समयानुकूल बनाउन जंगबहादुर डाँगीको संयोजकत्वमा अर्को समिति पनि गठन गरिएको छ। उक्त समितिले 45 दिनभित्र राय सहितको सुझाव प्रतिवेदन पेश गर्नेछ।
13: सरकारले सहकारी संस्थालाई पनि ग्राहक पहिचान सहित उच्च पदस्थ अधिकारी तथा वास्तविक धनीको विवरण राख्नुपर्ने व्यवस्था लागू गरेको छ। राष्ट्रिय जोखिम न्यूनीकरण प्रतिवेदनले सहकारी क्षेत्रबाट सम्पत्ति शुद्धिकरणको जोखिममा मध्यम उच्च देखाएपछि राष्ट्रिय सहकारी प्राधिकरणले बैंक तथा वित्तीय संस्था सरह सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्तीय लगानी नियन्त्रण सम्बन्धी मार्गदर्शन लागू गरेको हो। मार्गदर्शन अनुसार सहकारीले उच्च जोखिम भएका सदस्य तथा कारोबारको थप 5 जाँच, शंकास्पद कारोबारको वित्तीय जानकारी इकाईमा रिपोर्ट र प्रति सम्बन्धित सूचीमा रहेका व्यक्तिको सम्पत्ति रोक्का गर्नुपर्ने समेत व्यवस्था गरेको छ। व्यवस्था पालना नगरे सहकारी संस्था निलम्बन गर्ने र दर्ता खारेजी सम्मको व्यवस्था लागू गर्ने समेत प्राधिकरणले जनाएको हो।
15: उच्च जोखिममा रहेका नेपालका हिमताल मध्ये 4 ठूला हिमतालको पानी घटाउने गृह कार्य सरकारले शुरू गरेको छ। हिमालमा परेको जलवायु परिवर्तन र उच्च तापक्रमको असरका कारण बढ़दै गएको हिमतालको उच्च जोखिम कम गर्न सरकारले गृह कार्य थालेको हो। यही प्रयोजनका लागि जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र

0: रायले भन्नुभयो त्यस मध्येका 25 वटा हिमताल नेपालमा छन्। तीमध्ये कतिपय मानव बस्तीमाथि धारिलो तरवार जस्तै बनेकाले पानीको तह घटाउने पर्ने अवस्थामा पुगेका छन्।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेको सीमा पुनर्वस्तीको बहस विपदको जोखिम र स्थानीयको भविष्य
2: अलि सेफ ठाउँमा अलि अग्लो बनाएर अलि ठूलो बाढीहरूबाट कसरी जोगिने भनेर निर्माण गर्न नसकिने विषय भएन। यो बाढीले पनि हामीलाई त्यही सिकाएर गएको जबरजस्ती नगरौं, प्रकृतिसँग सकिँदैन।
0: विद्युत अभाव भएपछि हुम्लाका सरकारी कार्यालय हातैले पत्र लेख्दै विश्वभर इन्धन आपूर्तिका लागि खाड़ी मुलुकहरू छलफलमा लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: शीतल जाउँ बाहिर पसलमा के खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
4: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
3: ओहो, तिमी त घरको खाने भएछौ नि।
5: के को सर सल्लाह हो दुईजनाको?
4: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
5: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
3: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
5: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
6: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
7: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
7: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
1: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउँ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा भोटेकोसी बाढी प्रभावित 14,000 बाल बालिकाको पढ़ाई अवरूद्ध शीर्षकमा खबर प्रकाशित छ। यसलाई शिवहरि घिमिरेले लेख्नु भएको छ। भोटेकोसी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका 14,000 भन्दा बढ़ी बाल बालिकाको पठन पाठन अवरूद्ध भएको छ। मन्त्रालयका अनुसार तीन जिल्लाका 63 विद्यालय बाढ़ीबाट प्रभावित भएका छन्। त्यस्तै रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा काठमाडौँ महानगरको अतिक्रमित 1859 रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय शीर्षकको अर्को खबर पनि प्रकाशित छ। रावल आयोगले किटान गरेका, अतिक्रमण भएर व्यक्तिका नाममा गएका श्वेता सरकार मातहत ल्याउने निर्णय भएको छ। अतिक्रमित भएर व्यक्तिका नाममा गएका र व्यक्तिको नाममा कायम भएका श्वेता हट्छन्। यसका लागि नापी र मालपोत कार्यालय निर्देशन समेत दिएको खबरमा उल्लेख छ। त्यस्तै प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभामा उठाउँदैछन् यी पाँच एजेण्डा शीर्षकमा पनि आजको

0: नयाँ पत्रिकाको पहिलो पृष्ठमा खबर प्रकाशित छ। त्यस्तै उपाध्यक्ष बादलको प्रस्तुतिले पार्टी पुनर्गठन कार्यदलमा नोकझोकको शीर्षकमा खबर छ। एमाले चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा उपाध्यक्ष तथा संयोजक रामबहादुर थापा बादल र महासचिव शंकर पोखरेलका छुट्टा छुट्टै प्रतिवेदन पेश भएका छन्। यसअघि नै तयार भएको पोखरेलको प्रतिवेदनमा गत चुनावको पराजयको जिम्मा नेतृत्वले लिनुपर्ने भन्दै तल्लो तहबाट आएका पार्टीको पुनर्गठनको बहस पनि त्यहाँ चुलिएको छ। त्यस्तै ग्यास कालोबजारी गर्ने विरूद्ध कार्यवाही तीव्र शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा खाँचो पर्दा निशुल्क छैन प्रसूति सेवा शीर्षकको अर्जुन पौडेलले लेख्नु भएको खबर पनि प्रकाशित छ। सप्तरीमा सरकारी अस्पताल अगाडिको सड़क पेटीमै सुत्केरी भएको घटनाले नेपालमा निशुल्क प्रसूति सेवा आर्थिक अवस्था कमजोर भएका मानिस महिलाले पाइरहेका छन् कि छैनन् भन्ने प्रश्न खड़ा भएको छ। बिरामीले खर्च तिर्न नसके स्वास्थ्य संस्थाले सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि यसले जन्माएको हो। त्यस्तै काठमाडौँ लाइफ लाइन सड़क अवरूद्ध पारीको समानान्तर सम्भावना अल्पत्र शीर्षकको खबर पनि प्रकाशित छ भने पितृपृष्ठमा ग्यास आपूर्ति व्यवस्था सहज नबन्द मारमा उपभोक्ता शीर्षकको खबर छ। फागुनदेखि आधा सिलिण्डर ग्यास बिक्री गर्दा माग र आयात दुवै घटेको निगमको दावी छ। आधा सिलिण्डर बाढ़ेका बेला उपभोक्ता र डिलरले धेरै स्टक राख्दा खपत कम भएकाले पनि आयात पनि घटेको स्पष्टीकरण दिइएको छ। ठूला पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई अघि सार्न प्रधानमन्त्रीको चासो शीर्षकको खबर पनि छ। सरकारले फुकाउनु पर्ने कानूनी तथा व्यवहारिक जटिलतामा प्रधानमन्त्रीले उद्योगीहरूसँग राय समेत माग्नु भएको छ।
1: नागरिक दैनिकमा पहिलो पृष्ठमा सन्नाटामा रसुवा शीर्षकमा खबर छापिएको छ। यो खबर रमेश धमलाले रसुवाबाट लेख्नु भएको हो। बाढ़ीको सन्नाटा सिंगो जिल्लामा छ। रसुवामा कति मानवीय क्षति भयो यकिन छैन, तर धुन्चे भन्दा माथि स्याप्रुवेशी लिङलिङ तिमुरे घट्टेखोला रसुवा गढ़ीमा सड़क र बस्तीको कुनै पनि अस्तित्व नभएको खबरमा उल्लेख रहेको छ। पर्यटन क्षेत्रमा मात्रै 52 अर्बको क्षति, होटेलमा मात्रै 19.5 अर्बको नोक्सानी शीर्षकमा मधुजंग पाण्डेले काठमाडौँबाट लेख्नु भएको खबर समेत रहेको छ। त्यसै गरी आमा बुवासँग बस्दैनन् 6 लाख बच्चा शीर्षकमा रूबी रनियारले काठमाडौँबाट लेख्नु भएको खबर समेत छ। नेपालमा 18 वर्ष मुनिका 6.8% बालबालिका आफ्ना जैविक आमा बुवा वा दुवै मध्ये कुनै एकसँग नबसेको तथ्याङ्क सार्वजनिक भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा 18 वर्ष मुनिका बालबालिकाको संख्या करिब 90 लाख छ, जसमध्ये 6.8% अर्थात 6,12,000 बालबालिका जन्मदिने आमा बुवासँग नबसेको तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको हो। त्यसै गरी गोर्खा पत्रको पहिलो पृष्ठमा सब पहिचानमा फेस ट्र्याप प्रविधि शीर्षकमा शम्भु दंगालले लेख्नु भएको खबर छ। गत भदौ 10 गते भोटेको सी हिमबाड़ीपछि फेला परेका सब पहिचानका लागि नेपाल प्रहरीले आफैले बनाएको फेस ट्र्याप एआई प्रविधि प्रयोगमा ल्याएको छ। प्रहरी मुख्यालयमा रहेको प्राविधिक टीम एआई सेलले आन्तरिक प्रयोजनका लागि निर्माण गरेको यो सफ्टवेयर हिमबाड़ीमा ज्यान गुमाएका व्यक्तिहरूको पहिचानका लागि पहिलो पटक प्रयोगमा ल्याइएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी बस्नै नहुने गरी चर्के घर लोमान्थाङ भूकम्प शीर्षकमा अर्को खबर रहेको छ। मुक्तिनाथका समाचारदाताले लेख्नु भएको खबर हो। त्यसै गरी पुल नहुँदा जोखिमको यात्रा शीर्षकमा तिलासन पाण्डेले तमघास गुल्मीबाट लेख्नु भएको खबर रहेको छ। कालीगण्डकी करिडोर अन्तर्गत गुल्मी खण्डका विभिन्न खोलामा पुल नहुँदा यात्रु तथा सवारी चालकले बर्खायामा जोखिम मोलेरै यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। बाढ़ीमा भाई डुब्यो हरायो अटवारीको खुशी शीर्षकमा सन्तोष दहितले दाङबाट लेख्नु भएको खबर रहेको छ भनेदेखि विपदपछि बस्ती व्यवस्थापन शीर्षकमा अर्को खबर पनि छापिएको छ। त्यसै गरी बाढ़ीले दिएको पीड़ा तुरिन्त तर्न 5 घण्टा पर्खनुपर्छ शीर्षकमा अर्को खबर रहेको छ भने ठूलो आयोजना बन्दै कर्णालीको रूप फेरिँदै शीर्षकमा विष्णु प्रसाद न्यौपानेले वीरेन्द्रनगरबाट लेख्नु भएको खबर छ। लगानी सुनिश्चिततापछि निर्माण शुरू हुने चरणमा रहेको पश्चिम सुर्खेतको वेतन कर्णाली जलविद आयोजनाको बारेमा लेखिएको छ। कालीगोठको तिलागुफा खडा चक्र नगरपालिका र महावै शुभकालिका गाउँपालिकाको बीचबाट बग्ने तिला नदीमा बन्न लागेको दुई ठूला जलविद्युत आयोजनाका लागि लगानी जुटेको खबरमा उल्लेख रहेको छ। त्यसैगरी नेपाल मलेसिया श्रम गन्तव्यमा पुनः सिन्डिकेटको तास शीर्षकमा अन्नपूर्णको भित्री पृष्ठमा खबर छापिएको छ। संचालक र कर्मचारीलाई अयोग्य बनाउने बाफिया ऐन संशोधन गर्नु पर्ने शीर्षकमा अर्को खबर पनि छापिएको छ। अर्थ समितिले बैंक तथा वित्तीय संस्थाका संचालक र कर्मचारीलाई अयोग्य बनाउने प्रावधान तत्काल संशोधन गर्न निर्देशन दिएको हो। शुक्रबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थाको ऐन वाफिया 2073 दफा 18 संशोधन गर्न अर्थ मन्त्रीलाई निर्देशन दिएको हो। त्यसै गरी निर्माण व्यवसायी महासंघ कर्णालीको 1,11,000 सहयोग बाढ़ी पीड़ितका लागि सहयोग शीर्षकमा अर्को खबर छ भने भित्री पृष्ठमा कोशी प्रदेशको विपद चक्र हिमालमा हिमताल पहाड़मा पहिरो तराईमा डुबान शीर्षकमा शिवप्रसाद ढुंगानाले काठमाण्डुबाट लेख्नु भएको खबर छ। कोशी प्रदेशमा विपदको कथा जहाँ शुरू हुन्छ त्यही सकिँदैन। हिमालमा हिमताल फुट्दा होस् वा पहाड़मा पहिरो खस्दा त्यसको पानी माटो र गेग्रान नदी पछ्याउँदै तल झर्छ। माथिल्लो भेगमा आएको विपदको असर तराईको बस्तीमा डुबान र कटान बनेर देखिन सक्छ। यहाँका नदी प्रणालीमा हिमताल विस्फोट पहिरो भूक्षय गेग्रान थुप्रिने बाढ़ी डुबान र खडेरीसम्मका जोखिम एक अर्कासँग जोड़िएको अध्ययनले देखाएका छन्। त्यसैगरी नागरिकको भित्री पृष्ठमा जापानिज इन्सेफ्लाइटिस संक्रमणले थप एकजनाको मृत्यु शीर्षकमा खबर छ। पवित्र सुनारले लेख्नु भएको खबरमा जापानिज इन्सेफ्लाइटिस संक्रमणका कारण बिहिबारसम्म थप एकजनाको मृत्यु भएको उल्लेख रहेको छ। कैलालीकी 50 वर्षीय महिलाको बुधबार मृत्यु भएको हो। ती महिलाले नेपालमा चालू वर्षमा जापानिज इन्सेफ्लाइटिस संक्रमणका कारण मृत्यु हुनेको संख्या 25 पुगेको सरकारले जनाएको छ।
0: साझा खबरमा अब विदेशका खबर। यमनमा जारी द्वन्द्वका कारण हजारौं मानिस घरबाट विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार यो संख्या दोब्बर भन्दा बढ़ी रहने संयुक्त राष्ट्रसंघले बताएको छ। वर्षौंदेखि उत्तरी यमनका ठूला भागमाथि नियन्त्रण जमाइरहेको इरान समर्थित हुतीहरूले गत हप्ता साउदी समर्थित सरकारी सेना विरूद्ध ठूलो आक्रमण समेत गरेको थियो। द्वन्द्वका कारण घर छोड्नेको संख्या करिब 18,500 पुगेको समेत राष्ट्रसंघले जनाएको छ। तेहरानले सोमबार ओमनमा जारी खाड़ी मुलुकहरूसँग विश्वभर इन्धन आपूर्तिका लागि रणनीति महत्वपूर्ण हर्मुज जलमार्गका विषयमा छलफल गर्ने भएको छ। मध्य पूर्वको द्वन्द्वका क्रममा इरानले यो जलमार्गलाई पटक पटक अवरूद्ध पार्दै आएको छ। इराक र पर्सियाली राष्ट्रका अन्य तटवर्ती राज्यहरू सहभागी हुने समेत बताइएको छ। इरान अमेरिकी इजरायल आक्रमणका मा आफ्ना सर्वोच्च नेता मारिएपछि फेब्रुअरी 28 युद्धमा छ। इरानले देशभरि आक्रमण गरेर जवाफी कार्यवाही गरेको र हर्मुज जलमार्गलाई समेत नाकाबन्दी गरेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। र यमनमा पुनः द्वन्द्व चर्किएसँगै इरान र साउदी अरबका शीर्ष कूटनीतिज्ञ बीच क्षेत्रीय तनाव र बढ़दो असुरक्षालाई कम गर्ने विषयमा टेलिफोन वार्ता भएको छ। इरानी विदेश मन्त्री र साउदी विदेश मन्त्रीले वार्तामा तनाव फैलन नदिन तथा क्षेत्रीय स्थिरता पुनः स्थापित गर्न कूटनीतिक प्रयास र सहकार कार्य जारी राख्ने समेत बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्।
1: साझा खबरमा अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलको उपाधिका लागि आज प्रतिस्पर्धा हुने भएको छ। उपाधिका लागि कर्णालीले अन्नपूर्ण स्पाइकर किङ्सको सामना गर्दछ। खेल अपहरान्न 4 शुरू हुनेछ। छ टोली सहभागी लीगमा अन्नपूर्ण शीर्ष स्थानमा रहेर सिधै फाइनलमा प्रवेश गरेको हो। केडिया ग्रुपको आयोजनामा पहिलो पटक आयोजना भएको एनबीएलमा 6 टोलीले प्रतिस्पर्धा गरेका थिए। एनबीएलको विजेताले नगद 20,00,000 रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंगिर 16 29 गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदको सिफारिशका आधारमा प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेत लगायत विभिन्न जिल्लामा आयोजना गर्ने निर्णय गरेको हो। र नेपाल र युएबीच आज एसीसी प्रिमियर कपको उपाधिका लागि भिडन्त हुँदैछ। यो भिडन्त उपाधि कब्जा गर्नुभन्दा पनि अर्को वर्ष एसिया कपका लागि छनौट प्रावधान हो। यसैकारण नेपाल र युएई फाइनल खेल गुमाउन चाहँदैनन्। प्रिमियर कप विजेता नै सन् 2027 आयोजना हुने एसिया कपमा छनौट हुनेछ। पछिल्लो दुई संस्करणको फाइनलमा नेपाल र युएई नै प्रतिस्पर्धा गरेका थिए। दुवै टोलीले समान एक जित र हार निकाले। लगातार तेस्रो पटक फाइनलमा खेलिरहँदा यी दुवै टोलीका खेलाड़ीहरू एक आपसका कमी कमजोरी र बलियो पक्षसँग राम्रोसँग जानकारमा छन्।
0: भोटिको चाहिँ बाढ़ीपछि प्रभावित क्षेत्रमा पुनः बस्ती बसाउने कि सुरक्षित स्थानमा सार्ने विज्ञसँगको कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: ग्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% ग्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब भोटेकोसी बाढ़ी प्रभावित क्षेत्रमा पुनर्वस्ती बसाउने विषय। भोटेकोसी बाढ़ीले तहस नहस बनाएको क्षेत्रमा पुनः बस्ती बसाउने बहस चलिरहेको छ। कतिपय स्थानीयले ऐतिहासिक र धार्मिक स्थान रहेको भन्दै त्यस्ता स्थानको सुरक्षा गर्नुपर्ने बताएका छन्। स्थानीयको जीविकोपार्जन र सामाजिक सम्बन्ध जोगाउने कि सम्भावित जोखिमबाट सुरक्षित स्थानमा स्थानान्तरण गर्ने भन्ने प्रश्न अहिले प्रमुख बनेको छ। यही विषयमा हामीले बाढ़ी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीसँग कुराकानी गरेका छौं।
4: पूर्व सूचना प्रणालीलाई थप विस्तार व्यापक बनाउनु पर्नेछ। यसमा मैले अघि पनि भने हामीले पछिल्लो दश वर्षमा उल्लेख्य काम गर्यौं, प्रगति पनि उल्लेख्य हासिल गर्यौं। ठूला नदीहरूमा तराईको क्षेत्रमा बाढ़ीकै कारणले मान्छे मर्नुपर्ने अवस्था शून्यतामा
1: गरेछ।
4: अब पहाड़ी क्षेत्रमा अलिक बढ़िया छ, त्यसमा हामी काम गर्नुपर्नेछ, गर्छौं। यसमा सबैको समुदाय, स्थानीय सरकार, प्रदेश सरकार, केन्द्रीय सरकार, संघ संस्था, मित्र राष्ट्र सबैको सहयोगको खाँचो छ। हामी त्यो हात फिजाएका छौं। हामी सबैलाई चाहिँ यहाँले पनि विश्वास गरिदिनु, सहयोग गरौं। हामी सबै लाग्यौं भने हामी क्षतिलाई न्यूनीकरण गर्न सक्छौं भविष्यमा।
1: सरकारले चाहिँ पछिल्लो समय जुन सड़क निर्माणको कुरा छ त्यो चाहिँ एकदमै धेरै सजिलो हुन्छ भनेर, सहज पनि हुन्छ भनेर नदीको किनारमै बनायो, जसले गर्दाखेरि चाहिँ अहिले हामीले आफ्नो मान्छे गुमाउनु पर्यो पनि भन्नुहुँदैछ कि सड़क नदीको किनारमा हुँदै गर्दाखेरि हामीलाई सहज भयो होइन, यात्रा गर्नदेखि लिएर सामान ल्याउनदेखि लिएर शिक्षा स्वास्थ्य सबै कुराको सहज भयो, त्यो कारणले हामी सड़कको किनारमा गएर बस्यौं, व्यापार गर्न पनि सजिलो भयो। सरकारले नि 40 मिटर माथि मात्र सड़क बनाइदिएको भए हामी माथि बस्छौं भन्ने खालको पनि कुरा गर्नुभयो कि, यसमा चाहिँ के छ तपाईँको यो अब सड़क निर्माणकै कारणले गर्दाखेरि चाहिँ नेपालका धेरै शहरहरू चाहिँ नदी किनारमा बसे भन्ने हो अथवा के हो त?
4: अब यसलाई यसरी हेरौं, सड़क जाला भाँचिएला सड़क फेरि पनि बनाउन सकिन्छ, तर सड़क नदीको छेउमा गयो भन्दैमा हामी नदीको छेउमै गएर बस्ने, व्यापार गर्ने, जीविकोपार्जनको गर्ने काम चाहिँ नगरौं। भलै राज्यले कानून बनाएर त्यसलाई रोक्न सकेन, राज्यको दोष पनि त्यसमा होला। सड़कको छेउछाउ, सड़क भनेको चाहिँ एउटा यात्राको लागि मात्रै हो, स्थायी बसोबासको लागि त्यसको छेउछाउ होइन भन्ने भाष्य हामीले, अब यो बाढ़ीले त त्यो भाष्य निर्माण गरेर गयो, अब हामी त्यसो नगरौंला। मलाई त के लागिराखेको छ भने मानिसहरूले अब सड़कको छेउछाउ सुरक्षित देख्नुहुन्न, मोर सेफर लोकेशन खोज्नुहुन्छ, जानुहुन्छ।
1: तपाईँले भन्दै गर्दाखेरि म जोडिहालेँ फेरि, कतिपयले अहिले अब जस्तो बेत्रावती भयो, देवीघाट भयो होइन, चाहिँ ऐतिहासिक पृष्ठभूमि बोकेका शहरहरू जुन चाहिँ धार्मिक रूपले पनि जोडिएका ठाउँहरू छन् नि त, यसलाई चाहिँ जोगाउनुपर्छ र यहाँ फेरि पनि बस्ती बसाउनुपर्छ भनेर अभियान पनि शुरू गरिसक्नु भएको छ कि। अब यसमा चाहिँ अब बाढ़ी पूर्वानुमान शाखाको प्रमुख र बाढ़ीको विज्ञ भएको हिसाबले पनि त्यो अब नदी किनारमै छ, अब यसलाई चाहिँ कसरी लिनुहुन्छ तपाईँले?
4: अब यसमा म दुईटा कुरा राख्न चाहन्छु। जहाँसम्म संस्कृतिसँग जोडिएको विषय, धर्मसँग जोडिएको विषय छ, त्यसमा अघि मैले भनेकै विषय हो, त्यसमा हामीले फेरि पनि त्यहाँ निर्माण गरौं सकिन्छ। अलि सेफ ठाउँमा अलि अग्लो बनाएर अलि ठूलो बाढ़ीहरूबाट कसरी जोगिने भनेर निर्माण गर्न नसकिने विषय भएन। जहाँसम्म बस्तीको विषय छ त्यो कसैले त्यसो भनिराख्नु भएको छ भने कृपया त्यसो नगर, र समाजकै मानिसहरू अगुवाले नै त्यसो भन्न थाल्नुभयो भने भोलिको पुस्ताले सिक्ने पनि त्यही हो। हामी कम्तीमा मेलम्चीको बाढ़ी पछाडि मेलम्चीमा के देखिरहेका छौं भने ती जुन घरहरू बगे त्यहाँ फेरि घर बनिरहेका छैनन्, ठूला स्थायी घरहरू। त्यसकारणले भविष्यमा हामी सुरक्षित हुँदै गइरहेका छौं, र यो बाढ़ीले पनि हामीलाई त्यही सिकाएर गएको हो, जबरजस्ती नगरौं, प्रकृतिसँग सकिँदैन।
0: यो कुराकानी सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा

0: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
1: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा सयपत्री डेन्टल हस्पिटल।
0: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
1: हाम्रा सेवाहरू
0: दाँत नदुखाई खोल्ने,
1: दाँत भर्ने, दाँतको आसुति गर्ने,
0: दाँतको एक्सरे सुविधा,
1: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
0: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
1: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
0: ध्यान दिनै पर्ने कुरा,
1: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
0: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
2: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029562320 र 98420505041।
3: This is Radio Songkhua Sabha 95.5 MHz.

0: मातृ शिशु मृत्यु दर घटाउन लागू गरिएको आमा सुरक्षा कार्यक्रम कागजमा सीमित बन्दै आर्थिक अवस्था कमजोर भएका लक्षित वर्ग नै निशुल्क प्रसूति सेवाबाट वञ्चित। काठमाडौँको लाइफलाइन मानिएको सड़क झण्डै दुई साता यता अवरूद्ध, विकल्पका रूपमा हेरिएको समानान्तर सम्भावना पनि अलपत्र। एमाले कार्यदलभित्रै दुई फरक प्रतिवेदन, अध्यक्ष ओलीको बचाव गर्दै उपाध्यक्ष थापाले छुट्टै प्रतिवेदन ल्याएकोमा अर्का उपाध्यक्ष पौडेल र महासचिव पोखरेल पक्षको आपत्ति। म्यानमारको मुख्य शहर स्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणपछि हवाई सेवा अस्थायी रूपमा बन्द। र एसिया प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपाल र युएई बीच प्रतिस्पर्धा हुँदै उपाधि जितेर एसिया कप खेल्ने नेपालको लक्ष्य।
1: दैनिक रु 197मा रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
2: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
0: नमस्कार, कान्तिपुर डायरीका साथमा सुनिता र नवीन समाचार विस्तारमा।
3: सप्तरीमा सरकारी अस्पताल अगाडिको सड़क पेटीमै सुत्केरी भएको घटनाले नेपालमा निशुल्क प्रसूति सेवा आर्थिक अवस्था कमजोर भएका महिलाले पाइरहेका छन् कि छैनन् भन्ने प्रश्न खड़ा गरेको छ। बिरामीले खर्च तिर्न नसके स्वास्थ्य संस्थाले सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि यसले जन्माएको छ। आपतकालीन अवस्थामा अस्पताल पुगेपछि तत्कालै प्रभावकारी र आवश्यक उपचार पाइन्छ भन्ने सर्वसाधारणको विश्वास रहँदै आएको छ। तर राजविराजकी 30 वर्षीय बबिता कुमारी पासवानको घटनाले बच्चा जन्माउन सरकारी अस्पतालमा पुगेका विपन्न महिला समेत आवश्यक स्वास्थ्य सेवाको पहुँच बाहिर छन् भन्ने देखाएको छ। सुत्केरी बेथा लागेपछि राजविराज 14 वर्षीय बबिता मंगलबार राति श्रीमान हरेराम र छिमेकी महिलासँग राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल पुगेकी थिइन्। अस्पतालमा कार्यरत स्वास्थ्य कर्मीले हरेरामलाई रगत परीक्षणका लागि 3200 रूपियाँ लाग्ने बताएका थिए। आफूसँग 2000 मात्र रकम भएपछि श्रीमान हरेराम अपुग 1200 रकम खोज्न राति 2 बजे अस्पतालबाट बाहिरिएका थिए। सँगसँगै अस्पतालबाट बाहिर निस्किएकी बबिताले 2 घण्टापछि बिहिबार बिहान 4:30 बजे अस्पताल छेउको सड़क पेटीमा शिशु जन्माइन्। स्वास्थ्य क्षेत्रका विज्ञहरूले यस घटनालाई अमानवीय र क्रूर बताउँदै सरकारी अस्पतालमा यस्तो अकल्पनीय घटना हुनु विडम्बनापूर्ण रहेको टिप्पणी गरेका छन्। स्वास्थ्य, शिक्षा र रोजगारी जस्ता नागरिकका आधारभूत आवश्यकतालाई केन्द्रमा राखेको बताउने सरकारका लागि यो घटना लज्जास्पद रहेको उनीहरूको भनाइ छ। दक्ष जनशक्ति र उपकरण बीच प्रसूति गराउनुपर्ने महिलाले सड़कमा बच्चा पाउनुपर्ने अवस्था आउनु दुर्भाग्यपूर्ण भएको पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा शर्मा गौतमले बताइन्। यो क्रूर, मानवीय, अमानवीय र आपराधिक काम हो। उनले भने निशुल्क आमा सुरक्षा कार्यक्रम हुँदाहुँदै किन उनलाई उपचार गरिएन। गर्भवतीले अस्पतालको इमर्जेन्सी कक्षसम्म पुग्दा पनि सड़क पेटीमा बच्चा जन्मनु पर्ने अवस्था आउनुले अचम्ममा परेको मातृ स्वास्थ्य विज्ञहरूले बताएका छन्। यसले सरकारले उपलब्ध गराउने निशुल्क आमा सुरक्षा कार्यक्रम र वास्तविक धरातलबारे भिन्नता स्पष्ट रूपमा देखाएको पनि उनीहरूको टिप्पणी छ। छानबिन समितिका अनुसार प्रसूति बेथा लागेर अस्पताल पुग्दा बबिताको स्वास्थ्य कर्मीले राम्रोसँग जाँच गरेका थिएनन्। पछि बाहिर निस्कन दिइएको बेलासम्म उनको पाठेघरको मुख 6-7 सेन्टिमिटर खुलिसकेको अनुमान छानबिन समितिले गरेको छ। नेपाल मेडिकल काउन्सिलका सदस्य तथा छानबिनका लागि राजविराजमा खटिएका डाक्टर अजय कुमार शाहले त्यस्तो अवस्थामा पनि आमा र बच्चा दुवै सुरक्षित रहेको बताएका छन्। हामीले स्वास्थ्यकर्मी, सुत्केरीका आफन्त लगायतसँग सोधपूछ गरेका छौं, साथै सीसीटीभी फुटेज पनि जाँच गरेका छौं। उनले भने पूर्ण प्रतिवेदन आउन केही दिन लाग्नेछ। अनुसन्धानमा संलग्न सदस्यहरूका अनुसार यस घटनामा अमानवीय व्यवहार देखाउने केही स्वास्थ्यकर्मी र कर्मचारी दोषी त छन् नै नेपालको अस्पष्ट स्वास्थ्य नीति पनि उत्तिकै जिम्मेवार छ। घटनाको चौतर्फी आलोचनापछि हिजो गजेन्द्र नारायण सिंह अस्पतालले छानबिन पूरा नभएसम्म डाक्टर उषा देव सहित 6 जनालाई निलम्बन गरेको छ। हिजो स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले संसदमा घटनालाई गम्भीरतापूर्वक लिएको बताएकी छिन्। छानबिन प्रतिवेदन प्राप्त भए पश्चात दोषी देखेकाहरूमाथि कानून बमोजिम कार्यवाही हुने नै छ। उनले भनिन् सरकारले मातृ शिशु मृत्युदर घटाउन लागू गरेको आमा सुरक्षा कार्यक्रम अन्तर्गत स्वास्थ्य संस्थामा गर्भ जाँच, सुत्केरी गराउने सेवा निशुल्क प्रदान गर्ने भनिएको छ। सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवा निशुल्क हुन्छ। अस्पताल, स्वास्थ्य संस्थासम्म पुग्न प्रसूति यातायात खर्च पनि उपलब्ध हुन्छ। केही अवस्थामा निशुल्क रूपमा औषधि तथा आवश्यक प्रसूति सेवा दिइन्छ। आर्थिक अवस्था कमजोर भएकै कारण प्रसूति सेवा नपाउने अवस्था नहोस् भन्ने उद्देश्यले सो कार्यक्रम ल्याइएको हो। यी सुविधा बापतको रकम स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालहरूलाई उपलब्ध गराउँदै आएको छ। विकट क्षेत्रमा राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि नेपाली सेना मार्फत पनि निशुल्क हवाई सेवा उद्धार सञ्चालनमा छ। प्रसूति सेवा निशुल्क भनिए पनि त्यसअघि गरिने परीक्षण खर्च भने बिरामी स्वयंले तिर्नुपर्छ। यही खर्च जुटाउन पनि विपन्न नागरिकलाई धौधौ पर्दै आएको छ। अर्कोतर्फ सरकारी अस्पतालमा शय्य अभाव र उपकरण बिग्रिएको जस्तो कारण देखाएर बिरामीलाई निजी अस्पतालमा पठाउने प्रवृत्ति छ। यसले बिरामीमाथि थप आर्थिक भार पर्ने गरेको छ। संविधानले स्वास्थ्यलाई जनताको मौलिक अधिकारका रूपमा सुनिश्चित गरेको छ। राष्ट्रिय स्वास्थ्य नीतिले सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्ने लक्ष्य राखेको छ। सरकारले सन् 2009 सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवा निशुल्क घोषणा गरेको थियो। त्यति बेला करिब 16% रहेको संस्थागत प्रसूति दर अहिले 90% भन्दा बढ़ी पुगेको छ।
0: धादिङको कृष्णभीरमा पहिरो गएर पृथ्वी राजमार्ग अवरूद्ध भएको 13 दिन बितेको छ। राजमार्ग कहिले खुल्छ भन्ने अझै टुङ्गो छैन। कृष्णभीरमा कुनै पनि बेला यस्तो अवस्था आउन सक्छ भनेर विकल्पका रूपमा एक दशक अघि नै त्रिशुली पारी समानान्तर सड़क निर्माण योजना अघि सारिएको थियो, तर त्यो सड़क निर्माण सरकारको प्राथमिकतामा नै पर्न सकेन। विश्व बैंकको ऋण सहयोगमा एक दशक अघि 900 मुगलिन सड़क खण्डसँगै पारीबाट समानान्तर सड़क निर्माण गर्न विस्तृत अध्ययन गरिएको थियो। त्यस अन्तर्गत नागढुङ्गा मुगलिङको 94.66 किलोमिटर, सिस्नेधारकै 12.4 किलोमिटर र विशालटार फिस्लिङ खण्डको 15.3 किलोमिटरको विस्तृत अध्ययन गरिएको थियो। अध्ययन अनुसार सिस्नेधारकै सड़क निर्माण गर्न 4.30 करोड़ रूपियाँ लाग्छ। यसमा अधिग्रहण गर्नुपर्ने जग्गा करिब 500 रूपियाँ छ। जग्गा अधिग्रहण र घर टहराका लागि मात्र 1.75 करोड़ रूपियाँ लाग्ने अध्ययनमा उल्लेख छ। यस खण्डमा एउटा सुरुङ निर्माण गर्नुपर्ने अध्ययनले देखाएको छ। यसको दूरी 180 मिटरको छ। सुरुङको मात्र लागत 57.50 करोड़ रूपियाँ लाग्ने अनुमान छ। सो सड़क खण्डमा 1620 रूख काट्नुपर्नेछ। 4 पुल, 29 पाइप कलभर्ट र 10 बक्स कलभर्ट निर्माण गर्नुपर्ने अध्ययनले औल्याएको छ। विशालटार फेस्लिङ सड़क निर्माण गर्न भने 6.5 करोड़ रूपियाँ लाग्ने अध्ययनले देखाएको छ। यस खण्डमा करिब 350 रूपियाँ जग्गा अधिग्रहण गर्नुपर्नेछ। यसका लागि 2.90 करोड़ र घर टहरा व्यवस्थापन गर्नका लागि 14.70 करोड़ रूपियाँ लाग्ने अध्ययनले देखाएको छ। तर नागढुङ्गा मुगलिनको विकल्पका रूपमा हिँडिएको सिस्नेधारके र विशालटार फेस्लिङ सड़कमा मुआवजा बढ़ी हुने भन्दै काम अघि बढ़ाइएन। विश्व बैंकको सहुलियतमा ऋणमा नागढुङ्गा मुगलिन सड़कको मात्र स्तरोन्नति थालियो, तर पृथ्वी राजमार्गको कृष्ण भीरमा मात्र समस्या छैन। नागढुङ्गादेखि मुगलिन खण्डमा ठाउँ ठाउँमा बाढ़ी पहिरोले क्षति पुर्याएको छ, जसका कारण पारिपट्टिको समानान्तर सड़कको अवस्था र आवश्यकता झनै बढ़ेको छ। करिब 1.5 वर्ष लगाएर तयार पारिएको 3 सड़क खण्डको विस्तृत अध्ययन प्रतिवेदन जुलाई 2018 सड़क विभागलाई बुझाइएको थियो। प्रतिवेदन जेएनजी आन्दोलनका बेला जलेपछि सड़क विभागले अहिले यसको सफ्ट कपी खोजिरहेको जनाएको छ। सड़क विभागको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुन प्रसाद अधियाले भने प्रतिवेदनको सफ्ट कपी भेटिए त्यसमा के गर्न सकिन्छ भनी छलफलमा ल्याउन सकिन्छ। सड़क विभागका महानिर्देशक विजय जयसिंहका अनुसार विकल्पका रूपमा हिँडिएका 30 सड़कका लागि अहिले मुआवजा दिएर जग्गा प्राप्ति गर्नुपर्ने अवस्था छैन, किनकि प्रदेश र स्थानीय तहले बनाएकै बाटो सुधार गर्दा मिल्ने व्यवस्था छ। त्यसैले ग्राभेल हालेर र मोड नपुगेको ठाउँमा पहाड़ सुधार गरेर सवारी चलाउने व्यवस्था मिलाउन सकिने जयसिंहले बताए। सड़क विभागको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अरियाल केही समस्या नआए कृष्णभीरबाट सवारी साधन चल्ने बताउँछन्। पूर्वाधार विकास मन्त्री सुनिल लम्साल कृष्णभीरको विकल्पमा त्रिशुली पारी हुँदै बेनीघाट फेस्लिङ सड़क दशैं अगाडिसम्म कालोपत्र गर्ने लक्ष्य राखिएको बताए। उनले भने भटेकोशी बाढ़ीले धेरै पुलहरू बगायो, तर बेनीघाट र फेस्लिङको पुल जुगी, ती दुई पुल जोड्ने गरी समानान्तर सड़कको स्तर वृद्धि गर्ने गरी काम शुरू भएको छ। छोटो प्रक्रियाबाट ठेक्का निकालेर स्वीकृत गरेका छौं। प्रदेश र पालिकाले ट्र्याक खोलेका ठाउँमा स्तर वृद्धि गर्छौं। नयाँ ट्र्याक खोल्नुपर्ने भए पनि खोल्नका लागि पहल गर्नेछौं। राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनराङ थापाले विशालटारदेखि फेस्टिङसम्म सड़क विस्तार गर्ने योजना पहिले नै अघि बढ़ाउन नसक्दा अहिले समस्या भोग्नु परेको बताए। त्रिशुलीमा आएको बाढ़ीका कारण 14 भदौमा कृष्णभीर सड़क खण्डमा पहिरो गएको थियो। संघीय राजधानीको लाइफलाइनका रूपमा हिँडिएको सड़कका रूपमा यो पृथ्वी राजमार्गको सड़क खण्ड अवरूद्ध बनेपछि काठमाडौँ उपत्यकाभित्रिने र बाहिरिने सवारी साधनले वैकल्पिक मार्ग रोज्न बाध्य भएका छन्। अहिले त्रिभुवन राजपथ अन्तर्गत धादिङको 900 बाट काठमाडौँमा सवारी साधन भित्रिने र कान्ति राजमार्गबाट बाहिरिने गरेका छन्। यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा अवरुद्ध सड़क यही महिनाभित्र संचालनमा ल्याउने तयारी गरिएको छ। नागढुङ्गा मोगलिङ सड़क आयोजनाको पश्चिम खण्डका अनुसार सड़क खुलाउन अहिले ग्रेड कटिङ स्लोप मिलाउने तथा पहुँच सड़क निर्माणको काम तीव्र गतिमा भइरहेको छ। सो सड़क खण्डको पश्चिम खण्डले हिजो जारी गरेको सूचना अनुसार सड़क पुनर्संचालनका लागि 15 जना प्राविधिकको सुपर्यवेक्षणमा 10 वटा मेसिन तथा उपकरण परिचालन गरिएको छ। निर्माण स्थलमा दैनिक 14 घण्टासम्म काम भइरहेको आयोजनाले जनाएको छ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।

0: अफरमा एकजना भाग्यशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: विपदको समयमा बाल बालिकामा डर, चिन्ता, तनाव वा असुरक्षाको महसुस हुन सक्छ। उनीहरूका कुरा ध्यान दिएर सुनौ, उनीहरूलाई आवश्यक सहयोग गरौं र सुरक्षित तथा सहयोगी वातावरण बनाऊ।
2: समस्या बढ्दै गएमा मानसिक स्वास्थ्य सेवा लिन नहिचकिचाऊ।
1: आपतकालीन सहयोगका लागि बाल हेल्पलाइन 1098 सम्पर्क गरौ।
2: बाल बालिकाको मानसिक स्वास्थ्यको ख्याल गरौ, उनीहरूलाई सुरक्षित र सहयोगी वातावरण दियौं।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र युनिसेफको सहकार्यमा जनहितमा जारी।

0: ब्रेकपछि कान्तिपुर डायरीमा अब बाँकी प्रसंग एमालेको पार्टी पुनर्गठन गर्ने बारे दुई प्रतिवेदन पेश भएका छन् उपाध्यक्ष रामबहादुर थापा र महासचिव शंकर पोखरेलले फरक फरक प्रतिवेदन दिएका हुन् निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमै दुई फरक प्रतिवेदन पेश भएपछि दुवै मिलाएर एउटै बनाउने निष्कर्ष निकालिएको छ यो सँगै एमालेको पदाधिकारी तहमै पार्टी र नेतृत्व पुनर्गठनबारे बहस चर्किएको छ कार्यदलका सदस्य सचिव समेत रहेका पोखरेलको प्रतिवेदनलाई अस्वीकार गर्दै अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा थापाले अर्को छुट्टै प्रतिवेदन तयार गरेका हुन् उपाध्यक्ष थापाले पार्टी कमजोर हुनुको पछाडि ओली मात्र जिम्मेवार नभएको भन्दै पदबाट विस्थापित गर्न खोजिएको आरोप लगाएका छन् महासचिव पोखरेलले पार्टी र नेतृत्व पुनर्गठन आवश्यक भएको भन्दै विधि तय गरी नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका छन् पोखरेलको प्रतिवेदनमा अध्यक्ष ओली अभिभावकीय भूमिकामा बसेर नेतृत्व हस्तान्तरण हुनुपर्ने प्रस्ताव गरेका छन् यसका लागि पार्टीमा नेतृत्व निर्माण र हस्तान्तरणको सहज प्रणाली स्थापित गर्ने प्रतिबद्धता प्रकट गर्नु आवश्यक भएको जनाएको छ पार्टी पुनर्गठनबारे बनेको कार्यदलको हिजो बसेको बैठकमा छुट्टा छुट्टै प्रतिवेदन पेश भएका थिए बैठकपछि उपमहासचिव लेखराज भट्टले दुईवटा प्रतिवेदनलाई एउटै बनाएर पेश गर्ने बताए हिजो र आज अध्ययन गरे र भोलिबाट प्रतिवेदनलाई एकरूपता दिएर एकीकृत प्रतिवेदन ल्याउने र सचिवालयमा लैजाने भन्ने निर्णय भएको उनले बताए
1: नेपाली कांग्रेसका तत्कालीन 30 केन्द्रीय सदस्यले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान गरी 15 महाधिवेशन एकतापूर्वक सम्पन्न गर्न अपील गरेका छन् पार्टीभित्रको आन्तरिक कलहले कांग्रेसलाई कमजोर बनाइरहेको भन्दै उनीहरूले सबै पक्षबीच संवाद सहमति र सहकार्यबाट विवाद समाधान गर्न आग्रह गरेका हुन् उनीहरूले पार्टी विभाजनतर्फ जाने कुनै पनि कदमले राष्ट्र र लोकतन्त्रकै हित नगर्ने बताएका छन् उनीहरूले कांग्रेसको नेतृत्व पंक्तिले विगतका अनुभवबाट पाठ सिक्दै पार्टीलाई एकताबद्ध बनाउन पहल गर्नुपर्ने बताए विशेष महाधिवेशन र तेज यता विकसित घटनाक्रमबाट उत्पन्न विवाद र मतभेदलाई बोकेर बस्नुको साटो पार्टीलाई एक झिक्का बनाउने संकल्प गर्नुपर्ने उनीहरूको भनाइ छ अपीलमा कांग्रेसको आगामी 15 महाधिवेशनमा सबै सदस्य सहभागी हुन सक्ने वातावरण निर्माण गर्दै नेतृत्व चयन र पार्टीको भावी दिशा स्पष्ट गर्नुपर्ने उल्लेख छ पार्टी सभापति गगन थापाको भूमिकालाई विशेष महत्वपूर्ण ठहर गर्दै उनीहरूले सभापति निर्वाचित हुँदै दुवै पक्षबाट जारी गरिएका महाधिवेशनका कार्यतालिका स्थगित गरी यथाशीघ्र पार्टीको सम्पूर्ण एकताका लागि निर्णायक वार्ता प्रारम्भ गर्न आग्रह गरेका छन्
0: कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो
2: कान्तिपुर सविस्तार
0: ललितपुरको सात दोबाटो स्थित एन्फा कम्प्लेक्समा जेएनजी आन्दोलनका शहीदहरूको शालिक अनावरण गर्ने कार्यक्रम विवादमा परेको छ शहीद परिवारले शालिकको अनुहार आफ्ना सन्तानसँग नमिलेको भन्दै असन्तुष्टि जनाएपछि अनावरण कार्यक्रम स्थगित भएको हो 45 शालिक मध्ये अधिकांशको काम पूरा नभएको र हतारमा कार्यक्रम राखिएको मूर्तिकारहरूले बताएका छन् अब शालिकमा आवश्यक सुधार र फिनिशिङ गरेर शहीद दिवसका दिन अनावरण गर्ने तयारी गरिएको छ कान्तिपुर कर्मी समर्पण श्रीले तयार पारेको
3: सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सभित्र बुधबार जेएनजी आन्दोलन दिवस पारेर जेएनजी शहीदका शालिक अनावरण हुने तयारी थियो तर कार्यक्रम स्थल पुगेपछि शहीदका परिवारजनले आफ्ना सन्तानको अनुहारसँग शालिक नमिलेको देखे उनीहरूले आपत्ति जनाउँदै आक्रोश व्यक्त गरेर माहौल अर्कै भयो शालिक उद्घाटन गर्न पुगेका गृहमन्त्री सुधन गुरूङ पूर्वाधार विकास मन्त्री सुनिल लम्साल लगायतले शालिक अनावरण नै नगरी फर्कनु पर्यो हामी गएर हेर्यौं तर अधिकांश शालिक हाम्रा शहीद छोराछोरीको रूप रंगसँग मिलेको थिएन 18-20 वर्षको व्यक्तिको शालिक 80 वर्षको वृद्ध जस्तो देख्दा हामीलाई अप्ठ्यारो लाग्यो जेएनजी शहीद परिवार कल्याणकारी समाजका अध्यक्ष नारायण श्रेष्ठ भन्छन् 45 शालिक मध्ये धेरैका परिवारजनले शालिकको अनुहार आफ्ना सन्तानसँग नमिलेको भनेपछि कार्यक्रम स्थगित गर्नु परेको थियो शहीदका परिवारजनले व्यक्ति र शालिक मिल्नुपर्ने भन्ने अडान त्यहाँ राखेको उनले बताए अब काम सकेर 16 माघमा शहीद दिवसका दिन उद्घाटन गर्ने भनिएको छ श्रेष्ठले भने काम गरिसकेपछि जेएनजी शहीद परिवार कल्याणकारी समाजलाई शालिक हस्तान्तरण गर्ने भनिएको छ शहीद परिवारले नै रूप रंग नमिलेको भन्दै असन्तुष्टि जनाएपछि शालिक बनाउने मूर्तिकारको खोजीसँगै किन यस्तो त्रुटि भयो भन्ने आम जिज्ञासा बढ़ेको छ तत्कालीन सुशीला कार्की सरकारका युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको सक्रियतामा यहाँ पार्क निर्माणको काम अघि बढ़ाइएको थियो। शालिक बनाउने काममा भने मूर्तिकार रवि साक्य, मनिष श्रेष्ठ र सुजित श्रेष्ठ सहित 20-21 जनाको टोलीले जिम्मा लिएको थियो। मूर्तिकार रविका अनुसार शालिक बनाउने काम आधा मात्र सकिएको थियो। अहिले जुन असन्तुष्टिको कुरा आएका छन् त्यसको मुख्य कारण काम नसकिँदै हतारमा शालिक राखिनु हो। 45 मूर्ति बनाउनु पर्नेमा कुनै मूर्तिको 50% त कुनैको 30% पनि काम सकिएको थिएन। रविले कान्तिपुरसँग भने 10-15 दिन अगाडि कार्यक्रमको खबर आयो, बब्लुजीहरूले अहिलेलाई यतिकै राखेर कार्यक्रम गरौं, पछि लगेर फेरि फिनिशिङ गर्नुहोस्, यसले शहीद दिवसको स्मरण पनि हुन्छ र काम भइरहेको जानकारी पनि हुन्छ भन्नुभयो। मैले शुरूमै मूर्ति सकिएको छैन, अहिले नराखौं भनेको थिए। उहाँहरूकै आग्रहमा मूर्तिहरू फिनिशिङ नै नसकी त्यहाँ ल्याएर राखिएको हो। शहीदका परिवारजनले अनुहारसँग शालिकको अनुहार नमिल्दा चित्त दुखाउनु स्वाभाविक रहेको उनले बताए। मलाई भए पनि त्यस्तै रिस उठ्थ्यो, हामीले त हाम्रो काम गर्न खोजेका हौं तर परिस्थिति अर्कै बनिदियो, उनले भने। रविले सबै मूर्तिलाई वर्कशपमा पुनः लगेर फिनिशिङ गर्ने बताए, तर आफूहरूलाई आइरहेको आरोपले भने साह्रै चित्त दुखेको उनले बताए। हामीसँग मनिष र सुजित एकदमै निपूर्ण कलाकार हुनुहुन्छ, उहाँहरूले पूरा काम नसक्दै हतार गरिनु र उहाँहरूलाई गलत मूल्याङ्कन गरिनुले मन रोएको छ, उहाँहरू साह्रै दुखी हुनुहुन्छ, रविले भने। रविका अनुसार उनी आफै साथीहरूसँग जेएनजी आन्दोलनमा शरीक थिए। आन्दोलनमा बलिदानी दिनेको स्मृतिमा शालिक बनाउने योजना रवि र बब्लु गुप्ताकै थियो। रविहरू आफैले एक आपसमा पैसा जमा गरेर कामको शुरूआत गरेका थिए। हामी आफै अलिअलि पैसा राखेर जेएनजीको नाममा स्मारक बनाऊ भनेर निस्किएका हौं, उनले भने। यो कामका लागि सरकारबाट अहिलेसम्म 1 रूपैयाँ पनि नलिएको उनले बताए। उनले कुनै सरकारी बजेट, कोटेशन वा टेन्डर पास गरेर गरिएको काम नभएको पनि स्पष्ट पारे। बरू एनसेल र ग्लोबल ब्याङ्क जस्ता संस्थाहरूबाट थोरै सहयोग र बब्लुजीहरूबाट एडभान्सको रूपमा 4-5 लाख रूपैयाँ लिएका छौं। 8-10 मूर्ति त मैले आफ्नै तर्फबाट बनाएको छु, उनले भने। कालीगढ़ भाइहरूले पनि कति त निशुल्क बनाएका हुन्। पूर्व खेलकुद मन्त्री तथा सांसद बब्लु गुप्ताले मूर्तिकारहरूले अहिले अनावश्यक गाली खानु परिरहेकोमा दुःख लागेको बताए। यो सरकारले पैसा हालेर बनाएको नै होइन, हामी मिलेर गरेको हो। उहाँहरूले पैसा नलिई काम गरिरहनु भएको छ, तर पनि भ्रष्टाचार भयो भन्ने खालका अफवाह छ, यसले हामीहरूलाई दुखी बनाएको छ, गुप्ताले भने। 3-4 जनाको अनुहार नमिल्दा विवाद सृजना भएको गुप्ताको भनाई छ। सबै काम सकिसकेको थियो, 3-4 जनाको मात्र नमिलेको हो, त्यही पनि त्यति बेलाको फोटो अनुसार बनाउँदा फोटो र मान्छेको अनुहार फरक पर्नाले यस्तो भएको हो, उनले भने। अब उहाँहरूले हरेक शालिक फाइनल गर्नु अघि प्रत्येक शालिकका परिवारजनलाई नै बोलाएर देखाउनुहुन्छ।
2: कान्तिपुर सविस्तार।
0: कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।

0: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
1: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौं। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौं। नीति र स्थान पनि पुष्टि गरौं। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौं।
0: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस्, जस्ता सन्देश प्रति विशेष सतर्क रहौ।
1: याद राखौ, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौं अनि मात्र शेयर गरौं।
0: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र र युनिसेफको सहकार्यमा जनहितमा जारी।

कान्तिपुर डायरीमा आर्थिक प्रसंग नेपालमा सड़क एयरपोर्ट लगायतका ठूला पूर्वाधार निजी क्षेत्र मार्फत कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र उद्योगी व्यवसाय बीच हिजो भएको छलफलमा प्रधानमन्त्री शाहले निजगढ विमानस्थल लगायत ठूला पूर्वाधारको निर्माण निजी क्षेत्र मार्फत कति सम्भव छ त्यसका लागि सरकारले के कस्ता कानूनी पूर्वाधार र कानूनी र व्यावहारिक जटिलता पुकाउनुपर्छ भन्ने लगायतका विषयमा सहभागीहरूसँग राय मागेका छन्। छलफलमा चौधरी ग्रुपका अध्यक्ष विनोद कुमार चौधरी, आईएमए ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कल्याण ग्रुपका पूर्व अध्यक्ष पवन कुमार कल्याण, लिटिल एन्जल्स एजुकेशन ग्रुपका संस्थापक उमेश श्रेष्ठ र गोल्ड स्टार के प्रबन्ध निर्देशक एवं सांसद विदुषी राणा सहभागी थिए। बैठकमा भाटभटेनीका संस्थापक मीनबहादुर गुरूङलाई बोलाइए पनि स्वास्थ्यका कारण गुरूङ सहभागी नभएको बताइएको छ। उद्यमी चौधरीले भने भेटमा भन्सुन, भ्रष्टाचार र बिचौलियाको अन्त्य गर्दै पारदर्शी र वित्तीय अपराधलाई फौजदारी नभई वित्तीय अपराधकै रूपमा व्यवहार गर्ने, ट्रेड गर्ने र राम्रो काम गर्नेलाई झन राम्रो काम गर्ने वातावरण बनाउने धारणा मैले राखे। प्रधानमन्त्री र सरकारले लिएको धारणा हाम्रा यिनै अपेक्षा अनुकूल देखिएका छन्। देशमा अहिले लगानीको पर्याप्त स्रोत उपलब्ध छ। बैंकिङ क्षेत्रमा मात्र नभई सरकारका विभिन्न निकायमा 50 खर्ब भन्दा बढ़ी रकम थुप्रिएर बसेको चौधरीले बताए। दूरगामी प्रभाव पार्ने ठूला पूर्वाधारका परियोजना जस्तै पूर्व पश्चिम रेलवे, फर्टिलाइजर, डीएपी प्लान्ट, रारा डोल्पा, खप्तर जस्ता ठाउँलाई नयाँ डेस्टिनेशन बनाउन आवश्यक पूर्वाधार निर्माण गर्ने, छिमेकी दुवै मुलुकसँगका शहरमा 2 घण्टाभित्र पुग्न सक्ने गरी एयर कनेक्टिभिटी विकास गरी 50 लाख पर्यटक भित्राउने सोच, सूचना प्रविधि सेवालाई वार्षिक 2 अर्ब निर्यातबाट 10 अर्बमा बढ़ाउन सक्ने गरी लक्ष्य राखिएको पनि चौधरीले प्रधानमन्त्री समक्ष बताएका थिए। प्रधानमन्त्री र व्यवसाय बीचको छलफल निकै सकारात्मक र फलदायी भएको अर्का व्यवसायी आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए। निजी क्षेत्रका समस्या, सुझाव र नीतिगत विषयमा निरन्तर छलफल तथा समन्वय गर्न सरकार निजी क्षेत्रबीच नियमित बैठक बस्ने गरी एउटा स्थायी संयन्त्र निर्माण गर्ने विषयमा समेत प्रधानमन्त्री सकारात्मक देखिएको ढकालले बताए।

0: हेल्थसँग कहिले गर्दैन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड
1: गुड लाइफ डाइजेस्टिभ बिस्किट्स।
2: कान्तिपुर डायरीमा अब अन्तर्राष्ट्रिय प्रसंग। म्यानमारको दोस्रो ठूलो शहर माण्डलेको अन्तर्राष्ट्रिय विमानस्थलमा भएको एक आक्रमणपछि उडान सेवा अस्थायी रूपमा बन्द गरिएको छ। प्रमुख घरेलु वायुसेवा कम्पनी म्यानमार एयरवेज इन्टरनेशनलको सो विमानस्थलबाट हुने सबै अन्तर्राष्ट्रिय उडान अस्थायी रूपमा स्थगित गरिएको हो। कम्पनीले विमान संचालन सम्बन्धी कारण देखाउँदै घरेलु उडानहरूलाई नजिकैको अर्को विमानस्थलबाट संचालन गर्ने व्यवस्था गरिएको जनाएको छ। म्यानमार एयरवेज इन्टरनेशनलको बैंक स्थित कार्यालयका एक अधिकारीले हिजो र आजका लागि सबै उडानहरू रद्द गरिएको बताएको रोइटर्सले जनाएको छ। म्यानमारको सरकारी संचार माध्यमका अनुसार स्थानीय एक सशस्त्र समूहले विमानस्थललाई लक्षित गर्दै छवटा ड्रोन प्रहार गरेको थियो। आक्रमणका कारण केही घरेलु उडान अस्थायी रूपमा प्रभावित भए पनि मानवीय क्षति, सवारी साधन वा विमानस्थलको धावन मार्गमा क्षति नभएको सरकारी संचार माध्यमले जनाएका छन्।
3: कान्तिपुर डायरीमा अब खेल प्रसंग। एसोसिएट प्रिमियर कप क्रिकेटको उपाधिका लागि नेपाल र संयुक्त अरब इमिरेट सीबीआई बीच आज प्रतिस्पर्धा हुँदैछ। मलेसियाको बारेमा सोभालमा हुने यस्तो खेल अबको केही बेरमा हुनेछ। नेपाल र बीआई बीचको प्रतिस्पर्धा एसोसिएट क्रिकेटमा परिचित प्रतिद्वन्दीका रूपमा रहँदै आएको छ। त्यसैले आजको खेलमा दुवै टोलीबीच कड़ा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। आजको उपाधि विजेताले उपाधिसहित 2027 को एक दिवसीय एसिया कपमा स्थान बनाउनेछ। नेपालले यसअघि बिहिबार ओमानलाई 87 रनले पराजित गर्दै फाइनलमा स्थान बनाउँदा हङकङलाई 7 विकेटले पराजित गर्दै युएई फाइनलमा आइपुगेको हो। नेपाल र युएई प्रिमियर कप क्रिकेटको फाइनलमा दोस्रो पटक खेल्न लागेका हुन्। यसअघि नेपालले सन् 2023 युएईलाई पराजित गरेको थियो।
2: अब मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदल स्थान
4: मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी। सम्पर्क नम्बर 98525557 68।
7: साथै 98525557 68 मा व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
8: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
9: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका एक प्रगति टोल, विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रो फेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553।
10: रेडियो संखुवा सभा समय सूचक अहिले बिहानको 7 बज्यो।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाद बारीमा सेवा दिइरहनु भएको छ।
1: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट छेउ, संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98420226।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा।

0: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
1: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
0: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
1: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
0: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
1: ए ल ल, सँगै जाउँ न भाइ।
2: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
1: रबिन टेलर्स, खातबारी नगरपालिका 9 तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
2: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
1: सम्पर्क नम्बर 9860946000
2: र 9919376375।
3: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
2: किन र काका?
3: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
2: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
3: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
2: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
3: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
3: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
2: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड दिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
3: साथै थापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
2: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
3: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
2: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
3: सम्पर्क 029140084 र 9840045827।
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
5: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खातबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खातबारी 1, खातबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800902062।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन नि?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 9852055768।
9: साथै 9852055768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
10: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
11: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
10: हाम्रो सेवाहरू
11: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खानबारी 1, सङ्खुवा सभा।

0: सक्नुहोला।
1: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
0: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
1: होटल टेलरिङ सेन्टर खाँदबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
0: डिजाइनर सुमन ठटाल 9865349444
1: र 0295901055।
2: मोर स्टाइल मोर डिजाइन ठटाल टेलर्स।
3: खुशीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 असोज 3 गते शनिबार, समय बिहान 10 बजेदेखि 12 बजेसम्म, स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन नम्बर 0295752667, मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
4: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
5: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
4: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक नगरपालिका रोड, सङ्खुवा सभा।
5: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
4: प्रोप्राइटर लक्ष्मी काफ्ले,
5: सम्पर्क 9843347262,
4: 9101555580
5: र वाट्सएप नम्बर 9852028646।
6: This is Radio Sankhuasabha 95.5 MHz.

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर। नमस्कार।
1: अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
2: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
1: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
3: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संस्था सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
1: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
3: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
1: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
3: छटाल टेलरिङ सेन्टर खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
1: डिजाइनर सुमन ठटाल 98615 39 444
3: र 0295901155।
2: मोर स्टाइल मोर डिजाइन टोटल टेलर्स।
4: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
5: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
4: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
4: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
5: दाँत खोल्ने, दाँत सफा गर्ने,
4: दाँतको एक्सरे गर्ने,
5: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
4: झिक्न मिल्ने आरपीडी लगाइने,
5: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
4: बाङ्गो टिङ्गो दाँत मिलाइने,
5: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
4: मनकामना डेन्टल क्लिनिक, खाँद्रे नगरपालिका 1 प्रहरी गेट छेउ, संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
5: सम्पर्क नम्बर 0295906667 र 98422267।
6: नमस्कार है वडा अध्यक्षज्यू।
7: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
6: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
7: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो? कुन्नी
6: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
7: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरुण पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
6: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
8: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
9: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
10: हुन्छ बाबा हुन्छ, छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
3: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कूल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
11: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
5: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98422876776।
12: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
13: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
9: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
13: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
9: ए त्यसको लागि त हाम्रै खाँदबारीमा तेजरत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा।
4: विगत 17 वर्षदेखि संखुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम पेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
5: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
4: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
5: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
4: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
5: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
4: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
5: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
4: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
5: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
4: सब जानकारीको लागि 029562061,
5: 029573315
4: र 98520701177
5: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी संखुवा सभा।
14: खुशीको खबर, खुशीको खबर, खुशीको खबर। तपाई हाम्रै बजार खाँचबारी संघ सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँचबारी संघ सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू, दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म, याद गर्नुहोस् शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँचबारी 1 संघ सभा जिल्ला अस्पतालको छेउ, फोन नम्बर 029575267, मोबाइल 97438640084।
15: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
16: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
17: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी, सम्पर्क नम्बर 98525557068।
18: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
5: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
19: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँचबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खाँचबारी 1 खाँचबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98520 29 47, 98000 900 0062।
5: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
20: किन र काका?
13: अब हेर न, छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
9: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
13: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
9: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
13: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
9: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
13: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
9: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
13: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
9: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
13: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, शङ्खुवा सभा।
9: प्रोप्राइटर सुनु एन भीम कदाइली।
13: सम्पर्क 0249140084 र 98040485827।
20: आयो सबको घर घरमा।
21: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
22: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ज।
21: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432857841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
23: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
0: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान, रेडियो शङ्खुवा सभा 95.5 मेगाहर्ट्ज।

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
2: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
1: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
2: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
1: प्रोप्राइटर लक्ष्मी काफ्ले।
2: सम्पर्क 98433-47262,
1: 98-10-55-55-85
2: र व्हाट्सएप नम्बर 98-5-20-28-646।
3: खाँदबारी नगरपालिकाको अनुरोध।
4: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगू रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
3: स्वास्थ्य शाखा, खाँदबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खाँदबारी, सङ्खुवा सभा।
6: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
7: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
8: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98-5-20-55-768।
9: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।

0: नन्दनाय च नन्दगोपकुमाराय गोविन्दाय नमो नमः।
1: शुभप्रभात। कार्यक्रम ज्योतिष दर्पणको प्रतीक्षा गरेर बस्नुहुने तपाई तमाम श्रोतामा म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदा खोज्ने आज पनि उपस्थित छु। पञ्चाङ्ग ग्रह गोचर अनि आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यर्थ हुनेछ, के भन्छ फली ज्योतिष शास्त्रले, तपाईँको आजको दिनलाई कसरी व्यतीत हुन्छ, तपाईँका मेष आदि बारु राशिफल र तपाईसँगका विशेष जानकारीहरू भने दिने प्रयास गरिरहेको छु। कार्यक्रम ज्योतिष दर्पणको शुरूवाती चरणमा छु, तपाईँ फोन गर्ने प्रयास गर्दै गर्नुहोला। म कार्यक्रमको शुरूवाती चरण भएको कारणले गर्दा कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु। आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट

0: समिति 2083 साल भदौ 27 गते आज शनिबार तदनुसार स्पेस सन् 2026 सेप्टेम्बर 12 तारीख नेपाल सम्मत 1146 यहाँ लाख रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन रहेको छ। यो बेला वर्षा ऋतु भाद्र शुक्ल पक्ष आज शुक्ल पक्षको पहिलो दिन प्रतिपदा 4:57 बिहानको 7:47 प्रतिपदा यतिखेर भने द्वितीय तिथि प्रारम्भ भइसकेको छ। उत्तर फाल्गुनी नक्षत्र 20:52 दिनको 2:08 शुभयोग 29:02 बालकरण 34:13 आज आनन्दादी युगमा उत्पात योग रहेको छ। आजको निर्माणको समय 30:57 बिहान सूर्योदय 5:48 जाँदा भयो। साँझ सूर्यास्त 6:11 जाँदा रहेको छ। आज चन्द्र उदय भयो। हिजोसम्म सूर्यको कारणले गर्दा अस्त भएको चन्द्रमा आजबाट उदय भएको छ। आज विशेष गरी गुला धर्म समाप्ति त्रिपुष्क योग 7:47 दिउँसोको 2:08 त्रिपुष्कर योग रहेको छ। त्रिपुष्करमा गर्ने कर्महरू गर्दा शुभ मानिन्छ। अब पालो ग्रहगोचरको सूर्य सिंह राशिमा रहेका छन् भने चन्द्रमा कन्या राशिमा छन्। मंगल यतिखेरको अवस्थामा हेर्दा मिथुन राशिमा रहेका छन् भने बृहस्पति कर्कट राशिमा, बुध कन्या राशिमा, शुक्र तुला राशिमा, शनि मीन राशिमा र राहु कुम्भ अनि केतु सिंह राशिमा ग्रहका गोचरहरूबाट संकेत देख्न सकियो। अब कार्यक्रममा ढिलो नगरिकन तपाईँहरूलाई जानकारी गराउँ राशिफल। त्योभन्दा पहिले आज जन्मिने सम्पूर्ण जातकको भने कन्या राशि रहनेछ। अबको दिन तपाईँको कसरी व्यतीत हुन्छ भन्ने कुरामा तपाईँलाई जानकारी गराउँ। अबको क्रममा तपाईँका मेष आदि बार राशिफल यस प्रकार रहेको छ। छैटौं चन्द्रमा अलिकति शत्रु कारक मान्न सकिन्छ। अलिकति विशेष स्वास्थ्यमा ध्यान दिनु, अन्यथा काममा एकदम काम गर्नमा जोश जाँगरहरू भने फूर्ति फार्तीहरू भने वृद्धि रहने खालका योगहरू छन्। आजको दिनबाट 7 शुक्र पनि भएकाले अचानक प्रेम सम्बन्धका सम्बन्ध अथवा प्रस्तावहरू आउने योग राशि मेषलाई संकेत छ। उन्नति राम्रो छ तपाईँको लागि। धेरै कुरामा सहज हुने खालका योगहरू छन्। मन परेका व्यक्तिहरूसँग भेटघाट रहनेछ। लामो दूरीको यात्रामा सहज आजको राशिमा संकेत छ। मिथुन राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता मिल्ने खालका योगहरू त छन्। आजको दिनमा विशेष गरी चौथो चन्द्रमा पनि भएकाले माथि सत्ताहरूबाट अशुभ संकेतहरू सुन्नु पर्ने सम्भावना छ। मिथुन राशिले अलिकति झ्वाकिने रिसाउने कामहरू नगर्नुहोला। लग्नमा मंगल पनि भएकाले रिसहरू बढ़ी हुन सक्छ। कन्ट्रोल आफैले आफैलाई गर्नु, समस्याको समाधानबाट वञ्चित होइन त्यसलाई अगाडि डटेर काम गर्नुहोस्, राम्रो हुनेछ। पराक्रमिक युग छ। धार्मिक क्षेत्रमा मन जान सक्ने सम्भावनाको युगहरू रहेका छन्। 8 राहुले खुट्टाको नशाहरूले दुःख दिन सक्ने सम्भावना भएकाले विशेष सावधानीका साथ अगाडि बढ्नु भयो भने दिन शुभ संकेतमा देखिएको छ। लग्नमा बृहस्पति उच्च हुनु आजको दिनबाट हेर्दा तपाईँको लागि माफ गर्नुहोला। लग्नमा सूर्य स्वगृही हुनु उन्नति र प्रगतिमा वातावरण राम्रो छ। दाजुभाइसँगको सम्बन्ध पनि सुधार भएर जाने सम्भावनाहरू पनि देख्न सकिएको छ भने मन परेका व्यक्तिहरूसँग भेटघाटको अवसर पनि जुट्ने राशिमा संकेत छ। धनस्थानको चन्द्रमा भएकाले उन्नति र प्रगति राम्रो रहनेछ। धनस्थानमा बुध उच्च पनि भएकाले बाढीकारक कामहरूमा उन्नति र प्रगतिको राम्रो अवसर जुट्ने योग छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषण

0: कन्या राशि
1: लग्नमा चन्द्रमा छन्। आज आफ्नो जिम्मेवारी थप रहन सक्छ। प्रशंसा योग्य काममा मन लाग्न सक्ने योग छ भने नयाँ कामको शुरूआत गर्दा आजको दिन सफल भइने सम्भावना राशिमा छ। उन्नति र प्रगतिको लागि वातावरणहरू धेरै कुरामा राम्रो हुने खालका योगहरू देखिएका छन्। मन परेका व्यक्तिहरूसँग भेटघाट हुनुका साथमा आजको दिनमा धेरै कुराहरूबाट सहज हुने खालका योगहरू पनि राशिमा संकेत छन्। आजको दिन तपाईँको लागि सहज हुने सम्भावना छ। वृश्चिक राशि हुनेको लागि दाम्पत्य जीवनमा सुखमयको योग रहेको छ। प्रेममा सफलता, कृषि र पशु चौपायबाट मनोज्ञ धन आर्जन गर्न सकिने योग छ। आफ्नो घर परिवारसँगको नयाँ छुट्टै ठाउँको रमाइलो भ्रमणको पनि सम्भावना रहेको छ। आजको दिन तपाईँको लागि उन्नति र प्रगतिमा दिन व्यतीत रहनेछ। मन परेका व्यक्तिहरूसँग भेटघाट रहनेछ भने आर्थिक ताकेका कामबाट सफलता मिल्ने योग छ। तपाईँको दिन आजको दिनबाट हेर्दा सुखद बन्न सक्ने सम्भावना छ। धनुराशिको आठौं भावको बृहस्पति भएकाले स्वामी ग्रह बिग्रिएका छन्। अचानक कहिलेकाहीँ धन सम्पत्ति हराउने, जुटारको सामना गर्नुपर्ने सम्भावना पनि राम्रो अवसरहरू छैन। मकर राशि हुनेको लागि आजको दिनमा ग्रहबाट हेर्दाखेरि राम्रै अवसरहरू राम्रा छन्। व्यापार बिजनेसमा लाभ लिन सकिन्छ। पठन पाठन असाध्य राम्रो र दिव्य योगहरू छन्। नयाँ ठाउँको भ्रमण गर्ने सम्भावना पनि राम्रो रहेको छ। अरूको हातबाट सहयोग प्राप्त हुँदा मन उमङ्ग रहनेछ। कुम्भ राशि हुनेको लागि राजयुक्त ग्रहले तपाईँको लागि उन्नति र प्रगति राम्रो हुने खालको योगहरू देख्न सकिएको छ। मन परेका व्यक्तिसँग भेटघाट हुने राशिमा संकेत कुम्भलाई देख्न सकिन्छ। र अन्त्यमा मीन राशि हुनेको लागि गर्दै आएका कामबाट सफलता मिल्नेछ। सातौं घरको चन्द्रमा आजको दिनमा दाम्पत्य जीवन सुखको योग छ। सन्तानको सम्भावना अथवा सन्तानबाट नयाँ कुराहरूको ज्ञान सिक्ने र नयाँ खुशीका समाचारहरू सुन्न पाइने सम्भावना पनि राशिमा संकेत छ।
2: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यसको भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
2: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने, हेराउने, वास्तु सम्बन्धी परामर्श, घर घडेरीको माटो परीक्षण, पितृ उद्धार, रत्न र कवच धारण, कुण्डलीमा भएको अशुभ योग, ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
3: सम्पर्क
2: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी, ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन, मोबाइल 98453 97658, 98142 73 6001।
3: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
4: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
4: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
5: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

हजुर कार्यक्रम ज्योतिष धर्मको व्यवसायमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष विशेष जानकारीहरू भने दिने प्रयासमा लागिरहेको छु। कार्यक्रम ज्योतिष दर्पण हरेक दिन 8 बजेबाट 9 बजेसम्म तपाईँ सुन्न सक्नुहुन्छ र हामीसँग भएका विभिन्न जानकारी अनि भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयासमा हामी लागिरहेका छौं। तपाईँ हरेक दिन हामीलाई कुराकानी गर्दै हामीसँग भएका विभिन्न भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान को लागि तपाईँ आउन सक्नुहुनेछ 98453 97658 र 98142-73601 सिधा तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी रहनेछ। हामी धेरैभन्दा धेरै कुराहरूको तपाईँलाई जानकारी दिँदै आइरहेका छौं र तपाईँसँगका विशेष कुराहरूलाई पनि जोड्ने प्रयासमा छौं। हरेक दिन 8 बजेबाट 9 बजेसम्म हामी तपाईँहरूसँग जोडिन्छौं अनि तपाईँसँग भएका जानकारीहरू दिने प्रयास गर्छौं। साल महिना गति र समयहरू ठिक्क पारेर फोन गर्नुहोला। दुईटा नम्बर छन् 98453 97658 र 98142-73601 सिधा तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी रहने नै छ। फोन गर्नुहोला र हामी तपाईँलाई जानकारी दिनेछौ। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर। हे प्रभु राधे राधे। कोही हुनुहुन्थ्यो तर उहाँसँग हाम्रो कुराकानी हुन भने सकेको छैन। भरतपुर चितवनमा आउन चाहनुहुन्छ भने सम्पर्क गरेर फोन नगरीकन नआउनुको लागि मैले धेरैचोटि अनुरोध गरेको छु। धेरै मान्छेहरू आएर मलाई भेटिन अथवा तपाईँको फोन सम्पर्क हुन सकेन अथवा तपाईँलाई घरमा भेटिन होइन, त्यो खालको धेरै गुनासाहरू छन्। मैले तपाईँहरूलाई पूर्व जानकारी गराएर आउनु नै भनिरहेको छु, अन्यथा भेटघाट नहुन सक्छ। हामी बढीमा के छ भने चितवनमा बसेको धेरै वर्ष भयो, 20 वर्ष भयो। यो 20 वर्षको अन्तरालमा यहाँ विभिन्न रेडियोबाट विभिन्न टेलिभिजनबाट हाम्रो कार्यक्रम प्रसारण हुन्थ्यो पहिले, त्यही भएर धेरैले मलाई चिन्नुहुन्छ। त्यो भएको भएर म यता वास्तु हेर्नलाई असाध्य धेरै भ्याइने भाइ भरतपुरमा धेरै घर बनिरहेका छन्। हरेक घरमा प्राय जस्तो मान्छेले घरमा वास्तु हेराएर मात्रै घर बनाउन थाल्नुभयो अनि घरको माटो परीक्षण गरेर उहीँ गएर फिल्डमै गएर हामी घरको वास्तुको बारेमा निहालिरहेका छौँ। कति ठाउँमा घर बन्छन् अनि अब टोइलेट बाथरूम कहाँ राख्ने भनेर पछि सोध्नुहुन्छ, त्यो चाहिँ असाध्य गाह्रो हुन्छ हामीलाई मिलाउन। अब बन्दै गरेको घर र भल्ला सुरु गर्नु भएको छ, 20 लाख फसिसकेका छ, अब घर नबनाउनु भन्न पनि भएन। बनाउने खालको त्यो वास्तुसम्मतका घर बनाउन ठामिरहँदैन। सुरुमा तपाईँले घर बनाउनुभन्दा पहिले त्यसलाई पनि असाध्यै धेरै ध्यान दिनुहोला। म त्यही भएर यतातिर दिउँछु यस्तै यस्तै काममा व्यस्त पनि रहन्छु नि त, त्यही भएको भएर म तपाईँहरूलाई यो कुराको जानकारी गराउँछु। हामी आज विशेष आफ्नो कामले कावासोती जाँदैछौँ। लगभग 2 बजेसम्म हामी आज अफिसमा रहँदैनौँ होला। 2 बजे पछाडि कोही आउनु परेको खण्डमा आउन सक्नुहुनेछ र भोलिका दिनमा पनि सल्लाह भने तपाईँले गर्दै गर्नुहोला। हुन त अब भोलिदेखि 30 लाग्यो, अब 30 भोलिपल्टदेखि चिन्ह हेर्ने होला। हाम्रो सायद सम्भवतः 30 र 31 यो जुन कालसर्पको युग छ, कालसर्पको शान्ति गर्ने पनि तयारी हिजो फोन आएको थियो, कालसर्पको शान्ति गर्ने कि भन्ने पनि हुँदैछ। अर्को एउटा उता डोटीबाट पनि एकजना भक्तको शान्ति गर्नु छ, एकजना छोराको है। हामी धेरैको यहाँ तयारी गरेर बसिरहेका छौँ। हामी एक एक दिन तपाईँहरूलाई हामीले जानकारी गराउँछौँ, तर तपाईँहरूले कहिले हामीलाई सल्लाह गर्नुहुन्छ भन्ने कुरा हो। यो कालसर्पको युग एक दिन र एक दिन चाहिँ डोटीमा भएका एकजना के थर्से गर्नुभएको, उहाँको पनि हामीले शान्ति गरिरहेका छौँ। उहाँको साङ्गे गर्न बाँकी छ, काम भइरहेको छ, तपाईँहरूलाई यो कुराको जानकारी गराउँछु। कोही जिज्ञासु हुनुहुन्छ यतिखेर? राधे राधे हजुर। हजुर

0: हे प्रभु राधे राधे। प्रभु राधे से मजूर। हे भगवान, कोही त हुनुहुन्थ्यो तर उहाँसँग सम्पर्क हुन सकेन। हजुर हजुर, राधे राधे।
1: राधे राधे गुरु।
0: राधे राधे, कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
1: बझाङदेखि
0: ममता धामी, बझाङ जिल्लाबाट। बझाङको कुन ठाउँमा हुनुहुन्छ ममताजी यतिखेर? बुङ्गलमा। बुङ्गलमा कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ यहाँले? रेडियो सेरेफेरोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ। तपाईँ मात्रै सुन्नुहुन्छ कि अरूले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ त्यहाँबाट? है, अहिले कार्यक्रममा आउनु भएको छ। तपाईँ कसको बारेमा हेर्न चाहनुहुन्छ? आफ्नो भदैको बारेमा। साल महिना गते समय भनिदिनु त।
1: माघ महिनाको 12 गते बुधबार राति 3 बजे।
0: 3 बजे? ठ्याक्कै 3 बजे हो?
1: ठ्याक्कै 3 बजे।
0: कुन जिल्लामा भयो जन्म?
1: बझाङ जिल्लामा।
0: बझाङ जिल्लामा। के बारको राति के बारको बिहान भयो तपाईँको भदुको जन्म?
1: बुधबारको राति बिहेबारको बिहान।
0: कति गते राति, कति गते बिहान?
1: 12 गते राति, 13 गते बिहान।
0: तपाईँको भदुको लागि धन कुमार नाम आउँछ, धनुराशि हुने हो। त्रयोदशी भन्ने तिथिमा जन्म भएको छ, माघ महिनाको कृष्ण पक्षको। लग्नमा शनि असाध्य एकोरो, असाध्य जिद्दी हुन्छन् है, असाध्य घमण्डी पनि हुन्छ। अलिकति पढाइमा असाध्य धेरै समस्या आएको देखियो। अहिले 10 वर्षको उमेरमा संकटा भन्ने कुरा चलेको छ। पढ्न मान्दैनन्, के भनेको थिए? भावना छोरी हुन्। धन कुमारी नाम आउँछ। 2073 सालको माघ महिनाको 12 गते राति, 13 गते बिहान हुने बेला 3 बजे धन कुमारी नाम आउँछ, धनुराशि हुन्छ है। अनि अहिले संकटा भन्ने कुरा छ, पढाइमा असाध्य कमजोरी छ, अरू सबै कुरामा ठिक छ। पढाइको लागि विशेष ध्यान दिनु होला। भोलिको दिनमा बुवा आमाको सम्बन्ध भन्दा पनि आफ्नो सम्बन्ध पनि अलिकति विशेष कुरामा ध्यान दिनुपर्ने खालको अवस्था छ होइन। ग्रहको लागि विशेष शान्तिहरू गर्ने, ग्रहको लागि विशेष पूजापाठहरू गर्ने कामहरू गर्दै तपाईँ अगाडि बढ्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ। संकटाको शान्ति गर्नु, संकटाको अधीन छ भन्दा छन् रे भन्नु है। हो त, संकटाको अधीन छ त कहाँ मान्दो त है ल। संकटाको शान्ति गरे पनि निको भइजाला निकै गया। अलि जान्ने जान्नेवाला बामन ल्याया, मासु खानेवाला बामनले शान्ति गरेबाटी ना हुने हो हा। निकिरी गरेबाटी यसको अधिन ठिक हुने हो, अनि फेरि शुभ दिन हुने हो। तब निको भइजाला, पढाइमा बानी बेहोरामा पनि राम्रो होला हुनेछ है त। अहिले छुट्टिन्छु, राधे राधे। वास्तुको बारेमा ठिक छ, यसलाई अहिले त्यही अधिनको शान्ति गरेपछि सबै ठिक हुन्छ है। राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो, आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। बझाङबाट रेडियो साइपाल, रेडियो सेरोफेरोबाट कार्यक्रम सुन्नुहुन्छ। बझाङ जिल्लामा रेडियो साइपालमा, बझाङ जिल्लामा सेरोफेरोमा, बझाङ जिल्लामा केदारमा रेडियोमा कार्यक्रम बजिरहेको छ। हामी तपाईँहरूसँग नजिक भइरहेका छौँ वर्षौंदेखि, र हामी हरेक जिल्ला आउने कामको तयारी हामीले गरिरहेका छौँ। हामी भोजपुर आउने, कता कता आउने भने एकदमै भनिरहेका छौँ। अहिले यो बाढी पहिरो होइन, देशमा अलिकति अशुभ खालका संकेतहरू भइरहेको छ। मलाई जहाँसम्म लाग्छ, हिजो अस्तिको दिनमा पनि सोलुखुम्बु खोटाङ हुँदै बग्ने नदीहरूमा पनि त्यस्तै पानीको बहाव बढेको छ अरे, त्यसले गर्दाखेरि सप्तकोशीतिर पनि असर परिरहेको छ अरे भन्ने कुरा पनि सुनिरहेको छु। त्यही भएर हामी अहिले चुप्प लगाएर घरमा बसेका छौँ, घरबाटै तपाईँको शान्तिहरू गर्ने तयारी गरिरहेका छौँ। हामीले अस्ति भर्खर पनि धनगढ़ीबाट एउटा भक्तहरूको शान्ति गर्यौं, अनि तपाईँहरूको हामी शान्ति गरिरहेका छौं, र तपाईँहरूले हामीलाई जानकारी दिनको लागि र तपाईँहरू पनि शान्ति गर्नको लागि 5-7 जना ब्राह्मणहरू राखेर मजाले तपाईँको ग्रहहरू शान्ति गर्ने इच्छा छ भने सम्पर्कमा आउन सक्नुहुनेछ। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गर्छु। राधे राधे भन्दै थिएँ, उहाँको फोन डिस्कनेक्ट भयो। कोही हुनुहुन्छ फेरि पनि हाम्रो प्रत्यक्ष लाइनमा, टेलिफोन संवादमा कोही हुनुहुन्छ। राधे राधे हजुर।
1: राधे राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ?
1: म उदयपुरको लिङ्चुङ गाउँपालिकाबाट कुमार बानिया।
0: कुमारजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ?
1: म रेडियो खोटाङ।
0: रेडियो खोटाङ लिम्चुङबुङ भनेको त खोटाङदेखि वारिपारी भयो होइन?
1: हजुर वारिपारी अलिकति सिधै वारी सुनकोशी वारी।
0: लिम्चुङबुङ कति नम्बर भन्नुभयो?
1: हाम्रो दुई नम्बर वडा तामलिसा।
0: ए तामलिसापट्टि पर्यो होइन? जाँदै तामलिसा।
1: हजुर जाँदै तामलिसा।
0: हो मलाई थाहा छ नि यो तपाईँलाई त्यसो भने भालेबास थाहा छ।
1: हजुर थाहा छ हामी भालेबास हुँदै त झर्ने हो गाई
0: त्यही त भालेमा पहिले त माछर्क हुने होला नि।
1: हजुर माछर्क हो र अनि
0: माछर्क भालेबास जिरे टाट्ने रचने द्वारे भन्जाङ मुर्कुची हुँदै
1: हजुर
0: थाहा छ नि मलाई होइन?
1: हजुर हजुर
0: तपाईँलाई त्यो जिरे टाट्ने कसरी लाग्छ थाम?
1: जिरे टाट्ने तपाईँको अलि लेखे हो सान पुरा चिस्यानै हो
0: भन्न खोजेको सुन्दरताको हिसाबले।
1: सुन्दरताको हिसाब त एकदम राम्रो छ मौसम पनि बारेमा छ अब हरियाली पनि हुने अब चिस्यान पनि बारे।
0: मैले अहिलेसम्म त्यहाँ धेरैचोटि गएँ होला म त्यो ठाउँ धेरैचोटि जाँदाखेरि त्यहाँ ऊ पाइन्छ क्या के भन्छ त्यो बाटा बाटामा भँगेरू भन्ने हुन्छ नि होइन रात रातो हुन्छ पाकेको फल हुन्छ बर्खा समयमा पाक्छ होला सायद होइन?
1: हजुर
0: खाने खाने हिँड्थ्यौँ क्या हामी त्यो बेला असाध्यै जिरे टाट्ने रचने होइन असाध्यै राम्रो सुन्दर बडी मालिका स्विजरल्यान्डको बाउ बडी मालिका भन्छन् तर स्विजरल्यान्डको दाजुभाइ त जिरे टाट्ने पनि छ है विकास कम भएको मान्छे होइन? अहिले त के छ गाडी कुद्छ?
1: हजुर गाडी त ओरदोर गइरहेछ बाटो कति छ तलबाट यसो अलिअलि मुर्कुटीबाट यसो पिज हुँदै आएको छ अलिअलि ठाउँ ठाउँ यसो नालीहरू कहीँ ग्राभल हुँदैछ
0: मुर्कुटीबाट त फेरि पुरै ठाडो उकालो छ नि होइन?
1: हजुर पुरै ठाडो उकालो छ।
0: तपाईँ त बाइकमा हिँड्न सक्नुहुन्छ?
1: हजुर बाइकमा अब बुलेरोहरूमा त्यही अब बस पनि पहिला त चल्थ्यो अहिले चाहिँ अब बुलेरोले गर्दा बस चाहिँ
0: ल खुसी लाग्यो आज त्यही ठाउँको मान्छेसँग बोल्न पाइयो होइन त्यहाँबाट तपाईँ के अरे उता मासुर्काबाट देवेपट्टि लागेर डाँडापारी जाने होइन? ल त्यहाँ खेर खोटाङ सुन्नुहुन्छ अहिले कार्यक्रममा आउनु भएको छ कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: म छोरीको बारेमा।
0: छोरीको साल महिना गते समय भनिदिनु त
1: 2078 साल माघ महिनाको 16 गते आइतबार साँझको 6:37
0: 6:37 साँझ कुन जिल्लामा भयो जन्म?
1: उदयपुर बक्सी हस्पिटलमा।
0: उदयपुर बक्सी हस्पिटल होइन?
1: हजुर
0: गाईघरदेखि मास्तिर राधाकृष्ण मास्तिर होइन?
1: हजुर हजुर
0: यहाँबाट हेर्दाखेरि छोरीको नाम ढाका कुमारी अथवा ढकमाया धनु राशि हुन्छ के राशि अनि गर्नु भएको छ? के भन्ने भने क्या गुरुबाहरूलाई पनि अब भू ध फाड अब यो अलि पहिले हो नि आउँछ कति बजी आउँछ भने 5:30 हेरिहालौँ ल तपाईँको हेरिदिइहाल्छु म अलिकति गुरुबाहरूलाई 5:30 हो भने बल्ल फालकुमारी आउँछ।
1: हजुर 6:37 हाम्रो उहाँ भनेपछि इनारवाको पण्डितले नि बनाउनु भएको बनाउनु चाहिँ भान्टावारी भन्ने ठाउँमा
0: को हो पण्डितजी? हिजो पनि एउटा पण्डितसँग झगडा गरे त्यस्तै छ हजुर अब नाम उल्टो गर्छन् न यो दक्षिणायनमा कपाल काट्न हुन्छ भन्छन् के गर्ने होइन?
1: हजुर समय पनि ठिक्क छ ठ्याक्कै मिलेको
0: यो हो भने आजदेखि तपाईँको छोरीको नाम ढकमाया अथवा ढाका कुमारी चतुर्दशीको दिनमा जन्म छ माघ महिनाको कृष्ण पक्षको चतुर्दशी अशुभ हुन्छ चतुर्दशीमा शान्ति गर्नै पर्छ त्यसमा पनि काल सर्पयोग परेको छ बुढाबुढी झगडा गर्दै नगर्नु होला बुढाबुढी मिलेर बस्नु होला है तपाईँ फेरि असाध्यै रिसाउने मान्छे रगत र तातो छ क्या फेरि पुरै उम्लिन्छ होइन रिस्ते उठिहाल्छ होइन?
1: हजुर ठिक ठिक
0: होइन होइन हात अगाडि गइहाल्छ होइन गाली गर्न मन लागिहाल्छ होइन तपाईँ छुच्चो नि मान्छे राजा तर तपाईँको छोरी जन्मेको 7 वर्षभित्रमा अब कतातिर हो एउटा कि घरेरी किन्ने कि घर बनाउने खालको योग छ 7 वर्षभित्रमा महालक्ष्मी युगमा तपाईँको छोरीको जन्म भएको छ होइन 7 वर्षभित्रमा घरेरी किन्ने योग अहिले तपाईँको छोरी कति वर्ष हुनुभयो 5 वर्ष
1: हजुर 5 वर्ष हुनुभयो
0: कहीँ किनिसक्नुभयो कि भएन भन्नु त
1: पहिला त किनिसकेको छ सर
0: भइगयो
1: टाइगरतिर हजुर।
0: ए ल ठिक छ, राम्रो छ, राम्रो भयो। अब यिनलाई एउटा काल सर्वको शान्तिहरू गराउनु, काल सर्वको पूजा पाठहरू गराउनु राम्रो हुन्छ। अलिक तपाईँ घमण्डी नहुनु, छोरी राति कहिले काहीँ बोल्ने झस्किने तर्सिने हुन सक्छ, यो काल सर्वको कवचहरू लगाएपछि केही कुरामा सुधार हुन्छ। सुनको सर्प बनाएर पञ्चमीको दिनमा कम्तीमा 7-8 जना ब्राह्मणहरू राखेर मजाले अथवा एक दिन दुई दिन लगाएर कसरी हुन्छ राम्रोसँग कामहरू गर्नु होला, अनि बल्ल सुधार हुन्छ है।
1: हजुर गुरु, अनि घरको वास्तु के छ?
0: घरको वास्तुको लागि ठिकै छ, नराम्रो छैन होइन, ग्रहहरू पनि ठिकै छन्, आत्तिनु पर्ने ग्रह छैन, राम्रो छ। तर अलिकति कालसर्पयोगले कुराहरू बिग्रिन्छ, कालसर्पयोगको शान्ति गर्नु, 8 वर्षबाट संकटा भन्ने ग्रह लाग्छ, यो बेला झन् अशुभ हुन्छ, यसलाई विशेष ध्यान दिनुपर्छ है त।
1: हजुर गुरु, अनि घरको पितृ पनि राम्रै हुनुहुन्छ?
0: पितृको लागि केही छैन, केही छैन, छोरीकोबाट त्यस्तो अशुभ छैन।
1: हजुर, अनि बुवा मम्मीसँग सम्बन्ध के कस्तो छ?
0: बुवा मम्मीसँगको सम्बन्ध पनि राम्रै छ, ठिकै छ है।
1: हजुर गुरु,
0: चिना कोर्ने बेला ढाका कुमारी नाम राखेर कोर्नु होला है त।
1: हजुर, चिना चाहिँ बना होइन, त्यो हस्पिटलको कार्ड अनुसारको समय
0: बनाउने बेला एकदम ध्यान दिनु होला, ढाका कुमारी नाम आउँछ तपाईँलाई, मैले भनेको विश्वास लागेन भने अरू 4 ठाउँमा गुरु भारा देखाउनु है त।
1: हजुर हुन्छ,
0: कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग, जाँतेबाट हामीसँग आफ्नो जिज्ञासा राखेर गरिसक्नु भएको छ, हामी प्रत्यक्ष रूपमा कुराकानी गर्ने र तपाईँहरूसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा हामी लागिरहेका छौँ। हामी हरेक दिन तपाईँको बारेमा तपाईँलाई नै धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौँ। तपाईँलाई पनि तपाईँको घर बसेपछि चिना बनाउन मन लाग्यो, छोराछोरी जन्मिए नाम के आउला भनेर मनमा सोचिरहनु भएको छ भने तपाईँले निशुल्क सेवा हामी दिइरहेका छौँ। तपाईँको छोराछोरीको साल महिना गते समय बार जिल्लाहरू प्रष्ट रूपमा हामीलाई लेखेर वाट्सएप गर्नुहोस् अथवा मेसेन्जरमा फोन गर्नुहोस् अथवा त्यहाँ लेखेर पठाउनुहोस् अथवा वाट्सएपमा फोन गर्नुहोस् अथवा डाइरेक्ट नम्बरमा फोन गरेर दिउँछौ। तपाईँले हामीलाई मेरो छोराछोरी जन्म्या छन्, मेरो भान्जा भान्जी जन्म्या छन्, यति बजी हो है भनेर क्लियर तारले फोन गर्नुभयो भने नाम राशि लग्नहरू सबै कुराको हामी तपाईँलाई जानकारी दिने प्रयास गरिरहेका छौँ है। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छु, कार्यक्रममा अब यतिखेर भने पालो भएको छ, छोटो विश्रामको विश्रामपछि उपस्थित हुन्छु, हामी सँगै रहनुहोला।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण, भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
3: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
4: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
3: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
4: सम्पर्क
3: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 601
4: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
5: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
6: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
5: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
6: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योति दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको यो व्यवसायमा छु र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कारणी संस्कृति सम्बन्धीका विशेष जानकारीहरू हामी तपाईँलाई दिने प्रयासमा हामी लागिरहेका छौं। हामी हरेक दिन तपाईँसँग भएका विभिन्न कुराहरूको जानकारी अनि तपाईँसँगका विशेष कुराकानीहरू गर्ने एउटा प्रयास गरिरहेका छौं। हामी 98453 97658 र 98142 73601 सिधा रूपमा तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी रहनेछ र हामी तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कारणी संस्कृति सम्बन्धीका जानकारीहरू दिने प्रयासमा लागिरहेका छौ। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे। हजुर हजुर, राधे राधे। कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर? सेवा राई, धनकुटाबाट बोल्दै हुनुहुन्छ सेवाजी? सेवारो है, सेवारो सगुन सगुन अब छैन है, रेडियोबाटै सेवा होइन? अनि कुन ठाउँमा हुनुहुन्छ अहिले सेवाजी?
1: म धनकुटाको हिले सिरान बजार,
0: सिरान बजार हिलेको तुम्बा चोकदेखि मास्तिरपट्टि होइन? लाली गुराँस एफएम छेउमै हुनुहुन्छ, अब कुन रेडियो सुन्नुहुन्छ भने सोध्नै परेन। हजुरकोमा त बिहानदेखि बेलुकासम्म लाली गुराँस एफएम मात्रै बज्छ रेडियोमा होइन? झोलामा राख्नु भयो होला रेडियो? सबै थाहा पाएँ मैले है। अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: मेरो छोराको बारेमा गुरु हेर्न चाहन्छु।
0: छोराको साल महिना गते समय भनिदिनु त।
1: हजुर, 2048 साल कार्तिक महिनाको 2 गते बुधबार
0: कति बजे?
1: 10:30 सुनसारी।
0: अब यो 48 सालको कार्तिकको 2 गते बुधबार परेन भने के गर्नु त? अब छुट्टी त होला नि होइन?
1: होइन, 68 साल भनेको मैले।
0: ए, 68 चाहिँ भन्नुभयो, 6 र 8 68 सालको कार्तिकको 2 गते कति बजे?
1: 10:30 सुनसारी जिल्लामा जन्म।
0: बिहान कि बेलुका?
1: बिहानको 10:30
0: हो। बाख्यामा जन्मे हो?
1: हजुर गुरु।
0: यहाँबाट हेर्दा तपाईँको यो छोरा कि छोरी?
1: छोरा।
0: छोराको नाम केशव नाम राख्नुपर्छ, मिथुन राशि हुन्छ। चिना कोर्नु भएको छ कि छैन? चिना बनाउनु भयो?
1: छैन गुरु।
0: चिना लेखाउनु होला गुरुबाहरूलाई भनेर के नाम चाहिँ? नाम चाहिँ केशव नाम आउँछ होइन? अब केटो असाध्य नक्कले छ, पढाइमा ठिकै छ, नराम्रो छैन है। अहिले शनि पढ्छ तर शनि भन्ने ग्रह चढ्या छ। शनिको शान्ति, शनिको शान्ति 23,000 पल्ट शान्ति गराउनुपर्छ। रुद्री चण्डी शान्ति गर्दा पाठ, शनि महाकाल मृत्युञ्जय पाठ जपहरू गराउनु। आइतबार र मंगलबार सधैँभरि घरमा लसुन प्याज माछा मासु नखाने। त्यति गर्नुभयो भने छोरालाई राम्रो हुन्छ। तर के हुन्छ भने अझ चिनाहरू बनाएर अझ राम्रोसँग राखेर शान्ति गर्नुभयो भने अझ धेरै राम्रो हुन्छ।
1: हजुर, कति के यो छोरोको लागि जागिर देखिन्छ कि देखिँदैन?
0: छोरोको लागि जागिर देखिन्छ तर ग्रहले असाध्य बिगारेको छ। शनिको शान्तिहरू गर्ने, शनिको पूजापाठ गर्ने, साथमा उल्का पनि चलिरहेको छ। यो बेला चोटपटकहरू लाग्न सक्छ, झुटाएर कुरा आउन सक्छ, जेलनेलको सम्भावना छ। सावधान पनि गराउने र शान्ति पनि गराउने, पूजापाठ गराउने, गुरुबाहरूसँग सल्लाह गर्ने। आइतबार र मंगलबारको दिन विशेष गरी घर परिवार सबैले चोखो हान्नुभयो भने धेरै कुरामा राम्रो हुन्छ है त।
1: हजुर, अनि उसको दिन धेरै मम्मी बाबासँग कस्तो के कस्तो?
0: आमासँग धेरै राम्रो मिल्छ, बुवासँग कुरो खासै मिल्दैन।
1: हजुर,
0: दाजुभाइ दिदी बहिनीसँग राम्रै हुन्छ है त।
1: राधे
0: राधे। कार्यक्रममा हुनुहुन्थ्यो धनकुटा हिले माछा बजारबाट, हामीसँग सेवाजी हुनुहुन्थ्यो, हामीले उहाँलाई सेवार पनि गरिसकेका छौं। तपाईँहरू पनि कहाँदेखि हुनुहुन्छ कुनी, कार्यक्रम त सुन्नुहुन्छ होला, फोन प्रयास गर्न किन मन लाग्दैन हो कुनी, दिउँसो पनि फोन गर्नुहुन्न, है तपाईँलाई चिनाइहाल्न मन लागेको छ भने दुईटा नम्बर छन् 98453 97 658 र 98142376 मा तपाईँले फोन गर्न सक्नुहुन्छ। भरतपुर चितवन जिल्लामा, चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर 8 धारेचोक जुन हाकिम चोकबाट दक्षिण साइडमा सिधा मेन बाटोमा 1.5 किलोमिटर गइसकेपछि तपाईँले त्यहाँ धारेचोकमा यसओएस स्कूल देख्नुहुन्छ। यसओएस स्कूलको ठिक अगाडिपट्टि तपाईँले हामीलाई तीनटा झण्डा फरफराइरहेको घरमा भेट्न सक्नुहुन्छ। यसो भन्दै गर्दा झण्डाहरू पनि घरमा ज्योतिष गुरुबाले फरफराउन थाल्नु भएछ। मैले यो कुरा हिजो थाहा पाएँ। लक्ष्मण गुरुले खालि झण्डा भएको घरमा आउनु भन्नुभएको छ, यो घर होइन भनेर त्यहाँबाट भक्तहरू आउनु भएछ यता, ए त्यसले झण्डा भएको भन्ने, म झण्डा राखिन्छु भन्दा झण्डा राखेर त्यही झण्डा भएको घरमा आउनु भन्ने हिसाब राख्नु भएछ। तर हाम्रोमा तिनवटा छ, उहाँ एउटा छ है। अब यो पनि सुनेर फेरि तिनटै राख्न बेला आउनु न। हाम्रो 3.5 तलामा तपाईँले चाहिँ हामीलाई भेट्नुहुन्छ, त्यहाँ अब कति छ थाहा छैन। तपाईँले हामीलाई यो यति धेरै भ्रमको खेती भइरहेको छ आजभोलि, कम्तीमा लक्ष्मण सूर्यजीलाई भेट्न आएको है, रेडियोमा बोल्ने, नेपालभरिको रेडियोमा बोल्ने गुरु हुनुहुन्छ नि, हो उहाँलाई भेट्नको, ए म होइन नि भनिदिनु नि, अँ म यो नि त्यहाँ किन जानु पर्यो, उसले पनि चिने हेर्ने हो, म पनि चिने हेर्ने हो के अरे भनिदिनु भएछ। बिचरा उहाँले किन मान्नुहुन्थ्यो र, अनि उहाँ हिजो फन्केर आउनुभएछ, अनि हामीले त्यसरी थाहा पाउँछौँ। किनभने हामीलाई माया गर्ने भक्तहरूले, मेरो विश्वास गर्ने मान्छेले अन्त चिन हेराएर शान्ति हुँदैन त मान्छेलाई, त्यही भएको भएर यहीँ आउन खोज्नुहुन्छ होइन, त्यसो हुन्छ। अनि हामी तपाईँलाई जानकारी दिन्छौँ र अरू कुराहरूमा धेरै कुराहरूमा गुरुको फल छ। मैले हिजो एकजना गुरुदेवलाई डाइरेक्ट फोन गरेँ, तपाईँले उत्तरायण नभइकन कपाल काट्न हुन्छ भन्नुभएछ, कहाँ कुन्ने भने, होइन होइन होइन भन्नुभयो लास्टमा, त्यही बिचरा भक्तलाई गाली गर्नुभयो, मलाई फुरुक्क पार्नुभयो, तपाईँ त यस्तो उस्तो भन्नुभयो मलाई। अब त्यो गुरुको नाम लिँदिनँ, चिन्नुहुन्छ तपाईँको गाउँको गुरु हो, मजाले चिन्नुहुन्छ, ए नाम चलाएको गुरु, म त त्यहाँ फलान ठाउँको त यस्तो हो नि होइन, 20 वर्ष भयो नि मैले गरे त, ए मलाई त सबैले देउता मान्छन् भन्नुहुन्छ, ल ठिक छ देउता त मान्लान्, तर शास्त्र विरुद्ध काम गर्नुभयो भने मैले जेखेरि फोन गर्छु भने चाहिँ उहाँले आवाज पहिले उहाँले के भन्नुभयो नि, तपाईँ को बोलेको भन्नुभयो भने चाहिँ त्यो मैले उहाँको जुन भक्त छन् भक्तलाई भक्तको नाम लिएर भने, त्यो भक्तले चिन हेर्न आएछन्, उहाँले चाहिँ लक्ष्मण गुरुलाई सोध्नु भएछ हुन्न भन्नुभएछ भन्दाखेरि, लक्ष्मण गुरुलाई म चिन्छु राम्ररी, उहाँ त यस्तो मान्छे भनेर पहिले मेरो बारेमा प्रशंसा गर्नुभयो, अनि पछि मै हो त भनेपछि ए तपाईँ हो भन्नुभयो। त्यस्तो हुन्छ, अलिकति गुरुहरूले पनि सावधानी अपनाउनुको लागि अनुरोध गर्छु, कहिलेकाहीँ हामीबाट पनि केही गल्ती होला, तर गल्तीको लागि सल्लाह सुझाव तपाईँको फोनको प्रतीक्षामा छौँ। तपाईँले यस्तो गल्ती गर्नुभएछ, यो विनय साहित्यमा यस्तो गर्नुभएछ, नाम यस्तो राख्नुभएछ भन्नु पऱ्यो, हामी पनि भन्छौँ, तपाईँ पनि भन्नुहोला, केही फरक पर्दैन। गल्ती भेटेको ठाउँमा गल्तीमा रिसाएर होइन अरूलाई होच्याउने काम चाहिँ गर्नुहुन्न, गल्तीलाई सल्लाह सुझाव सबैलाई दिनुहुन्छ है। कोही जिज्ञासा हुनुहुन्छ, राधे राधे।
2: राधे राधे गुरु,
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
2: म तेह्रथुमबाट एकेन्द्र बहादुर मते बोल्दैछु गुरु।
0: एकेन्द्र बहादुर मते, एकेन्द्रजी
2: हजुर,
0: तेह्रथुमको कुन गाउँमा, ठ्याक्कै गाउँको नाम भनिदिनु त, कुन पालिकाको कुन गाउँमा नम्बर पर्छ, कति नम्बर वडा पर्छ?
2: खतर गाउँपालिका वडा नम्बर 3 गुरु।
0: हजुरको शुभ नाम?
2: एकेन्द्र बहादुर मते।
0: अहिले कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ?
2: रेडियो लालीगुरास धनकुटा जिल्लाबाट गुरु।
0: घनगिरहेको छ होइन, त्यो सबैतिर तपाईँको गाउँतिर यो ज्योतिष दर्पण कार्यक्रम सुन्नुहुन्छ कि अरू अरू सुन्नुहुन्छ त्यहाँ?
2: यहाँ हामी सुन्ने तपाईँको दैनिक सुन्ने त हामी 2 घर मात्रै छौँ गुरु,
0: अरूलाई थाहा छैन,
2: अरूलाई खै थाहा छैन होला गुरु।
0: ठिकै छ ल, ज जसले सुन्न पायो उही भाग्यमानी। अहिले कसको बारेमा?
2: अहिले छोरीको बारेमा गुरु।
0: साल महिना कति समय भनिदिनु त?
2: 2081 साल।
0: 81
2: हजुर,
0: 81 साल। कुन महिना, महिनाको नाम?
2: कार्तिक महिना 7 गते।
0: 7 गते। बारको नाम?
2: बुधबार।
0: कति बजे?
2: 3:45 जिल्ला सुनगढी दिउँसो।
0: 3:45 दिउँसो कि बिहान?
2: दिउँसो।
0: सुनसरी जिल्लामा?
2: हजुर,
0: गोपाकाम नै हो। राशिको नाम चाहिँ पुनर्वसु, उहाँको फोन डिस्कनेक्ट भयो। नाम चाहिँ केबाट केन्द्र कुमारी नाम आउँछ, मिथुन राशि हुन्छ, महालक्ष्मी युग छ, अहिले त्यस्तो अशुभ ग्रह छैन, सामान्य युग छ, शान्ति गराउँदै जानु राम्रो हुन्छ। हामी कार्यक्रम ज्योतिष दर्पणको विषयमा छौं, उहाँको बच्चाको पनि नामाकरण गरिसकेका छौं। तपाईँले पनि जिन्दगीमा एकचोटि बनाउने चिनामा तपाईँले चाहिँ हेल्थ चेकनाइ गर्नुभयो भने तपाईँको छोराको नाम परेर, तपाईँको नाम, तपाईँको श्रीमतीको नाम, तपाईँको ठेगाना, तपाईँको गोत्र हालेर बनाएको चिनाले तपाईँको चिना अशुद्ध भएको रहेछ भने केही न केही हानि गर्न सक्ला। मेरो आफ्नै तर्क हो यो, किनकि यो शास्त्रमा लेखा छ थाहा छैन, तर तपाईँको नाम छ, तपाईँको ठेगाना छ, तपाईँको जिल्ला छ, तपाईँको बुढीको नाम छ, तपाईँको श्रीमानको नाम छ, होइन फलानुको छोरा, फलानुको छोरी, यसरी क्लियर रूपमा लेखेको छ भने त्यसले हानि गर्न सक्छ। चिनालाई सच्याएर सही चिना बनाउनु भयो भने राम्रो हुन्छ है। कार्यक्रम ज्योतिष दर्पणमा कोही हुनुहुन्छ फेरि पनि म उहाँलाई कार्यक्रममा स्वागत गर्छु, र तपाईँहरूलाई चिना बनाउन छैन हेराउन मात्रै छ भने पनि सम्पर्क गर्नुहोला, तपाईँलाई चाहिँ चिना बनाउनु छ भने पनि सम्पर्क गर्नुहोला, अथवा चिना हेराउनु त हेराउनुभयो अग्रशान्ति गर्नु भएन, हेराएर भाग्य चम्किने होइन है। अनि चिना हेरायो हेरायो हेरायो अनि लो यसो गर्नु भएन, यत्रो बाहुन ल्याउनु त धेरै खर्च लाग्छ गुरु भन्नुहुन्छ, अनि हो र भन्छु म अँ भन्नुहुन्छ, अनि दसैँमा ठुलो खसी ठिक पारेको भन्नुहुन्छ घरमा चाहिँ है, के आफ्नो धेरै कुरामा समस्या छ। त्यसो भएको होला तपाईँले पनि ध्यान दिनुहोला, अलिअलि भए पनि ग्रह शान्ति गर्नको लागि तयारी गर्नुहोस्। तपाईँ कार्यक्रम सुन्दै गरेका भक्तहरू अहिलेसम्म मलाई जहाँसम्म लाग्छ नेपालमा चारजना पाँचजना ब्राह्मण राखेर 30-40 हजार रुपियाँ खर्च गर्न नसक्ने मान्छे कोही पनि छैनन् होला जस्तो लाग्छ। खर्च भइहाल्छ नि, पण्डितजीलाई खुवाउनु पर्यो, दक्षिणा दिनु पर्यो, पूजा सामग्रीहरू किन्नु पर्यो, तपाईँ घरमा केही छैन, न जौ छ, न तिल छ, न अष्टगन्ध छ, न कुमकुम चन्दन छ, होइन न तपाईँ घरमा घिउ हुन्छ है, केही छ त, न तपाईँकोमा भस्म छ त, न तपाईँकोमा एउटा कर्मपात्र छ, न तामाका कला छन् 4-5 वटा, के छ भन्नु त, तपाईँले भगवान्को लागि के किनिदिनु भएको छ अहिलेसम्म? तपाईँले भगवान्ले यत्रो सारा संसार सृष्टि दिनुभयो, तपाईँले भगवान्को लागि के किनिदिनु भयो? एउटा दियो त अब कोही कोही होला, धेरै ठाउँमा दियो छैन, के को हो नि, मूल दियो नि त भए पनि त्यो कालो कुत्ती भएर पुरै एक भित्ताका छन् त्यो बाक्लो, ती बालेको बाले बालेको बाले माझ्न हुन्न अरे, कसले भने, तामाको दियो बाल्ने दिन दिनै माझ्ने, ल बिहान बालेको दियोमा बेलुका बाल्ने, अनि बिहान झुक्क उठेर पहिरी कलश दियो थालीहरू मजाले चाहिँ खरानीले लाएर माझ्ने, अथवा खरानी छैन भने आजभोलिको जमाना पिताम्बरीहरू आउँछ मजाले लाउने, अब कागतीहरूले केले हुन्छ खरानी माटो केले मजाले माझ्ने, पहिलो काम झुक्क उठ्ने, बाथरूम जाने, नुहाइधुवाइ गर्ने, ब्रसहरू गर्ने, अनि पहिलो काम चाहिँ भाँडाकुँडा के भन्छ त्यसलाई पूजाका कलशहरूको बर्तनहरू मजाले धुने, अनि मजाले बसेर चाहिँ कपालहरू कोर्ने, अनि भगवानको सेवामा जाने, टिको लगाउने, जप गर्ने, भगवानलाई टिको लगाइदिने, ज्योति राख्ने, फूल राख्ने, कलश राख्ने, बत्ती बाल्ने, पूजा गर्ने, आरती गर्ने, अनि बल्ल एकछिन त्यहाँ केही न केही नभए 5 मिनट त भगवान्लाई टाइम दिनु न, हरे राम हरे राम राम राम हरे कतिचोटि भने, मेरो वचन त खोलामा गए गाँठे, कसैले मान्दैन है। अब हजुरहरूलाई सम्पत्ति चाहिएको छ नि, त्यो भन्दा ठूलो सम्पत्ति होइन, त्यो तपाईँले सम्पत्ति आज हरिराम जपेर आज आउँदैन, तपाईँले जपेको सम्पत्तिले भोलि तपाईँको छोराछोरीलाई पनि राम्रो गर्न सक्छ है, ख्याल गर्नुहोस् है त। कोही जिज्ञासा हुनुहुन्छ, राधे राधे हजुर। हे भगवान्, हे प्रभु परमात्मा, हे प्रभु, उहाँको आवाज आएन, उहाँसँग हामी छुट्टिसकेका छौ। तपाईँ अलिकति टाढो हुनुभएन भने तपाईँको पालो नआउन सक्छ, नेपालभरबाट फोन गर्ने मान्छे धेरै हुन्छन्, अरूलाई पनि पालो दिउ। हजुर हजुर, राधे राधे
1: राधे राधे गुरु।
0: कहाँदेखि हजुर, को बोल्दै हुनुहुन्छ यतिखेर?
1: यमुना गिरी।
0: यमुनाजी, कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर? रेडियो खोटाङ कुन ठाउँमा हुनुहुन्छ ठ्याक्कै अहिले तपाईँ कुन पालिकाको कति नम्बर वडामा?
1: चार नम्बर वडामा चिसङ्कुगढी गाउँपालिकाको चार नम्बर वडा
0: चिसङ्कुगढी है। यो त ओखलढुङ्गा जिल्ला होइन कुमारे टारतिर हो रात माटे भनेपछि कुमार टार भन्दा अझै ओरापट्टि है भदौरदेखि मुन्तिर होइन हो। तपाईँ गाउँमा आछु त म अलिक बाटो चाहिँ अप्ठ्यारो अप्ठ्यारो रहेछ है तलपट्टि दुधकोसी बगिरहनु भएको छ सँगसँग नुहाउन कोही जाने होइन रहेछ नि त्यहाँ न एकादशी न ग्रहण कोही कोही मान्छे हुँदो रहेछ है। ल अहिले कार्यक्रम कुन रेडियोमा सुन्दै हुनुहुन्छ?
1: रेडियो खोटाङ।
0: कसको बारेमा हेर्ने अहिले?
1: आफ्नै बारेमा।
0: कति सालमा जन्म भयो तपाईँको?
1: 2068 साल 11 महिना 5 गते।
0: हजुरले सबै कुरा कपीमा लेखेर फोन गर्नु होला अहिले तपाईँको मिलेन अहिले छुट्टी होला। राधे राधे।
1: 2068 साल फागुन महिना।
0: अनि लेख्नु भएर खा त नि कति गते?
1: 5 गते शुक्रबार बेलुका 6:42 जाँदा।
0: 5 गते भन्नुभयो?
1: हजुर।
0: 6:42 शुक्रबार कुन जिल्लामा भयो जन्म?
1: ओखलढुङ्गा।
0: को हो यो मान्छे? तपाईँ आफै हो कि तपाईँको छोराछोरी हो कि को हो यो मान्छे? तपाईँको आफ्नै हो यो। राशिको नाम चाहिँ तपाईँको भावना नाम आउँछ धनुराशि हुन्छ हो। तपाईँलाई यो मूलको तेस्रो पाउले धन पिर्छ भन्ने थाहा थियो कि थिएन? मूलको तेस्रो पाउले धन पिर्ने मूल पर्छ है। यो धनको मूल परेको छ। यो सबैभन्दा पहिले मूल नक्षत्रको शान्ति गराउनु होला। लग्नमा मंगल मांगलिक परेको छ। पन्नमन 2 वर्षदेखि लागेकै छैन। 2 वर्षदेखि 13 वर्षदेखि फिटिक्कै पन्नमन लागेको छैन है। अहिले कति वर्ष हुनुभयो? 15 होइन? बाबाले बिहे गरेर दिए ढुक्कन्थ्यो आ कति पढ्नु भन्ने मनमनमा छ बाहिर भन्न भएको छैन ठ्याक्कै भन्छु म हो कि होइन? होला होइन के हो के होइन भन्नु न किन ढाँट्नुपर्छ र तपाईँले मेरो कुराकानी भइरहेको छ त अहिले गुरुबार ढाँट्न हुन्छ भएको कुरो नभए होइन भनिदिनु तर तपाईँलाई 13 वर्षदेखि सङ्कटा लागेको छ। तपाईँको लग्नमा मंगल मांगलिक परेको छ। बिहे गर्न पाए ढुक्यो भन्दा यो के पढ्नु दुःख बेकार भन्ने भएको छ हो कि? मांगलिक परेको छ। भोलि प्रेम परेर प्रेम छोड्छ बेलैमै प्रेम परेर अधुरो रहन्छ ख्याल गर्नुहोला। फेरि छोरी मान्छेलाई 7 सूर्य राम्रो होइन त्यसमा पनि फेरि शनिको घरको सूर्य लग्नमा मंगल छ अन्तर्जातीय प्रेम परेको हुन सक्छ विशेष ध्यान दिनुहोला। तर पढाइमा चाहिँ छैन तपाईँले पढेर जिन्दगीमा केही पनि गर्न सक्नुहुन्न। जुन दिनसम्म संकट शान्ति गर्नुहुन्न मांगलिक शान्ति गर्नुहुन्न आइतबार सूर्यलाई दैनिक रूपमा जल चढाउनुहुन्न तपाईँ धार्मिक बन्नु पर्यो नभए छैन तपाईँको उन्नति। अब त्यहीँ बस्ने त्यतै बिहे गर्ने घाँसै काट्ने हो त अलि राम्रो पढेर घुमाउने कुर्सीमा बसेर जाइरहनु पर्दैन ए प्रभु। बा आमाले यो कार्यक्रम सुन्नुहुन्छ कि सुन्नुहुन्न? आज पनि सुन्नु भएको छ?
1: आज
0: यो रेकर्ड गर्नु भएको छ कि छैन? सुनाउनु है आज लगेर ग्रह शान्ति गर्नु। तपाईँ एकदमै ग्रह बिग्रिएको छ। ग्रहको शान्तिहरू गर्ने ग्रहको पूजापाठहरू गर्ने कामहरू गर्नु अहिले छुट्टिन्छ है। राधे राधे। यतिखेर हुनुहुन्थ्यो ओखलढुङ्गाबाट हामीसँग आफ्नो जिज्ञासा चिसङ्कुगढीबाट रेडियो खोटाङ सुनेर साथ दिनुभएको थियो। असाध्यै धेरै ग्रह बिग्रिएको मान्छे हो। त्यस्तै गरी तपाईँहरूको पनि बाल बच्चाको ग्रह बिग्रिएर पढाइमा कमजोरी हुने धेरै कुरामा समस्याहरू हुने हुन सक्छ। तपाईँले पनि हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गरेर यस्ता समस्याहरूको समाधान गर्न सक्नुहुनेछ। आजको लागि भने कार्यक्रम ज्योतिष दर्पणको लागि म आज्ञा चाहन्छु। तपाईँ र मेरो भेट पुनः भोलि रेडियोको ध्वनि तरङ्गमा रहनेछ। तबसम्मको लागि भने आज्ञा दिनुहोस् तपाईँको दिन आनन्दमय मंगलमय रहोस् भगवत कृपामय रहोस्। सबैले भनौं राम राम। सबैले भनौं जय सनातन। राधे राधे।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि?
3: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
4: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525-55-768।
5: साथै 98525-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता, हाम्रै खानपारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, हातबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पाठ पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले।
7: सम्पर्क 98433-47-262,
6: 98-10-55-55-85
7: र व्हाट्सएप नम्बर 98।
8: रेडियो सङ्खुवा सभा समय सूचक अहिले बिहानको 9 बज्यो।
9: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
6: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
9: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
6: हाम्रा सेवाहरू
9: दाँत नदुखाइ खोल्ने,
6: दाँत भर्ने, दाँतको आसति गर्ने,
9: दाँतको एक्सप्रेस सुविधा,
6: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
9: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
6: दाँत नहुनेर बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
9: ध्यान दिनै पर्ने कुरा,
6: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
9: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
7: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाट लाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
10: This is Radio Sankhuasabha 95.5 MHz.

0: नमस्कार, कान्तिपुर डायरीमा स्वागत छ। उपस्थित छु म सुनिता। एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्ने भएको छ। कार्यदलको प्रतिवेदनमाथि आजको बैठकमा पनि छलफल हुने एमाले सचिव तथा कार्यदल सदस्य महेश बस्नेतले जानकारी दिएका छन्। कार्यदल बैठक संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा हिजो पार्टी कार्यालय च्यासलमा शुरू भएको थियो। बैठकमा संयोजक थापा र सदस्य सचिव शंकर पोखरेलका दुई प्रतिवेदन पेश भएका थिए। बैठकपछि उपमहासचिव लेखराज भट्टले दुईवटा प्रतिवेदनलाई एउटै बनाएर पेश गर्ने बताए। हिजो र आज अध्ययन गर्ने र भोलिबाट प्रतिवेदनहरूलाई एकरूपता दिएर एकीकृत प्रतिवेदन ल्याउने र सचिवालयमा लैजाने भन्ने निर्णय भएको उनको भनाई छ। नेपाल आयल निगमका अनुसार पछिल्लो दुई दिनमा विभिन्न नाका हुँदै भारतबाट झण्डै 3.5 लाख सिलिण्डर बराबरको एलपी ग्यास उपत्यका प्रवेश गरेको छ। अस्ति बिहिबार र हिजो गरी कुल 3,45,085 सिलिण्डर बराबरको ग्यास आयात भएको हो। निगमको विवरण अनुसार यी दुई दिनमा कुल 4,909.2 मेट्रिक टन ग्यास नेपाल भित्रिएको छ। बिहिबार 2,16,753 सिलिण्डर र हिजो 1,28,332 सिलिण्डर आयात भएको हो। वीरगंज नाकाबाट सबैभन्दा बढ़ी आपूर्ति भएको देखिएको छ। नेपाल आयल निगमले सीमा नाकाहरूबाट भइरहेको सो आयातले बजारमा ग्यासको सहज आपूर्ति कायम राख्न सहयोग पुग्ने विश्वास लिएको छ। पछिल्लो समय बजारमा ग्यासको हाहाकार छ। विश्व प्राथमिक उपचार दिवस आज बसाईसराईको सन्दर्भमा प्राथमिक उपचार भन्ने नाराका साथ मनाइँदैछ। विश्वभर विभिन्न कारणले आन्तरिक तथा बाह्य बसाईसराई बढ़दै गइरहेको छ। नेपालमा पनि विपद बाढ़ी पहिरो तथा अन्य आकस्मिक घटना तथा अवसरहरूको खोजीमा मानिसहरू बसाईसराई गर्ने गरेका छन्। यसै अवसरमा नेपाल रेड क्रस सोसाइटीले हिजो एक विज्ञप्ति जारी गर्दै बसाईसराईका क्रममा हुने स्वास्थ्य तथा मनोवैज्ञानिक जोखिम न्यूनीकरण गर्न प्राथमिक उपचारको ज्ञान र सिप आवश्यक रहेको जनाएको छ। यसै गरी बसाईसराई गर्नेहरूलाई डिहाइड्रेशन, हाइपोथर्मिया, कुपोषण, थकान, आघात जन्ने, चोटपटक, डुब्ने, असुरक्षित काम गर्नुपर्ने अवस्था र मनोवैज्ञानिक पीड़ा जस्ता उच्च जोखिम मात्रै नभई बसाईसराईका विभिन्न चरणहरूमा सामना गर्ने शारीरिक र मनोवैज्ञानिक दुर्व्यवहार, बारम्बार हिंसा आदि जस्ता बाधा विधानहरूको सामना गर्नुपर्ने हुन सक्छ। यस्तो अवस्थामा प्राथमिक उपचार सम्बन्धी ज्ञान र सिपले घाइते तथा बिरामीको तत्काल उद्धार, स्वास्थ्य अवस्था बिग्रन नदिन र जीवन रक्षा गर्न महत्वपूर्ण भूमिका खेल्ने विज्ञप्तिमा उल्लेख छ।
1: रसुवाको भोटेकोशी बाढीले तटीय क्षेत्रमा जोखिम बढ़ाएको छ। नदी किनारमा हुनुहुन्छ भने सुरक्षित अग्लो स्थानतर्फ सर्नुहोस् र स्थानीय प्रशासनको निर्देशन पालना गर्नुहोस्।
2: अनावश्यक यात्रा नगर्नुहोस् र अरूलाई पनि यात्रा नगर्न अनुरोध गर्नुहोस्। विशेष गरी पृथ्वी राजमार्ग, गल्छी नुवाकोट रसुवा स्याफ्रुबेसी तथा मुगलिङ नारायणगढ़ सड़क खण्डमा सतर्क रहनुहोस्।
1: खोज तथा उद्धार, आपतकालीन सहायता वा जानकारीका लागि टोल फ्री नम्बर 100-1234 वा 1114 सम्पर्क गर्नुहोस्।
2: सतर्क बनौ, सुरक्षित रहौ।
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र युनिसेफको सहकार्यमा जनहितमा जारी।

0: बाढी प्रभावित क्षेत्रमा खाने पानीका स्रोत दूषित हुन सक्ने भएकाले आफ्नो र परिवारको स्वास्थ्यमा विशेष ध्यान दियौ।
1: पानी उमालेर वा शुद्धिकरण गरेर मात्र पियौ। शुद्धिकरण गरिएको पानी सफा र छोपिएको भाँडामा राखौ। खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरेपछि र बच्चाको दिशा सफा गरेपछि साबुन पानीले राम्रोसँग हात धो।
0: सडे गलेका वा झिङ्गा भन्केका खानेकुरा नखाऊ। झाडा पखाला, हैजा, टाइफाइड वा अन्य रोगका लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा सम्पर्क गरौ।
1: सुरक्षित पानी र सरसफाईका अभ्यास अपनाऊ। आफू र परिवारलाई रोगबाट जोगाऊ।
0: थप स्वास्थ्य सम्बन्धी परामर्शका लागि निशुल्क स्वास्थ्य हटलाइन नम्बर 1115 सम्पर्क गरौ।
1: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र युनिसेफको सहकार्यमा जनहितमा जारी।
2: गाडीको ठक्करले आज बिहान चितवन स्थित भरतपुरमा एकजना मजदूरको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय चितवनबाट प्राप्त विवरण अनुसार भरतपुर नगरपालिका 8 रहेको सद्गुड दाना फ्याक्ट्रीका कामदार चन्द्रबहादुर ठाडा मगरको ट्रकको ठक्करले ज्यान गएको हो। भरतपुर महानगरपालिका 5 बस्ने 34 वर्षका चन्द्रबहादुर फ्याक्ट्रीकै गेटमा सुतेको अवस्थामा सो घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी चन्द्रभूषण यादवले जानकारी दिए। गइराती 3:30 तिर भएको घटनामा गम्भीर घाइते भएका चन्द्रबहादुरको चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा उपचार भइरहेको थियो। उपचारको क्रममा उनको आज बिहान 6:30 निधन भएको डीएसपी यादवले बताए। ठक्कर दिने ट्रक र ट्रक चालक वीरगंज 21 23 वर्षीय सरफराज आलमलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ। सरकारले उच्च जोखिममा रहेका नेपालका हिमताल मध्ये 4 ठूला हिमतालको पानी घटाउने गृह कार्य शुरू गरेको छ। हिमालमा परेको जलवायु परिवर्तन र उच्च तापक्रमको असरका कारण बढ़दै गएको हिमतालको उच्च जोखिम कम गर्न गृह कार्य थालेको हो। यसका लागि जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र स्थापना गरिएको छ। सरकारले पानी भरिएर जोखिमको तहमा पुग्दै गरेका थप हिमतालको पानी घटाउने प्रक्रिया शुरू गरेको हो। विगतमा भएको अध्ययन अनुसार नेपाल भारत चीनमा गरेर 47 हिमताल कुनै पनि बेला विस्फोट हुने खतरामा छन्। त्यसमध्येका 25 हिमताल नेपालमा पर्ने तथ्याङ्कले देखाउँछ। हिमताल व्यवस्थापनका लागि बनेको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार संखुवासभाको तल्लो बरून, सोलुखुम्बुको लुम्डिङ छो र होङ्गुटु तथा मनाङको ठूलागी सहित 4 हिमतालको पानीको सतह घटाउने तयारी भएको हो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा अवरूद्ध सड़क यही महिनाभित्र सञ्चालनमा ल्याउने तयारी भएको छ। नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डका अनुसार सड़क खुलाउन अहिले ग्रेड कटिङ स्लोप मिलाउने तथा पहुँच सड़क निर्माणको काम तीव्र गतिमा भइरहेको छ। सड़क आयोजनाका अनुसार सड़क पुनस्थापनाका लागि 15 प्राविधिकको सुपरिवेक्षणमा 10 मेसिन तथा उपकरण परिचालन गरिएको छ। रसुवाको भोटेकसीमा आएको बाढ़ीपछि होल्डिङ सेन्टरमा राखिएका 25 जनालाई झाडापखाला लागेको भेटिएको छ।

0: उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि शङ्खुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
1: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
0: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
1: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
0: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
1: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
0: मोतियाबिन्दु भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
1: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
0: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
1: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
0: थप जानकारीको लागि 029562061
1: 029570315
0: र 98520607
1: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी शङ्खुवा सभा।
2: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खाँचबारी शङ्खसभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँचबारी शङ्खसभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू, दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक दुई दुई हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म, याद गर्नुहोस् शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँचबारी 1 शङ्खसभा जिल्ला अस्पतालको छेउ, फोन नम्बर 029575267, मोबाइल 97438640।

0: महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295 75 147।

0: नमस्कार है वडा अध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दा आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको नबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खादबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
7: सम्पर्क नम्बर 0295606079 र मोबाइल नम्बर 98।

0: 4282776
1: नयाँ नेपालमा नयाँ नाम निसान ट्रेलर स्थान खाजारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो
2: खुसीको खबर खुसीको खबर खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 असोज 3 गते शनिबार, समय बिहान 10 बजेदेखि 12 बजेसम्म, स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन नम्बर 0295752067, मोबाइल नम्बर 9865546460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
4: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
3: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
4: हाम्रा सेवाहरू
3: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
4: दाँत खोल्ने, दाँत सफा गर्ने,
3: दाँतको एक्सरे गर्ने,
4: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
3: झिक्न मिल्ने आरपीडी लगाइने,
4: दाँतको जरादेखि भर्ने अर्थात् आरसुटी गरिने,
3: बाङ्गोटिङ्गो दाँत मिलाइने,
4: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
3: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
4: सम्पर्क नम्बर 0295906667 र 9842226667।
3: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त?
5: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि। प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका 1 प्रगति टोल, विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो थ्रेडिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ। प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 9813655553 र 9843180049।
6: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
7: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
6: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
7: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
6: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
7: ए ल ल, सँगै जाउँ न भाइ।
3: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
4: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
3: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल,
4: सम्पर्क नम्बर 9860964000
3: र 9819326775।
8: ओहो लु नमस्कार है सर।
9: ओहो लु नमस्कार है सर। नमस्कार, अनि के हो आज चक्क सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
8: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
9: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
10: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
9: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
10: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
9: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
10: छटाल टेलरिङ सेन्टर खाँदारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
9: डिजाइनर सुमन ठटाल 9865349444
10: र 0295901055।
11: मोर स्टाइल मोर डिजाइन, टोटल टेलर्स।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्म्यो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
2: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ। यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
3: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
5: किन र काका?
4: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
5: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
4: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
5: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
4: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
5: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
4: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
5: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
4: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपैयाँ छुट दिइनेछ
5: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
4: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, संखुवा सभा।
5: प्रोप्राइटर सुनु एन भीमका दाइली।
4: सम्पर्क 029140084 र 98040485827।
6: आयो सबको घर घरमा।
7: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
8: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
7: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
9: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
10: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक 2-2 हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 असोज 3 गते शनिबार, समय 10:00 बजेदेखि 12:00 बजेसम्म, स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन नम्बर 029575267, मोबाइल नम्बर 98655860460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
7: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजक नेपाल नेत्र ज्योति संघ तीज रत्न आँखा तथा कान उपचार केन्द्र खादबारी सङ्खुवा सभा। सम्पर्क 98 5 60 177।
11: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
12: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
11: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
12: ए त्यसको लागि त हाम्रै खातबारीमा तेज रत्न आँखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवा सभा जिल्लाको खाँदबारीमा सञ्चालित नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
13: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
12: अटो रिफ्राक्टोमिटरद्वारा आँखाको पावर जाँच गरिन्छ,
13: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
12: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
13: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
12: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
13: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
12: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
13: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
12: थप जानकारीको लागि 029-7-62-061,
13: 029-5-70-315
12: र 98-5-20-60-177
13: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारी सङ्खुवा सभा।
14: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खाँदबारी सङ्घसभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँदबारी सङ्घसभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू, दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँदबारी 1 सङ्खसभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 029-5-75-267, मोबाइल 97-4-38-46-084।

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
2: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800900062।
3: आयो सबको घर घरमा।
4: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
5: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
4: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
6: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
7: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
8: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्ने छ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
7: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
8: ए ल ल, सँगै जाउँ न भाइ।
9: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
8: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ 4 राधाकृष्ण मन्दिर अगाडि।
9: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
8: सम्पर्क नम्बर 9860946400
9: र 9819327775।
10: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोतीबिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 असोज 3 गते शनिबार, समय 12:00 बजेदेखि 12:00 बजेसम्म, स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार। फोन नम्बर 0 29 5 75 2 67, मोबाइल नम्बर 98 6 55 86 4 60। यहाँ 24 घन्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
11: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
8: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खाँदबारीमा सेवा दिइरहनु भएको छ।
11: संख्या सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
11: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
8: दाँत खोल्ने, दाँत सफा गर्ने,
11: दाँतको एक्सरे गर्ने,
8: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
11: झिक्न मिल्ने आरपीडी लगाइने,
8: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
11: बाङ्गो टिङ्गो दाँत मिलाइने,
8: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घन्टा उपलब्ध हुनेछ।
11: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1 प्रहरी गेट, छेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
1: सम्पर्क नम्बर 0295906667 र 98422667।
12: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रिनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
13: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेसन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रिनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
12: हाम्रो सेवाहरू
13: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605680, 99520160580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।

0: अनि महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 029575741।

0: नमस्कार है वडा अध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दाउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर खातबारीमा नै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
0: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल।
3: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाई गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842287776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी 1 बुद्धचोक बाटो दूरसञ्चार जाने बाटो।
8: दिस इज रेडियो संखुवासभा 95.5 मेगाहर्ट्ज।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: आयो सबको घर घरमा आयो।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432 57 841 र 029562 6066 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
5: सरप्राइज जेनी, यो गहना कस्तो छ?
6: यस्तो पनि गहना लाउँछन्?
5: अनि यो
6: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
5: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
6: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
5: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
6: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
6: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429958, जनक पौडेली 98520-58344 र 029560248।
5: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
7: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
8: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
7: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी 1 नगरपालिका रोड, सङ्खुवा सभा।
8: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
7: प्रोप्राइटर लक्ष्मी काफ्ले,
8: सम्पर्क 98433-47262,
7: 98105555
8: र व्हाट्सएप नम्बर 98520-28646।
9: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नी?
10: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
11: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98520-55768, 98520-55768।
12: साथै 98520-55768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
2: नेपाल नेत्र ज्योति संघ, तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ, तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खाँदबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। ठेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। आयोजन नेपाल नेत्रज्योति संघ, तीज रत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, संखुवा सभा।

0: रेडियो संखुवा सभा समय सूचक अहिले मध्याह्नको 12 बज्यो।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आसुति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
1: ध्यान दिनै पर्ने कुरा।
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
0: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1 हाटलाक नेटुडी खेल छेउ संखुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
3: This is Radio Songkhua Sabha 95.5 MHz.
4: र प्रिमियर कप क्रिकेटको फाइनलमा नेपालद्वारा युएई सामु 314 रनको लक्ष्य प्रस्तुत। अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफको दोस्रो शतक।
5: दैनिक रु 197 रु 50 लाखको बिमा तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
7: बाढी र विपद सम्बन्धी सूचना सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिरहेका छन्, तर सबै सूचना सही नहुन सक्छन्।
8: कुनै पनि फोटो, भिडियो वा सन्देश प्राप्त भएमा तुरन्त शेयर नगरौं। सूचना स्थानीय तह लगायतका सरकारी निकायहरू वा विश्वसनीय सञ्चार माध्यमबाट आएको हो कि होइन जाँच गरौं। नीति र स्थान पनि पुष्टि गरौं। एउटै सूचना अन्य आधिकारिक स्रोतमा पनि छ कि छैन खोजौं।
7: तुरन्त सबैलाई पठाउनुहोस् वा अहिले नै शेयर गर्नुहोस् जस्ता सन्देश प्रति विशेष सतर्क रहौं।
8: याद राखौं, गलत सूचना फैलिँदा अनावश्यक डर र भ्रम फैलिन सक्छ, त्यसैले सूचना पुष्टि गरौं अनि मात्र शेयर गरौं।
7: राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र र युनिसेफको सहकार्यमा जनहितमा जारी।
4: नमस्कार, कान्तिपुर डायरीका साथमा दीप शिखर नवीन समाचार अब विस्तारमा।
9: भोटेकोसी बाढ़ीमा परि मृत्यु हुने मध्ये 1385 जनाको शव फेला परेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो अध्यावधिक विवरण अनुसार हालसम्म चितवनमा 364, नवलप्रासी पूर्वमा 228 र नवलप्रासी पश्चिममा 222, रसुवामा 185, नुवाकोटमा 199, धादिङमा 70, गोरखामा 77, तनहुमा 38 शव फेला परेका हुन्। यस्तै उपचारका क्रममा दुईजनाको काठमाण्डुमा मृत्यु भएको छ। प्राधिकरणका अनुसार बाढ़ीपछि अझै 5130 जना सम्पर्कविहीन छन्। हालसम्म 13676 जनाको उद्धार गरिएको छ।
4: संयुक्त अरब इमिरेट्स युएईले भोटेकोसी त्रिशुली बाढ़ीबाट पीड़ितका लागि आज पुनः राहत सामग्री पठाएको छ। यसअघि 4 पटक राहत सामग्री पठाइसकेको युएईले आज 5 पटक सहयोग सामग्री पठाएको हो। युएईको सैन्य हेलिकप्टर मार्फत ल्याइएका राहत सामग्री विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पोनले बुझेका छन्। राहत सामग्री बुझ्न गृहमन्त्री सोदन गुरूङ पनि सँगै गएका थिए। मन्त्री पोनका अनुसार यसपटक नेपालका लागि संयुक्त अरब इमिरेट्स युएईका राजद अब्दुल्लाह जरवान अल सामसीबाट 45 टन राहत सामग्री प्राप्त भएको हो।
9: रसुवाको भोटेकोसीमा आएको बाढ़ीपछि होल्डिङ सेन्टरमा राखिएका 25 जनालाई झाडा पखाला लागेको भेटिएको छ। सिंहदरबारमा हिजो बसेको प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले बागमती प्रदेश सरकार र सरकारका विभिन्न संयन्त्र मार्फत संकलन गरिएको विवरणमा झाडा पखाला लागेको पाइएको बताएका हुन्। झाडा पखाला बढ़दै जाँदा समुदाय स्तरमा फैलिने जोखिम बढ़ेको छ। सचिव देवकोटाले पछिल्लो विपदबाट स्वास्थ्य क्षेत्रले महत्वपूर्ण पाठ सिकेको भन्दै आगामी दिनमा बन्ने संरचनालाई जलवायु अनुकूल बनाउनु पर्नेमा जोड़ दिए। उनले भौगोलिक अवस्था र तापक्रम अनुसार भवन निर्माणको अवधारणा अघि बढ़ाउनु पर्ने र मन्त्रालयले तयार पारेको उल्लेख गरे।
4: सरकारले उच्च जोखिममा रहेका नेपालका हिमताल मध्ये चारवटा ठूला हिमतालको पानी घटाउने गृह कार्य शुरू गरेको छ। हिमतालमा परेको जलवायु परिवर्तन र उच्च तापक्रमको असरका कारण बढ्दै गएको हिमतालको उच्च जोखिम कम गर्न सरकारले गृह कार्य थालेको हो। यसका लागि जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र स्थापना गरिएको छ। सरकारले पानी भरिएर जोखिमको तहमा पुग्दै गरेका थप हिमतालको पानी घटाउने प्रक्रिया शुरू गरेको हो। विगतमा भएको अध्ययन अनुसार नेपाल भारत चीनमा गरी 47 हिमताल कुनै पनि बेला विस्फोट हुने खतरामा छन्। त्यसमध्येका 25 हिमताल नेपालमा पर्ने तथ्याङ्कले देखाउँछ। हिमताल व्यवस्थापनका लागि बनेको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार सङ्खुवा सभाको तल्लो वरूण सोलखुम्बको लुम्दिङ चोचो र होङ्गुटु मनाङको ठुलागी सहित चारवटा हिमतालको पानीको सतह घटाउने तयारी भएको छ। नेपाल सरकार ग्रीन क्लाइमेट फण्ड र संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम यूएनडीपीको सहकार्यमा हिमतालको पानी घटाउन 5 अर्ब रूपियाँको परियोजना शुरू गरिएको हो। कुल 15 वर्षको परियोजनामा पहिलो 7 वर्षभित्रमा हिमतालको पानीको सतह घटाइसक्नुपर्नेछ। त्यसपछिका थप 8 वर्ष तल्लो तहको सुरक्षा मर्मत सम्भार र व्यवस्थापनका लागि खर्च गर्ने योजना छ।
9: एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्ने भएको छ। कार्यदलको प्रतिवेदनमाथि आजको बैठकमा पनि छलफल हुने एमाले सचिव तथा कार्यदल सदस्य महेश बस्नेतले जानकारी दिएका छन्। कार्यदल बैठक संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा हिजो पार्टी कार्यालय च्यासलमा शुरू भएको थियो। बैठकमा संयोजक थापा र सदस्य सचिव शंकर पोखरेलका दुवै प्रतिवेदन पेश भएका छन्। बैठकपछि उपमहासचिव लेखराज भट्टले दुईवटा प्रतिवेदनलाई एउटै बनाएर पेश गर्ने बताए। हिजो र आज अध्ययन गर्ने र भोलिबाट प्रतिवेदनलाई एकरूपता दिएर एकीकृत प्रतिवेदन ल्याउने र सचिवालयमा लैजाने भन्ने निर्णय भएको उनको भनाई छ।
4: नवलपरासी बर्दाघाट सुस्ता पूर्वको गैंडाकोट नगरपालिका 12 हर्कपुरमा दुईवटा बस आपसमा ठोकेर 18 घाइते भएका छन्। आज बिहान 7 बजेतिर भएको दुर्घटनाबाट दुवै बसमा सवार 18 यात्रु घाइते भएका हुन्। नारायणगढ़बाट बुटोलतर्फ जाँदै गरेको बसलाई सोही दिशातर्फ गइरहेको अर्को बसले पछाडिबाट ठक्कर दिएको थियो। घाइतेको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यसैबीच चितवनमा भएको अर्को दुर्घटनामा एक मजदूरको मृत्यु भएको छ। गाड़ीको ठक्करले आज बिहान भरतपुर स्थित सद्गुण दाना फ्याक्ट्रीमा चौकीदारीको काम गर्दै आएका 34 वर्षीय चन्द्रबहादुर ठाडा मगरको मृत्यु भएको हो। फ्याक्ट्रीका गेटमा सुतिरहेका मगरलाई ट्रकले ठक्कर दिएको थियो। ठक्कर दिने ट्रक र ट्रकका चालकलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ।
9: नेपाल आयल निगमका अनुसार पछिल्लो दुई दिनमा विभिन्न नाका हुँदै भारतबाट झण्डै 3.5 लाख सिलिण्डर बराबरको एलपी ग्यास उपत्यका भित्रिएको छ। अस्ति बिहिबार र हिजो गरी कुल 3,45,085 सिलिण्डर बराबरको ग्यास आयात भएको हो। निगमको विवरण अनुसार यी दुई दिनमा कुल 4,900.2 मेट्रिक टन ग्यास नेपाल भित्रिएको छ। बिहिबार 2,16,753 सिलिण्डर र हिजो 1,28,332 सिलिण्डर आयात भएको छ। वीरगंज नाकाबाट सबैभन्दा बढ़ी आपूर्ति भएको देखिएको छ। नेपाल आयल निगमले सीमा नाकाहरूबाट भइरहेको सो आयातले बजार मा ग्यासको सहज आपूर्ति कायम राख्न सहयोग पुग्ने विश्वास लिएको छ। पछिल्लो समय बजारमा ग्यासको हाहाकार छ।
4: सल्यानमा बोलेरो जीप दुर्घटनामा परे घाइते भएका 6 मध्ये 2 मृत्यु भएको छ। त्रिवेणी गाउँपालिकाको सिमखबाट लुहाम हुँदै तुलसीपुर जाँदै गरेको लुम्बिनी प्रदेश 02001-0005 नम्बरको बोलेरो जीप आज बिहान सिमखमा दुर्घटना हुँदा गम्भीर घाइते भएका त्रिवेणी गाउँपालिकाको पोखरीका 8 वर्षका रेशम बुढा थोकी र 18 वर्षीय विपना बुढा थोकीको उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी देवराज भट्टराईका अनुसार गम्भीर घाइते भएका रेशम र विपिनलाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सल्यान पुर्याइएको थियो। जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो। दुर्घटनामा भरि सिमखका 29 वर्षका पारस बोहरा, गाड़ी चालक 24 वर्षीय भूपाल पुन, 50 वर्षका दिल्ली बहादुर ओली, 42 वर्षीय लालमती बुढाथोकी गम्भीर घाइते भएको प्रहरी निरीक्षक भट्टराईले जानकारी दिए। गम्भीर घाइते भएका 4 अहिले लुहाम बजारमा रहेको पोले क्लिनिकमा सामान्य उपचारपछि थप उपचारका लागि दाङ लगिएको छ। जीव अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
9: विश्व प्राथमिक उपचार दिवस आज बसाईसराईको सन्दर्भमा प्राथमिक उपचार भन्ने नाराका साथ मनाइँदैछ। विश्वभर विभिन्न कारणले आन्तरिक तथा बाह्य बसाईसराई बढ़दै गइरहेको छ। नेपालमा पनि विपद, बाढ़ी, पहिरो तथा अन्य आकस्मिक घटना तथा अवसरहरूको खोजीमा मानिसहरू बसाईसराई गर्ने गरेका छन्। यसै अवसरमा नेपाल रेड क्रस सोसाइटीले हिजो एक विज्ञप्ति जारी गर्दै बसाईसराईका क्रममा हुने स्वास्थ्य तथा मनोवैज्ञानिक जोखिम न्यूनीकरण गर्न प्राथमिक उपचारको ज्ञान र सिप आवश्यक रहेको जनाएको छ। यसै गरी बसाईसराई गर्नेहरूलाई डिहाइड्रेशन, हाइपोथर्मिया, कुपोषण, थकान, आघातजन्य चोटपटक, दुब्रे, सुरक्षित असुरक्षित काम गर्नुपर्ने अवस्था र मनोवैज्ञानिक पीड़ा जस्ता उच्च जोखिम मात्र नभई बसाईसराईका विभिन्न चरणहरूमा सामना गर्ने शारीरिक र मनोवैज्ञानिक दुर्व्यवहार, बारम्बार हिंसा आदि जस्ता बाधा व्यवधानहरूको सामना गर्नुपर्ने हुन सक्छ। यस्तो अवस्थामा प्राथमिक उपचार सम्बन्धी ज्ञान र सिपले घाइते तथा बिरामीको तत्काल उद्धार, स्वास्थ्य अवस्था बिग्रिन नदिन र जीवन रक्षा गर्न महत्वपूर्ण भूमिका खेल्ने विज्ञप्तिमा उल्लेख छ।

0: अफरमा एकजना भागीशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्ट्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: सम्भावित विपदको सामना गर्न आजैदेखि पूर्व तयारी गरौं।
2: मोबाइलमा पर्याप्त ब्यालेन्स र चार्ज राख्नुहोस्। वर्षा र बाढी सम्बन्धी जानकारी टोल फ्री नम्बर 1155 तथा आधिकारिक स्रोतबाट नियमित रूपमा लिनुहोस्। प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सुरक्षित राख्नुहोस्।
1: घरमा अन्न, दाल, नुन, तेल, साबुन, औषधि तथा पानी शुद्ध गर्ने सामग्री सुरक्षित र अग्लो ठाउँमा राख्नुहोस्। नागरिकता, लाल पुर्जा, पासपोर्ट जस्ता महत्वपूर्ण कागजात पानी नपस्ने गरी सुरक्षित राख्नुहोस्।
2: नजिकैको सुरक्षित र अग्लो स्थान पहिचान गरौं। टर्च, डोरी, सिट्ठी तथा प्राथमिक उपचारका सामग्री तयार राखौं।
1: पूर्व तयारीले नै विपदको जोखिम घटाउँछ। सतर्क बनौ, सुरक्षित रहौ।
2: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र युनिसेफको सहकार्यमा जनहितमा जारी।

रात्री भोजको आयोजना गर्नेछन्। भोलि सम्मेलनको मुख्य खुला सत्र आयोजना हुनेछ। भोलि बिहान शुरू हुने सो सत्रको मुख्य विषय खुलापन, नवप्रवर्तन, सहकार्य र स्थायित्व मार्फत समावेशी विश्व विकासका लागि

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 MHz।
1: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
2: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
1: संखुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
1: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
2: दाँत खोल्ने, दाँत सफा गर्ने,
1: दाँतको एक्सरे गर्ने,
2: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
1: झिक्न मिल्ने आरपीडी लगाइने,
2: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
1: बाङ्गो टिङ्गो दाँत मिलाइने,
2: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
1: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका एक प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठक्कै अगाडि।
2: सम्पर्क नम्बर 0295906667 र 98422267।
3: नमस्कार है वडा अध्यक्षज्यू।
4: नमस्ते नमस्ते, के भन्नु भयो त?
3: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
4: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
3: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
4: यो मेरो सुट त हाम्रै सखुवा सभाको दबुडा एक मात्रै विश्वासी हो, अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारीबाटै सिलाएको त हो नि। तपाईँहरू पनि एक सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
3: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
5: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
6: नाइके बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
7: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
1: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
8: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल।
2: सम्पर्क नम्बर 0295606779 र मोबाइल नम्बर 98422776।
9: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो।
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो, सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
0: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
2: घरको झ्याल ढोकामा

0: आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
1: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
2: आयो सबको घर घरमा।
3: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
4: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
3: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
5: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
0: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर्स छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, संखुवा सभा।
0: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले।
0: सम्पर्क 9843347262,
6: 9010555580
0: र व्हाट्सएप नम्बर 9852286646।
7: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
8: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ? म त
7: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
8: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
7: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
8: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
0: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङचार, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
0: सम्पर्क नम्बर 9860964000
6: र 9819326775।
8: सरप्राइज जेनी, यो गहना कस्तो छ?
9: यस्तो पनि गहना लाउँछन्?
8: अनि यो
9: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
8: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
9: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त, कहाँ किन्नु भएको?
8: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
9: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुनचाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुनचाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा,
10: प्रोप्राइटर गोपाल विश्वकर्मा, 98429
11: जनक पौडेली, 98525 र 029562248।
0: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी एक बुद्ध टोल, सङ्खुवा सभा।
12: राष्ट्रको गौरव नेपालीको आवाज, आजको आवश्यकता समृद्ध समाज, रेडियो सङ्ख्या सभा 95.5 मेगाहर्ज।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्खर सभा 95.5 MHz
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्खुवा सभा 95.5 MHz।
2: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो शङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
5: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
6: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
5: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
6: ए, त्यसको लागि त हाम्रै खातबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि शङ्खुवा सभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
7: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
6: अटो रिफ्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
7: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
6: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
7: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
6: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा 1 दिन निशुल्क शल्यक्रिया गरिन्छ,
7: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
6: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टिदोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
7: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
6: थप जानकारीको लागि 0 29 5 62 0 61,
7: 0 29 5 70 315
6: र 98 5 20 60 177
7: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी शङ्खुवा सभा।
8: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। तपाईँ हाम्रै बजार खाँचबारी शङ्ख सभामा पूजा अप्टिकल सञ्चालनमा आएको जानकारी गराउँछौ। खाँचबारी शङ्ख सभा बजारमै रहेको जिल्ला अस्पतालको छेउमा पूजा अप्टिकल सञ्चालनमा आएको हुनाले आँखा जाँच गराई मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। यहाँ उपलब्ध हुने सेवाहरू, दैनिक रूपमा दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण, सहुलियत दरमा चस्मा सेवा तथा बिक्री वितरण, प्रत्येक 2-2 हप्तामा वरिष्ठ नेत्र विशेषज्ञद्वारा आँखा जाँच तथा परीक्षण गरिनुका साथै शल्यक्रिया सम्बन्धी सल्लाह सुझाव पनि प्रदान गरिन्छ। खुल्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि बेलुका 4 बजेसम्म। याद गर्नुहोस्, शनिबारका दिन पनि बिहान 8 बजेदेखि 12 बजेसम्म जाँच गरिन्छ। आँखा जाँच र सेवाको लागि पूजा अप्टिकल खाँचबारी 1 शङ्ख सभा जिल्ला अस्पतालको छेउ। फोन नम्बर 0 29 5 75 2 67, मोबाइल 97 4 38 46 0 84।
9: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
6: किन र काका?
9: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्।
6: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिजन एन्ड सम्राट सुनचाँदी उद्योग छ। त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
9: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
6: हजुर, जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
9: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
6: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली, तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
9: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
6: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
9: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
6: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
9: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
6: प्रोप्राइटर सुनु एन भीम कदाइली।
9: सम्पर्क 0249140084 र 98040485827।
10: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनि?
11: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी 16 सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
13: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online,

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
1: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त यो कस्तो छ।
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
3: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
4: प्रोप्राइटर गोपाल विश्वकर्मा 98429901, जनक पौडेली 98525854 र 029562248।
1: दुर्गा ज्वेलरी उद्योग, खाँदबारी 1 बुद्ध टोल, सङ्खुवा सभा।
5: होइन, यो खाँदबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
6: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खाँदबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
5: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खाँदबारी नगरपालिका 1, प्रगति टोल।
6: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
5: प्रोप्राइटर प्रतीक्षा दाहाल, सम्पर्क नम्बर 98163555553 र 98423189।
7: ओहो लु, नमस्कार है सर। ओहो लु, नमस्कार है सर। नमस्कार। अनि के हो, आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
8: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
7: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
9: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खाँदबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
7: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
9: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
7: अन्य सेवाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
9: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
7: डिजाइनर सुमन ठटाल 98615349444
9: र 029590155।
10: मोर स्टाइल, मोर डिजाइन, टोटल टेलर्स।
11: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
12: नमस्कार भाइ, तुम्लेकतिर पो हिँडेको हौ म त।
11: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
12: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
11: ओहो सर, त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
12: ए ल ल, सँगै जाउँ न भाइ।
13: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
12: रबिन टेलर्स, खाँदबारी नगरपालिका 9, तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
13: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
12: सम्पर्क नम्बर 98606940000
13: र 98192376775।

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295-60-580, 99-520-160-580 र 99-421-08-181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
4: दाँत बलियो भयो भने आँत बलियो हुन्छ।
5: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
4: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
5: हाम्रा सेवाहरू
4: दाँत नदुखाइ खोल्ने,
5: दाँत भर्ने, दाँतको आसुति गर्ने,
4: दाँतको एक्सप्रेस सुविधा,
5: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
4: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
5: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
4: ध्यान दिनै पर्ने कुरा,
5: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
4: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल,
1: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाक नेटुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-62-320 र 98-420-50-541।
6: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
7: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ।
6: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खातबारी 1, नगरपालिका रोड, सङ्खुवा सभा।
7: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
6: प्रोप्राइटर लक्ष्मी काफ्ले,
7: सम्पर्क 98-433-47-262,
6: 98-10-55-55-85
7: र वाट्सएप नम्बर 98-5-20-28-6।
8: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online,

0: राष्ट्रको गौरव नेपालीको आवाज रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन्ट सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खानबारी 1, संखुवा सभा।
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लाज छ। त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पूर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ।
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खादबारी 1, नगरपालिका रोड, संखुवा सभा।
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पूर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर लक्ष्मी काफ्ले,
4: सम्पर्क 98433-47-262,
3: 98-10-55-55-85
4: र वाट्सएप नम्बर 98-5-20-28-6।
5: आयो सबको घर घरमा।
6: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
7: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।
6: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98-4-32-57-841 र 029-5-62-666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
8: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
9: नमस्कार है वडा अध्यक्षज्यू।
10: नमस्ते, नमस्ते, के भन्नु भयो त?
9: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
10: भन्नुहोस् त, त्यस्तो के कुरा थियो कुन्नी?
9: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
10: यो मेरो सुट त हाम्रै सखुवा सभाको नबुदा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर खादबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि यस सम्बन्धी विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
9: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
11: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
12: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
13: हुन्छ बाबा, हुन्छ। छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
3: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह, पार्टी, सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
14: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 029-5-60-679 र मोबाइल नम्बर 98-4-20-82-776।
15: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1, बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
16: आ, आ, आ, आ, आ, आ, आ, आ, हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताल नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनी?
17: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैतालास फर्केको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
18: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
19: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
20: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
21: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 98525297047, 98000906

0: Celebrating the history and future of Sankhuaspa, Radio Sankhuaspa 95.5 MHz.
1: सरप्राइज जेनी, यो गहना कस्तो छ?
2: छ्या, यस्तो पनि गहना लाउँछन्?
1: अनि यो
2: तपाईँलाई त गहना किन आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त.
1: नरिसाउ न, अर्को पनि ल्याएको छु. ल हेर त, यो कस्तो छ?
2: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त. कहाँ किन्नु भएको?
1: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि.
2: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्. यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ. साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्.
1: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक बुद्ध टोल, सङ्कुवा सभा,
2: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9820-59-801, जनक पौडेली, 9850-58-344 र 029-560-248.
1: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक बुद्ध टोल, सङ्कुवा सभा.
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो, तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता, हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लास छ. त्यहाँ विभिन्न कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिल तथा अन्य औजारका पाठ पूर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ.
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स, खाँदबारी एक, नगरपालिका रोड, सङ्खुवा सभा.
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू, हाते ट्र्याक्टर, घाँस काट्ने मेसिन, मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पूर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ.
3: प्रोप्राइटर लक्ष्मी काफ्ले.
4: सम्पर्क 9843-47-262,
3: 9810-55-55-85
4: र वाट्सएप नम्बर 9852-28-646.

0: नेपाली महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 029575741 47।
2: तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
3: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोरेन सप्लायर्समा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
2: हाम्रो सेवाहरू
3: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनिटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 029560580, 99520160580 र 99421-08181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खानबारी 1, सङ्खुवा सभा।
4: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुन्नि।
5: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ। यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
1: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
6: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
7: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
8: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
7: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खानबारी नगरपालिका 1, प्रगति टोल।
8: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% छुटको व्यवस्था छ।
7: प्रोप्राइटर प्रतीक्षा दाहाल।
8: सम्पर्क नम्बर 98163555553 र 98423180049।
9: आयो सबको घर घरमा।
10: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
11: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 MHz।
10: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 029562-66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
12: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
13: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
14: नमस्कार भाइ, तुमलिङतिर पो हिँडेको हौ। म त
13: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर।
14: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
13: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो। सँगै जाउँ न त सर।
14: ए ल ल, सँगै जाउँ न भाइ।
15: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
14: रबिन टेलर्स, खापारी नगरपालिका नौ, तुमलिङ चार, राधाकृष्ण मन्दिर अगाडि।
15: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
14: सम्पर्क नम्बर 9860 96 40 00
15: र 9819 32 76 75।

0: रेडियो संखुवा सभा समय सूचक अहिले दिनको 3 बज्यो।
1: दिस इज रेडियो संखुवा सभा 95.5 MHz।
2: चरण लगायतका काम निरन्तर, कृष्णवीरको सड़क मंगलबारसम्म खुलाउने गरी काम तीव्र, हिमाली विपद राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती रहेको परराष्ट्र मन्त्री खनालको भनाई, भोटेकोशी र त्रिशुली नदी किनारमा फेरि बस्ती बसाल्न नहुनेमा बागमतीका मुख्यमन्त्री थापाको जोड़, गुल्मीमा 38 जातका कफीको परीक्षण, 3 जात सिफारिशका लागि अन्तिम चरणमा, चीनका नयाँ पुस्ता 50 वर्ष अघि निधन भइसकेका माओप्रति आकर्षण बढ्दै युवाले असन्तुष्टि पोख्न माओलाई शिक्षकका रूपमा मान्न थालेको विश्लेषण, र एसिसी प्रिमियर कपको फाइनलमा यूएई नेपालले दिएको 314 रनको लक्ष्य पछ्याउँदै। नेपाल खबरमा अब पूरा खबर। नेपाल प्रहरीको टिम्बुरे टू त्रिवेणी विशेष अपरेशन अन्तर्गत बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, डीएनए प्रोफाइलिङ, होल्डिङ सेन्टरमा सहजीकरण, समुदाय प्रहरी साझेदारी लगायत कार्यक्रम सञ्चालन भइरहेका छन्। अभियान अन्तर्गत सहजीकरण तथा समन्वयका लागि नुवाकोटमा खटिएका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विनोद सिलवालका अनुसार गएको भदौ 19 गतेदेखि अहिलेसम्म 65 सब व्यवस्थापन गरिएको छ भने 46 नेपाली र 1 भारतीय गरी 47 सबको डीएनए परीक्षण गरिएको छ। संकलन गरिएका मध्ये 37 डीएनए नमूना नेपाल प्रहरी केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको र 10 नमूना पठाउन बाँकी रहेको छ। प्रहरीको लेभल 1 अस्पतालमा डीएनए नमूना संकलन गरिएको छ। टोलीले रसुवामा आवश्यक सामान पठाउन सहजीकरण गर्नुका साथै रसुवाबाट नुवाकोट ल्याएका सबको व्यवस्थापनमा समेत सहजीकरण गरिरहेको छ। एसएसपी सिलवालका अनुसार खोजी तथा उद्धारसँगै विभिन्न होल्डिङ सेन्टरको अनुगमन तथा प्रभावित क्षेत्रको अवस्थाबारे समन्वय गर्ने काम समेत भइरहेको छ। त्यस्तै नेपाली सेनाले विशेष गरी सुरुङ लगायत जोखिमयुक्त ठाउँमा उद्धार, सड़क सञ्जाल, सम्पर्क विच्छेद भएका अत्यावश्यक पूर्वाधार निर्माण लगायतका काम गरिरहेको छ। भदौ 10 आएको भोटेकोशी बाढ़ीको आज 18 दिन भइसकेको छ। त्रिशुली नदीको बाढ़ीका कारण सड़क भाँसिएपछि अवरूद्ध धादिङ चरौदीको कृष्णवीर सड़क खण्ड मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागढुङ्गा मोगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तातर्फ नयाँ ट्रयाक निर्माणको काम यसअघि नै सकिएको छ। सड़क निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरी धमाधम काम भइरहेको र यही मंगलबारसम्म गाड़ी चल्ने गरी खुलाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो। भदौ 10 भोटेकोशी र त्रिशुली नदीको बाढ़ीपछि पहिरो तथा सड़क भाँसिएसँगै कृष्णवीर क्षेत्र अवरूद्ध छ। त्यहाँ नयाँ ट्रयाक निर्माण गरी यातायात सञ्चालन गर्ने गरी सड़क योजना कार्यालयले उपकरण परिचालन गरेर काम गर्दै आएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। आज काठमाण्डुमा भएको कार्यक्रममा मन्त्री खनालले राजनैतिक सीमाले देशहरूलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमाभन्दा परस्पर जोड़िएको हालैको भोटेकोशी विपदबाट देखिएको बताउनुभयो। प्राकृतिक विपदको सामना गर्न साझा जिम्मेवारी, पूर्व तयारी र क्षेत्रीय सहकार्य आवश्यक रहेकोमा उहाँको जोड़ छ। नेपाल चीन सम्बन्धबारे चर्चा गर्दै परराष्ट्र मन्त्री खनालले भूगोल दुई देशबीचको सम्बन्धको महत्वपूर्ण आधार भए पनि सम्बन्धको भविष्य भूगोलले मात्रै निर्धारण नगर्ने उल्लेख गर्नुभयो। उहाँले दुई देशबीच लामो समयदेखि कायम सद्भावलाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड़ दिनुभयो। चीनको प्रविधि र नवप्रवर्धनमा भएको प्रगतिबाट नेपालले लाभ लिन सक्ने उल्लेख गर्दै मन्त्री खनालले प्रयोगशाला, अनुसन्धान, नवप्रवर्धन तथा ज्ञान आदान प्रदानमा सहकार्य विस्तार गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेपालका लागि चिनिया राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ़दै गएको जलवायुजन्य जोखिम र प्राकृतिक विपदको सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताउनु भएको छ। उहाँले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोड़िएकोले हिमाली क्षेत्रमा हुने बाढ़ी, पहिरो तथा अन्य प्राकृतिक विपदको प्रभाव दुवै देशले सामना गर्नुपर्ने बताउनुभयो। चिनिया राष्ट्रपति शी चिनफिङको भनाई उद्धृत गर्दै राजदूत माओमिङले कुनै पनि देश वातावरणीय जोखिमबाट पूर्ण रूपमा सुरक्षित रहन नसक्ने र जलवायु परिवर्तनको सामना देश एक्लैले गर्न नसक्ने बताउनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भोटेकोशी र त्रिशुली नदीको दायाँ बायाँ क्षेत्रमा अब फेरि बस्ती बसाल्न नहुने बताउनु भएको छ। नेपाल प्रेस सोसाइटीले भक्तपुरको सूर्य विनायकमा आज गरेको कार्यक्रममा मुख्यमन्त्री थापाले गएको भदौ 10 आएको भोटेकोशी बाढ़ीले ठूलो जनधनको क्षति गरेको र अब पुनर्स्थापनाका काम गर्दा ध्यान पुर्याउनु पर्नेमा जोड़ दिनुभयो। भोटेकोशी र त्रिशुली नदी किनारका क्षेत्र सबै जोखिमपूर्ण रहेका कारण दीर्घकालीन सोचका साथ अघि बढ़नुपर्नेमा उहाँको जोड़ छ। बाढ़ी प्रभावित क्षेत्रका नागरिकका लागि सम्बन्धित पालिकाले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको उहाँको भनाइ छ। नुवाकोटका लागि विदुर नगरपालिकामा जग्गा पाइसकेको र रसुवाका लागि जग्गा हेरिरहेको पनि मुख्यमन्त्री थापाले जानकारी दिनुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदिऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।

0: चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरोपेन्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरोपेन्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बीमा काचन फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
2: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। गुल्मीमा 38 जातका कफीको परीक्षण गरिएको छ। जिल्लामा व्यावसायिक कफी खेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि परीक्षण गरिएको हो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 82-83 38 जातका कफीको जातीय मूल्यांकन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार परीक्षण गरिएका जातहरूमध्ये 3 जात सिफारिशका लागि अन्तिम चरणमा पुगेका छन्। ती जातमा गुल्मी लोकल, सिलेक्सन 10 र एलो क्याटुरा रहेका छन्। रूरू क्षेत्र गाउँपालिकामा रहेको कफी अनुसन्धान कार्यक्रमले प्रांगारिक प्रविधि मार्फत 38 जातका कफीको जातीय परीक्षण सम्पन्न गरेको हो। यसै वर्ष थप अनुसन्धानमा समावेश गर्ने गरी भारतबाट 4 नयाँ जातका कफीका बिरूवा ल्याएर बेर्ना उत्पादन शुरू गरिएको पनि प्रमुख गौतमले बताउनुभयो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत झण्डै 100 रोपनी क्षेत्रफल मध्ये 60 रोपनीमा कफीका जातीय तथा अन्य परीक्षण र बिउ बेर्ना उत्पादन भइरहेको छ। अब विदेशको खबर। माओ सेतुङको निधन भएको 50 वर्ष बित्यो, तर यसबेला आधुनिक चीनका नयाँ पुस्ता, विशेष गरी जेन्जी भनिने युवामाझ माओप्रतिको आकर्षण अप्रत्याशित रूपमा बढ़िरहेको पाइएको छ। चिनिया युवाहरू हिजो आज अनलाइन प्लेटफर्ममा माओलाई नेता भन्दा पनि शिक्षकको रूपमा प्रस्तुत गरिरहेका छन्। चिनिया भिडियो प्लेटफर्म बिलिबिलीमा माओको युवाकाल र नेतृत्वसँग सम्बन्धित भिडियोहरूले लाखौं भ्यूज पाइरहेका छन् भने हजारौं सकारात्मक कमेन्टहरू आइरहेका छन्। चीनको प्रतिष्ठित चिनवा विश्वविद्यालयको पुस्तकालयमा सन् 2019 यता माओका रचनाहरू सबैभन्दा धेरै खोजिने पुस्तक बनेका छन्। जानकारका अनुसार यसको मुख्य कारण इतिहासप्रतिको प्रेम मात्र नभई वर्तमान चिनिया समाजप्रतिको युवाहरूको निराशा हो। पछिल्लो तथ्याङ्क अनुसार चीनमा युवा बेरोजगारी झण्डै 18% पुगेको छ। हप्ताको 6 बिहान 9 बजेदेखि राति 9 बजेसम्म काम गर्नुपर्ने बाध्यता र प्रतिस्पर्धाले युवाहरू थकित छन्। सानैदेखि कड़ा परिश्रम गरे सफलता पाइन्छ भन्ने भाष्य सुनेर हुर्किएका युवाहरू अहिले जागिर पाउन र घर किन्न संघर्ष गरिरहेका छन्। यस्तो अवस्थामा पुँजीवादको आलोचना गर्ने र समाजलाई शोषक र शोषित भनेर सरल रूपमा व्याख्या गर्ने माओका विचारहरू उनीहरूका आफ्नै भोगाईसँग मिल्दो जल्दो लाग्न थालेको छ। विज्ञहरूले माओको यो पुनरुत्थान पुरानो यादको स्मरण मात्र नभई चिनिया युवाहरूले भोगिरहेको आर्थिक असमानता, असुरक्षा र असन्तुष्टिलाई ऐतिहासिक भाषा प्रयोग गरेर व्यक्त गर्ने एउटा नयाँ तरिका रहेको विश्लेषण गरेका बीबीसीले जनाएको छ। अब खेल खबर। एसीसी प्रिमियर कपको फाइनलमा पुग्न अहिले यूएई नेपालले दिएको 334 रनको लक्ष्य पछ्याइरहेको छ। मलेसियाको बायोमास क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनायो। नेपालका ओपनर आसिफ शेखले शतक प्रहार गरे। उनी 106 बलमा 102 रन बनाएर आउट भए। यो आसिफको एक दिवसीय क्रिकेटमा दोस्रो शतक हो। अर्का ओपनर अर्जुन कुमारले 43 रन बनाएर रनआउट भए। त्यस्तै ईशान पाण्डेले 13, रोहित पौडीले 40, गुलशन झाले 52 रन बनाए। दिपेन्द्र सिंह ऐरीले 18, सन्दीप जोराले 7 र बसीर अहमदले अभिजित 15 रन बनाए। बोलिङतर्फ यूएईका इब्राब अहमदले 4 विकेट लिए। खुजाइनमा बिनले 2 तथा हैदरल अरी र अदीब उस्पानीले 1-1 विकेट लिए। यूएईले ताजा अवस्थामा 47 ओभर 1 बलमा 9 विकेट गुमाएर 264 रन बनाएको छ र उसलाई जितका लागि 13 बलमा 50 रन आवश्यक रहेको छ। आजको यो फाइनल खेल जित्ने टोली अर्को वर्ष हुने एक दिवसीय एसिया कपमा पुग्नेछ। चारभन्जेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बाढ़ी प्रभावित क्षेत्रमा खोज तथा उद्धारसँगै राहत वितरण लगायतका काम निरन्तर। कृष्णवीरको सड़क मंगलबारसम्म खुलाउने गरी काम तीव्र। हिमाली विपद राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती रहेको परराष्ट्र मन्त्री खनालको भनाई। भोटेकोशी र त्रिशुली नदी किनारमा फेरि बस्ती बसाल्न नहुनेमा बागमतीका मुख्यमन्त्री थापाको जोड। गुल्मीमा 38 जातका कफीको परीक्षण, तीनवटा जात सिफारिशका लागि अन्तिम चरणमा। चीनका नयाँ पुस्तामा 50 वर्ष अघि निधन भइसकेका माओप्रति आकर्षण बढ़्यो, युवाले असन्तुष्टि पोख्न माओलाई शिक्षकका रूपमा मान्न थालेको विश्लेषण। र एसीसी प्रिमियर कपको फाइनलमा यूएई नेपालले दिएको 314 रनको लक्ष्य पछ्याउँदै।
1: मणिचूडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
3: भीडभाडबाट टाढा,
1: शहरबाट नजिकै,
3: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर।
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956 र 9841954181। वेबसाइट झुले.com.np।
4: सपना तपाईको साथ हाम्रो। नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर, मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: कृषि मन्त्र नार्कसँग।
1: बाढ़ीका कारण मरेका पशु पंक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पंक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको 4 बजेभित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाण्डुको असनमा नेवारी परम्परा अनुसार 96 जना कुमारको पूजा गरिएको छ। अन्नपूर्ण तके पूजको आयोजनामा आज कुमार पूजा गरिएको हो। 5 वर्षसम्मका बालकलाई कुमार पूजा गर्ने गरिएको छ। संस्थाले हरेक वर्षको भदौ महिनामा कुमार पूजा गर्दै आएको अध्यक्ष रामलक्ष्मी महर्जनले जानकारी दिनुभयो। देशमा सुख शान्तिको कामनासहित पूजा गरिएको उहाँले बताउनु भएको छ। कुमारहरूको नेवारी परम्परा अनुसार

छलफल गरिएको कोषका सदस्य सचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो। यस वर्षको तीज पर्व व्यवस्थित रूपमा सम्पन्न गर्न कोषले सातवटा उपसमिति समेत गठन गरेर तयारी गरिरहेको छ। पर्सि सोमबार हरितालिका तीज पर्व परेको छ। काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरी सहित चारजना विरूद्ध विशेष अदालत काठमाडौँमा हिजो आरोप पत्र दायर भएको छ। अख्तियार दुर्पयोग अनुसन्धान आयोगले गैर कानूनी रूपमा आर्जन गरेको सम्पत्ति लुकाउने, छल्ने, रूपान्तरण गर्ने, स्वामित्व परिवर्तन गर्ने लगायत सम्पत्ति शुद्धिकरण गरेको भन्दै काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरी सहित चारजना विरूद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको हो। अख्तियारले महानगरका तत्कालीन इन्जिनियर प्रतिवादी महतो कोइरी, उनको पत्नी माला कुमारी महतो, रीना कुशवाहा र कुशवाहाको पति कृष्ण प्रसाद मेहता सहितलाई गैर कानूनी सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति शुद्धिकरण अनुसार मुद्दा दायर गरिएको जनाएको छ। महतोमाथि 4,48,89,841 बिगो सहित मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश नेउपानेले जानकारी दिनुभयो। वरिष्ठ पत्रकार तथा लेखक युवराज गौतमको 66 वर्षको उमेरमा आज निधन भएको छ। श्वास प्रश्वासमा समस्या भई बिहान उहाँलाई बलम्बोमा

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज।
1: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
2: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
1: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
2: हाम्रा सेवाहरू
1: दाँत नदुखाई खोल्ने,
2: दाँत भर्ने, दाँतको आकृति गर्ने,
1: दाँतको एक्सरे सुविधा,
2: बाँगा टिङ्गा नमिलेका दाँत मिलाउने,
1: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
2: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
1: ध्यान दिनै पर्ने कुरा,
2: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
1: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एकमात्र डेन्टल
3: पाथीभरा डेन्टल, खातबारी नगरपालिका 1, हाटलाग नेटुडी खेल छेउ, शङ्खुवा सभा। फोन नम्बर 0295-62320 र 98-420-50541।
4: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
5: नमस्कार भाइ, तुमलिकतिर पो हिँडेको हौ? म त
4: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
5: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हो भाइ।
4: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
5: ए ल ल, सँगै जाउँ न भाइ।
6: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेस र कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाइ पनि गरिन्छ।
3: रबिन टेलर्स, खातबारी नगरपालिका 9, तुमलिङ 4, राधाकृष्ण मन्दिर अगाडि।
6: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 98-60-96-40-00
6: र 98-19-32-76-75। के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
3: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खातबारीमा सेवा दिइरहनु भएको छ।
6: शङ्ख सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
3: हाम्रा सेवाहरू
6: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
3: दाँत खोल्ने, दाँत सफा गर्ने,
6: दाँतको एक्सरे गर्ने,
3: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
6: झिक्न मिल्ने आरपीडी लगाइने,
3: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
6: बाङ्गो टिङ्गो दाँत मिलाइने,
3: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
6: मनकामना डेन्टल क्लिनिक, खाँदरी नगरपालिका 1, प्रहरी गेट सेउ, शङ्खुवा सभा, हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
3: सम्पर्क नम्बर 0295-90-66

0: 67 र 98 420 22 667।
1: खुसीको खबर खुसीको खबर खुसीको खबर नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक दुई हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 असोज 3 गते शनिबार, समय बिहान 10 बजेदेखि 12 बजेसम्म, स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन नम्बर 0295752067, मोबाइल नम्बर 98655680460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
2: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्र खादबारी संखुवा सभा।

0: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज
1: नमस्कार है सर टाढै लाग्नु भयो निकै हतारमा हुनुहुन्छ त
2: नमस्कार भाइ तुम्लिङतिर पो हिँडेको हौ म त
1: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर
2: होइन भाइ म त रबिन टेलर्सतिर पो हिँडेको हौ छोराको बिहे पनि आउन लाग्यो सुट पनि सिलाउनु पर्नेछ मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ
1: ओहो सर त्यसो भए मेरो पनि अल्लोको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो सँगै जाउँ न त सर
2: ए ल ल सँगै जाउँ न भाइ
3: हामी कहाँ सटिङ सुटिङका कपडा अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ
2: रबिन टेलर्स खाँदबारी नगरपालिका 9 तुमलिङ टार राधाकृष्ण मन्दिर अगाडि
3: प्रोप्राइटर सुट स्पेसलिस्ट रबिन ठटाल
2: सम्पर्क नम्बर 9876940000
3: र 9919327375
4: हेर न विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो उफ कुन जन्मको पाप थियो कुन नि
5: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
6: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोह्र सुनसरी सम्पर्क नम्बर 9852555768 9852555768
7: साथै 9852555768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ आजै सम्पर्क गर्नुहोस्
8: आयो सबको घर घरमा
9: तपाईँको व्यवसाय संस्था कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा
10: नमस्कार तपाईँले सुन्दै हुनुहुन्छ रेडियो शङ्ख सभा 95.5 मेगाहर्ज
9: अब रेडियो शङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा सस्तो दर प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली सम्पर्कका लागि 9842557841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस् रेडियो शङ्खुवा सभा तपाईँको आवाज जनताको साथ
11: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज अन एयर अनलाइन
12: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला
2: त्यसको लागि के को चिन्ता हाम्रै खाँदबारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनेको साथै मर्मत पनि गरिदिन्छ
12: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खाँदबारी 1 नगरपालिका रोड शङ्खुवा सभा
2: हजुर हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार्ट पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ
12: प्रोप्राइटर लक्ष्मी काफ्ले
2: सम्पर्क 9843347262
12: 9101555585
2: र व्हाट्सएप नम्बर 9852028646

0: कम्पनी महेन्द्र बोलेरो पिकअप हो तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङटार 0295 75 147।

0: वडाध्यक्षज्यू
1: नमस्ते नमस्ते के भन्दै आउनु भयो त
0: भन्नु त के थियो र तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको
1: त्यस्तो के कुरा थियो
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको साह्रै राम्रो सुहाएको छ तपाईँलाई
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको दबुडा एक मात्रै विश्वासी लो अरू पूर्वकै चर्चित दिशा टेलर्स खातबारीबाटै सिलाएको त भने तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानु होला
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु
2: बुवा मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल
3: नाइके बाबा मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है
4: हुन्छ बाबा हुन्छ छोराछोरीको खुसी नै परिवारको पनि त खुसी हो नि होइन र
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल
4: सम्पर्क नम्बर 029560679 र मोबाइल नम्बर 98422776
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर स्थान खाजारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो
4: घरको झ्याल ढोकामा आल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला
8: त्यसको लागि चिन्तै नगर्नुहोस् हाम्रै खाँदबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि हजुर गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर खातबारी 1 खातबारी नगरपालिकाको गेट अगाडि यहाँ किचन डेकोरेशनका सामान फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर प्रोप्राइटर रोग बहादुर खत्री गणेश स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर सम्पर्क नम्बर 9852029047 9800090062
4: ठुली यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले
9: किन र काका
4: अब हेर न छोराले विदेशबाट आइएमएमा पैसा पठाएछ काकीले पनि एउटा तिलहरी रहर गर्दैछिन्
9: ए त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचादी उद्योग छ त्यहाँ नै अहिले त आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका
4: आहा हो र नानी उसो भए त समयको बचत कारोबार गर्न पनि सजिलो
9: हजुर जुनसुकै ठाउँबाट आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्
4: सिर्जन एन्ड सम्राट सुनचादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्खुवा सभा
9: हामी कहाँ शिरबन्दी कण्ठ सुटुक माइली तिलहरी बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
4: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ
9: पुनश्च हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल लिएमा 1 तोला चाँदी उपहार दिइनेछ
4: साथै फापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
9: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ
4: सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर चैनपुर पोखरी बजार सङ्खुवा सभा
9: प्रोप्राइटर सुनु एन्ड भीमका दाइली
4: सम्पर्क 029140084 र 9840045827
10: हेर न विष्णु मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो उफ कुन जन्मको पाप थियो कुन नि
11: ए अहिलेको जमानामा पनि के को पाप हुन्छ हो यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो सानोमै उपचार गरे ठिक भइहाल्छ नि यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ चिन्ता लिनै पर्दैन
12: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी सम्पर्क नम्बर 9852557768 9852557768
13: साथै 9852557768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
14: आयो सबको घर घरमा।
15: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
16: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
15: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 9842557841 र 0295266666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
17: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, अन एयर, अनलाइन।
18: सरप्राइज जेनी, यो गहना कस्तो छ?
19: छ्या, यस्तो पनि गहना लाउँछन्?
18: अनि यो
19: तपाईँलाई त गहना किनै आउँदैन कि? झन् आकर्षक गहना ल्याइदिनु है भनेको त।
18: नरिसाउ न, अर्को पनि ल्याएको छु। ल हेर त, यो कस्तो छ?
19: आहा, सुनको गहना भनेको त यस्तो पो हुनुपर्छ त। कहाँ किन्नु भएको?
18: अन्त कहाँ हुनु र, त्यही दुर्गा ज्वेलरीमा त हो नि।
19: हजुर, तपाईँ पनि पुराना तथा आधुनिक डिजाइनका सुन चाँदीको आकर्षक गरगहनाको खोजीमा हुनुहुन्छ भने दुर्गा ज्वेलरीलाई सधैँ सम्झनुहोस्। यहाँ 24 क्यारेट सुनबाट अर्डर अनुसार गरगहना तयार तथा बिक्री गरिन्छ। साथै सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गर्नु परेमा पनि हामीलाई नै सम्पर्क गर्नुहोस्।
18: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक बुद्ध टोल, सङ्कुवा सभा।
19: प्रोप्राइटर गोपाल विश्वकर्मा, 9842549801। जनक पौडेली, 9852558344 र 0295602048।
18: दुर्गा ज्वेलरी उद्योग, खाँदारी एक बुद्ध टोल, सङ्कुवा सभा।

0: तपाईहरु अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: ए निशा, तिमी उठ्ने बेला भएन भनेको। तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
2: ए, अब त जानै पर्ने भएन नि। हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
1: हाम्रो सेवाहरू
2: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडिमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 99520165580 र 99421-08181। ज्योति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर, खाँदारी 1, सङ्खुवा सभा।
3: नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तीज रत्न आँखा तथा कान उपचार केन्द्र, खानबारी, सङ्खुवा सभा।

0: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। उफ, कुन जन्मको पाप थियो कुनै?
1: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हो? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै टहरीमा उपचार भइहाल्छ, चिन्ता लिनै पर्दैन।
2: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068, 98525557068।
3: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह, सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
4: हातबारी नगरपालिकाको अनुरोध।
5: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
6: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
5: डेंगु रोगको रोकथामका उपायहरू:
6: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
5: घर वरिपरि सफा राख्नुपर्छ। डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
6: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
5: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
6: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: स्वास्थ्य शाखा, खाँदबारी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, खाँदबारी सङ्खुवा सभा।

0: राष्ट्रको गौरव नेपालीको आवाज आजको आवश्यकता समृद्ध समाज रेडियो संखुवा सभा 95.5 MHz
1: तिमी उठ्ने बेला भएन भनेको. तिमी त टाइल मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो.
2: ए अब त जानै पर्ने भएन नि. हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको धित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल मार्बल ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि.
1: हाम्रो सेवाहरू
2: टाइल मार्बल ग्रेनाइट पाइप फिटिङ धाराहरू सेनेटरी आइटम रेडीमेड ढुङ्गाको साथै ढुङ्गा गिटी बालुवा समेत ढुवानी गरिन्छ. प्रोप्राइटर रविन्द्र खत्री सम्पर्क नम्बर 0295605080 99520160580 र 99421-08181 धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स खाँदारी 1 सङ्खुवा सभा.
3: आधुनिक कृषि गर्ने भनेर सुरु त गरियो तर कृषि औजार चाहिँ कहाँदेखि पो ल्याउनु होला?
4: त्यसको लागि के को चिन्ता. हाम्रै खाँदारी नगरपालिका रोडमा शुभलक्ष्मी कृषि औजार सप्लायर छ. त्यहाँ विभिन्न कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिल तथा अन्य औजारका पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिदिन्छ.
3: शुभलक्ष्मी कृषि औजार सप्लायर्स खादबारी 1 नगरपालिका रोड सङ्खुवा सभा.
4: हजुर, हामी कहाँ विभिन्न आधुनिक कृषि औजारहरू हाते ट्र्याक्टर घाँस काट्ने मेसिन मिलका विभिन्न सामानहरू उपलब्ध छ र यसका पार पुर्जाहरू पाइनुका साथै मर्मत पनि गरिन्छ.
3: प्रोप्राइटर लक्ष्मी काफ्ले
4: सम्पर्क 98433-47-262
3: 98-10-55-55-85
4: र वाट्सएप नम्बर 98-5-20-28-6-46.
5: खादबारी नगरपालिकाको अनुरोध.
6: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो. यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
7: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु.
6: डेंगु रोगको रोकथामका उपायहरू:
7: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ.
6: घर वरिपरि सफा राख्नुपर्छ. डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ. कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ.
7: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ.
6: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ.
7: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ.
5: स्वास्थ्य शाखा खाँदबारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय खाँदबारी सङ्खुवा सभा.
8: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो. उफ, कुन जन्मको पाप थियो कुन नि?
9: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो. सानोमै उपचार गरे ठिक भइहाल्छ नि. यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ. चिन्ता लिनै पर्दैन.
10: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी सोर सुनसरी. सम्पर्क नम्बर 98-5-20-55-768 98-5-20-55-768
11: साथै 98-5-20-55-768 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ. साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ. आजै सम्पर्क गर्नुहोस्.
12: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
13: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अंकित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ.
12: शङ्का सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ.
13: हाम्रा सेवाहरू
12: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेक जाँच तथा परामर्श दिने,
13: दाँत खोल्ने, दाँत सफा गर्ने,
12: दाँतको एक्स
14: एक्सरे गर्ने,
15: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
14: झिक्न मिल्ने आरपीडी लगाइने,
15: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
14: बाङ्गोटिङको दाँत मिलाइने,
15: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
14: मनकामना डेन्टल क्लिनिक, खाद्री नगरपालिका 1 प्रहरी गेट, सेउ संखुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
15: सम्पर्क नम्बर 0295906667 र 98422267।
16: ओहो लु नमस्कार है सर।
17: ओहो लु नमस्कार है सर। नमस्कार।
16: अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
17: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
16: त्यसो भए सर म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
18: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र 1 दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट 1 नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
16: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
18: साथै हामी कहाँ स्तरीय कटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
16: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कूल कलेजको युनिफर्महरू पनि पाइन्छ।
18: छटाल टेलरिङ सेन्टर, खाँदबारी 1 बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
16: डिजाइनर सुमन ठटाल, 98615-39444
18: र 0295901155।
19: More style, more design. Total Tailors.
20: Aayo sabko ghar ghar ma ghar ghar।
21: तपाईको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
22: नमस्कार, तपाईले सुन्दै हुनुहुन्छ रेडियो संखुवा सभा 95.5 MHz।
21: अब रेडियो संखुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98432-57841 र 0295-62666 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो संखुवा सभा, तपाईँको आवाज जनताको साथ।
23: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 MHz, on air, online.

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैं अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ 029-575-1147।
2: आँख बलियो भयो भने आँख बलियो हुन्छ।
3: खातबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 130 डेन्टल हस्पिटल।
2: पाथीभरा डेन्टल खातबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
3: हाम्रा सेवाहरू:
2: दाँत नदुखाई खोल्ने,
3: दाँत भर्ने, दाँतको आकृति गर्ने,
2: दाँतको एक्सरे सुविधा,
3: बाङ्गा टिङ्गा नमिलेका दाँत मिलाउने,
2: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
3: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको गिजाबाट रगत आउने र श्वास बनाउनेको उपचारका लागि पाथीभरा डेन्टल
2: ध्यान दिनै पर्ने कुरा।
3: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
2: खोल्न पर्ने दाँतलाई नदुखाई खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खातबारीमा एक मात्र डेन्टल
1: पाथीभरा डेन्टल, खातबारी नगरपालिका एक, हाट लाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 029-562-320 र 98-420-5541।

छुटेपछि बाढ़ी पीड़ितलाई मासिक 15,000 राहत दिइने। सड़कले साथ छोडेपछि आकाश बन्यो राहतको बाटो। रसुवामा ड्रोनले बोक्दैछ अत्यावश्यक सामान। कोशिका उत्पादन विदेश पठाउने नीतिगत झन्झटदेखि सीमासम्म समस्या, अवरोध हटाउन व्यवसायको माग। जन्तर खानीको सिनारी बन्दै बुङको आलो, अर्ग्यानिक प्रमाणीकरणले थप्यो बजार सम्भावना, उपभोक्ताको भान्सासम्म पुग्ने तयारीमा। कंगोमा भयावह बन्दै इबोला, संक्रमितको संख्या 7,000 नाग्यो, मृत्यु हुनेको संख्या 3,000 बढ़ी। र एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनौट, आसिफको शतकमा यो एक 44 रन पराजित।

0: 过五年，你知道吧？
1: साझाको खबर कार्यक्रमबाट म ग्रीष्माको नमस्कार। खबर कार्यक्रममा रेडियो हिमसिंहर 103.3 मेगाहर्जसँगै शंखुवा सभाको खादबारीमा रहेको रेडियो शंखुवा सभा 95.5 मेगाहर्जसँगै कोशी प्रदेशका विभिन्न रेडियो स्टेशनहरू साथै हाम्रो पात्रो र नेपाली पात्रोको एप्लिकेशनबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। खबर अब विस्तारमा। सरकारले भनेको भुटेपछि बाढ़ीबाट प्रभावित परिवारलाई मासिक 15,000 रूपियाँका दरले राहत दिने निर्णय गरेको छ। बाढ़ीबाट रसुवा नुवाकोट धादिङ गोर्खा र चितवनका 7,570 निजी घरमा क्षति पुगेकोले प्रभावित परिवारलाई आर्थिक सहायता दिने निर्णय गरेको हो। चारजनासम्मको परिवारलाई मासिक 15,000 रूपियाँ दिइनेछ भने चारजना भन्दा बढ़ी सदस्य भएको परिवारलाई थप 2,000 रूपियाँ दिइने एक मन्त्रीले जानकारी दिनुभएको छ। सरकारले दशैं अघि नै बाढ़ी पीड़ितका लागि अस्थायी घर निर्माण गर्ने तयारी समेत गरेको छ। द्रुत क्षति तथा आवश्यकता आकलन आरडीएनए प्रतिवेदन अनुसार भोटेकोशी बाढ़ीपछिको पुननिर्माणका लागि कुल 7,23,31,52,00,000 रूपियाँ आवश्यक पर्ने अनुमान गरिएको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले प्रतिवेदन तयार पारेको हो। भुटेकोशी बाढ़ीका कारण सड़क र पुल भत्किएर बाहिरी दुनियाँसँगको सम्पर्क टुटेपछि रसुवाको आमा छोदिङ्गो गाउँपालिकामा ड्रोन राहत ढुवानीको नयाँ सारथी बनेको छ। बाढ़ीपछि सड़क मार्ग अवरूद्ध हुँदा खाद्यान्न औषधि ग्यास लगायत अत्यावश्यक सामग्रीको अभाव बढ़ेपछि अहिले ड्रोन मार्फत प्रभावित बस्तीमा राहत पुर्याउन थालिएको हो। गाउँपालिकाका अध्यक्ष बुचेन तामाङका अनुसार बाढ़ीपछि खाद्यान्न संकट कसरी टार्ने भन्ने ठूलो चुनौतीबाट सामान ल्याउने प्रयास भए पनि सबै सामग्री त्यसबाट ढुवानी गर्न सम्भव नभएपछि ड्रोन प्रभावकारी विकल्प बनेको उहाँले बताउनुभयो। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीका अनुसार सड़कले साथ नदिएको अवस्थामा ड्रोन मार्फत औषधि ग्यास र खाद्यान्न जस्ता सामग्री प्रभावित क्षेत्रमा पुर्याइँदैछ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार धुन्चेदेखि हाबुदेसीसम्म राहत पुर्याउन चारवटा ड्रोन प्रयोगमा ल्याइएको छ। एउटा ड्रोनले एकपटकमा करिब 80-100 किलोग्रामसम्म भार बोक्न सक्छ। ठूलो परिमाणमा राहत घाइतेको उद्धार तथा लामो दूरीको बिमारीमा हेलिकप्टर आवश्यक भए पनि तत्काल अत्यावश्यक सामग्री पुर्याउन ड्रोन प्रभावकारी देखिएको छ। भोटेकोशीको बाढ़ीले सड़क र पुल सहितका संरचना भत्काएपछि विकट बस्तीका लागि अहिले आकाश नै राहतको बाटो बनेको छ। कोशी प्रदेशमा उत्पादनको सम्भावना प्रशस्त भए पनि नेपाली वस्तुलाई सीमापारी निर्यात गर्न कानूनी जटिलता गुणस्तर परीक्षण भन्सार प्रक्रिया र सीमा नाकाको अव्यवस्थाले समस्या सृजना गरेको सरकारवालाहरूले बताएका छन्। निर्यात प्रवर्धनका लागि प्रदेश सरकारले वीरतामोडमा आयोजना गरेको अन्तर्क्रियामा व्यवसायी किसान सरकारी अधिकारी तथा क्षेत्रगत विज्ञहरूले उत्पादन बढ़ाउने योजनासँगै निर्यातका अवरोध हटाउन सरकार गम्भीर हुनुपर्नेमा जोड़ दिएका थिए। कार्यक्रममा वनजन्य वस्तु चिया सुपारी मह छुर्पी घिउ दूध तथा पनीर लगायतका उत्पादनको ठूलो सम्भावना रहेको चर्चा भएको थियो। वनमा ढलेर कुर्मी काठ उद्योगसँग ल्याउन कानूनी समस्या रहेको व्यवसायीहरूले गुनासो गरेका थिए। भारततर्फ निर्यात गर्दा सीमा क्षेत्रमा हुने सुरक्षा जाँच क्वारेन्टाइन तथा गुणस्तर परीक्षणका कारण मालवाहक सवारी लामो समय रोकिने गरेको बताइएको छ। नेपालमा गरिएका गुणस्तर परीक्षणलाई भारतीय पक्षले मान्यता दिनुपर्ने वा सीमा क्षेत्रमा परीक्षण केन्द्र स्थापना गर्नुपर्ने सुझाव दिइएको छ। कृषि ज्ञान केन्द्र झापाका अनुसार जिल्लामा वार्षिक 2,01,00,000 किलोभन्दा बढ़ी चिया उत्पादन हुन्छ। त्यस्तै करिब 4,800 हेक्टरमा सुपारी खेती भइरहेको छ। कोशी प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले 14 जिल्लाको उत्पादन बजार सम्भावना र निर्यात अवरोधको विवरण तयार गरी त्यसका आधारमा नीति निर्माण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जोक्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्म कोषको खातामा 13,54,09,317 मजदात रहेको छ। कार्यालयका अनुसार भदौ 26 गते साँझ 28,02,03,66 थपिएको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 बैंकमा रहेको छ। सरकारले यसअघि उक्त कोषबाट बाढ़ी पीड़ितका नाममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1,00,00,000 निकासा गरिसकेको छ। यस्तै कोषका 2 बैंकमा डलर खातामा पनि रकम बढ़ने क्रम 26 गते साँझ 5 बजेपछि उक्त खातामा 1,54,770 डलर थपिएर कुल 2,34,38,847 अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। झापाको दमकमा धार्मिक तथा सामाजिक सेवाका लागि महत्वपूर्ण मानिएको क्रियापुतली भवन निर्माण हुने भएको छ। दमक नगरपालिका 7 निर्माण हुने भवनको शनिबार नगर प्रमुख रामकुमार थापाले शिलान्यास गर्नुभएको छ। भ्याटसहित 60,05,95 रूपियाँ 16 पैसा लागतमा निर्माण हुने भवनको ठेक्का अन्तश्री मल्टी बिल्डर्स ग्रुप प्रालीलाई दिइएको छ। सम्झौता अनुसार निर्माण कम्पनीले आगामी माघ 30 गतेभित्र भवन निर्माण सम्पन्न गरी नगरपालिकालाई हस्तान्तरण गर्नुपर्नेछ। नगर क्षेत्रमा कर्मका लागि आवश्यक व्यवस्था रहँदै आएको अवस्थामा निर्माण हुन लागेको यस भवनले स्थानीय बासिन्दालाई सामाजिक तथा धार्मिक संस्कार सम्पन्न गर्न सहज हुने अपेक्षा गरिएको छ। परराष्ट्र मन्त्री सुशील खनालले नेपाली भूमि छिमेकी विरूद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। फाउण्डेशन फर पीस डेभलपमेन्ट एण्ड सोशलिजमले शनिबार काठमाडौँमा आयोजना गरेको काष्ठमण्डप डायलगमा मन्त्री खनालले नेपाल एकचुल सिद्धान्तप्रति दृढ़ रहेको र नेपाली भूमि छिमेकी विरूद्ध प्रयोग हुन नदिने प्रतिबद्धता जनाउनुभयो। उनले विगतको समयमा चीन सरकारले तुरन्त उपलब्ध गराएको आपतकालीन सहायता प्राविधिक सहयोगप्रति आभार व्यक्त गर्नुभयो। उहाँले हिमपात विस्फोट र अन्य प्राकृतिक प्रकोपबाट बस्न रियल टाइम सैटेलाइट डेटा आदान प्रदान संयुक्त मौसम पूर्वानुमान र पूर्व सूचना प्रणाली विकास गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले नेपाली चिया कफी र जड़ीबुटीलाई चिनिया बजारमा सहज पहुँच दिन नेपाली अन्तर्राष्ट्रिय स्तरको क्वारेन्टाइन तथा प्रमाणीकरण प्रयोगशाला स्थापना गर्न प्राविधिक सहयोग आवश्यक रहेको धारणा राख्नुभयो। खबर परिक्रमामा अब ब्रेकको पालो।
2: के तपाईँ ड्राइभिङ सिक्ने सोचमा हुनुहुन्छ? अब सही ठाउँ छानिस् मुन्डन ड्राइभिङ स्कूल दमक। यहाँ दक्ष प्रशिक्षकद्वारा कार, भेन, स्कूटर र मोटरसाइकल मापदण्ड अनुसारको ट्रायल सेन्टरमा सुरक्षित र भरपर्दो तरिकाले सिकाउनुका साथै लाइसेन्स बनाउन आवश्यक सम्पूर्ण सहयोग गरिन्छ। विदेश जानेहरूका लागि अटोमेटिक गाड़ी सिकाउने विशेष सुविधा समेत रहेको सहर्ष जानकारी गराउँछौ। मुन्डन ड्राइभिङ स्कूलको सेवा आधुनिक एवं मापदण्ड अनुसारको ट्रायल सेन्टर जिल्जिलोमा समेत उपलब्ध रहेको जानकारी गराउँछौ। नजिक किन्नुहोस् है, बजारमा मुन्डन नाम राखेर अन्य ड्राइभिङ सेन्टर पनि सञ्चालनमा छन्। तर आधिकारिक पुरानो र विश्वासिलो ड्राइभिङ सेन्टर भनेकै प्रोप्राइटर बिग बहादुर मुन्डनद्वारा सञ्चालित मुन्डन ड्राइभिङ स्कूल हो। सम्पर्क प्रोप्राइटर बिग बहादुर मुन्डन, पूर्व बस स्ट्यान्ड छिर्ने बाटोमा इटा कलरको घरको माथिल्लो तला। फोन नम्बर 98060-22730, 98560-70030। झिल्गुली सम्पर्क 97073-21494। मुन्डन ड्राइभिङ स्कूल, सुरक्षित सिकाई, आत्मविश्वासी यात्रा। दाँतका बिरामीहरूका लागि खुसीको खबर। तपाईँ हाम्रो सुन्दर बजार अमरदहामा अत्याधुनिक सुविधा सम्पन्न मोबाइल डेन्टल केयर प्रणालीको उद्घाटन भएको सहर्ष जानकारी गराउँदछौ। डेन्टल उद्घाटनको अवसरमा दाँतको प्रत्येक उपचारमा लाग्ने रकममा 25% छुट सहित सेवा संकलन भइरहेको हुँदा दाँत तथा मुख सम्बन्धी समस्या भएका बिरामीहरूले यथाशीघ्र सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्। हाम्रा सेवाहरू निशुल्क ओपिडी सेवा, निशुल्क एक्सरे सेवा, दाँत तथा मुखको प्रत्येक उपचारमा लाग्ने रकममा 25% छुट। मोबाइल मेडिकल कलेजबाट अनुभवी दन्त चिकित्सकहरू डाक्टर विवेक थापा र डाक्टरहरू दैनिक सेवा। हाम्रा अन्य सेवाहरू मधुखाई दाँत खोल्ने, बाँगा टुङ्गा दाँत मिलाउने, दाँत लगाउने, दुखेको दाँतको जरेबाट उपचार गर्ने, दाँतको आरसिटी गर्ने लगायत दाँत तथा मुख सम्बन्धी सम्पूर्ण समस्याको 25% छुट सहित सबै उपचार गरिन्छ। मोबाइल डेन्टल केयर प्राली, अमरतहा बजार, पुरानो सिनेमा हल अगाडि। फोन नम्बर 98190-85350, 97046-73।
3: नमस्ते, हाम्रो क्लिनिक सेन्टर अब तपाईँको सेवामा। हाम्रो विशेषताहरू
4: ग्यास्ट्रिक अल्सर हेपाटाइटिस जन्डिस मुर्छा पर्ने क्यान्सर घाँटी दुख्ने
3: टन्सिलाइटिस नाक दुख्ने सर्दी लाग्ने बिमार कान पाक्ने घाउ दुख्ने पेट भर्ने मानसिक तनाव
4: एलर्जी दम दाँत नसा सम्बन्धी रोग हर्निया पैरालाइसिस
3: सेन्ट्रोलाइटिस लाइटिका बैक्टेरिया रोस्टाइटिस ट्युमर डायरिया भाइरस प्रेसर सुगर चर्म रोग मुसा हिल डन्डीफोर
4: वृक्ष रोग महिला सम्बन्धी रोग शरीर झन्झनाउने बोक्ने बोल्ने निभाउने
3: तत्काल अपरेसन गर्नु पनि रोगहरू बाहेक सबै प्रकारका रोगहरूको सफल उपचार गरिन्छ
4: डाक्टर केपी सुबेदी डन्डी होमियोपेथी सम्पर्क जनसेवा होमियोक्लिनिक सेन्टी चाली दमक सब थाना अगाडि फोन नम्बर 03-573-7092 03-581-0012

0: ब्रेकपछि पुनः स्वागत छ। अब बाँकी प्रसंगहरू। ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका छ जन्तरखानीमा करिब पाँच दशकदेखि उत्पादन हुँदै आएको गुँको आलु अर्ग्यानिक प्रमाणित भएपछि अब प्याकेजिङ सहित बजारमा ल्याउन थालिएको छ। स्थानीय किसानले उत्पादन गरेको आलुलाई ग्रेडिङ, प्याकेजिङ र लेबलिङ गरेर बजारमा पठाउन थालिएसँगै जन्तरखानीको आलुले स्थानीय उत्पादनको छुटो पहिचान बनाउने अपेक्षा गरिएको छ। एक रिपोर्ट। पाखोबारीमा उत्पादन गरिएको गुँको आलु खनेर निकाल्ने काम सकिएसँगै किसानको अर्को व्यस्तता शुरू भएको छ। अब आलु बारीमै सीमित छैन, ग्रेडिङ हुँदैछ, प्याकेजिङ हुँदैछ र उपभोक्ताको भान्सासम्म पुग्ने तयारीमा छ। ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका छ जन्तरखानीमा उत्पादन हुँदै आएको गुँको आलु अर्ग्यानिक प्रमाणित भएपछि प्याकेजिङ सहित बजारमा ल्याउन लागिएको हो। करिब पाँच दशकदेखि परम्परागत रूपमा गुँको आलु खेती गर्दै आएका किसानका लागि उत्पादनलाई बजारसम्म जोड्ने भने ठूलै चुनौती थियो। उत्पादन राम्रो भए पनि उचित दर मूल्य नपाउँदा किसानले अपेक्षित लाभ लिन सकेका थिएनन्। स्थानीय उत्पादनको बजार पहिचान कमजोर हुँदा गुणस्तरीय उत्पादन समेत बिचौलिया मार्फत सामान्य आलुकै रूपमा बिक्री हुने अवस्था थियो। तर अर्ग्यानिक प्रमाणीकरणसँगै अब जन्तरखानीको आलुलाई छुटो पहिचान र ब्रान्डका रूपमा बजार लैजाने प्रयास थालिएको छ।
1: दुई वर्ष तीन वर्षलाई अर्ग्यानिक प्रमाणीकरण गर्दै गर्दाखेरि दुईटामा कन्ने मल खाँच हुन्छ कि भन्ने एउटा शङ्काले गर्दाखेरि एक वर्ष मात्रै पुगेको रहेछ। यसको लागि अलिकति जुन समूहलाई अलिकति पुर्याउने छ, वस्तुस्थिति अलिकति आर्थिक भएकै छ।
0: उत्पादन भएको आलुलाई आकार र गुणस्तरका आधारमा ग्रेडिङ गरेर प्याकेजिङ गरिन्छ। हाल बिक्रीका लागि दस पन्ध्र

0: कृषि उत्पादनलाई खेद्दा नराखि त्यसको ब्रान्डिङ प्याकेजिङ र बजारीकरण गर्न सके किसानले उत्पादनको उचित मूल्य पाउने र आमदानी बढ़ाउन सक्ने अपेक्षा गरिएको छ। त्यसैले जन्तर खानीको आलुलाई स्थानीय उत्पादनको पहिचान बनाउँदै जिल्लाभित्र मात्र नहोइ डेरी बजारसम्म विस्तार गर्ने लक्ष्य लिइएको छ। यसका लागि स्थानीय सरकारले उत्पादन वृद्धि बजारीकरण र प्रवर्धनमा थप सक्रियता देखाउने जनाएको छ।
1: हामीले यसलाई नगरपालिकाबाट आउने मिटिङहरूमा यसलाई अझ व्यवस्थित कसरी गर्न सकिन्छ यसलाई बाहिर बाहिरका सबै सरकारीहरूमा समेत हामी हातेमालो गर्दै हाम्रो पहिले पनि राष्ट्रिय कृषि आयोगहरू उनीहरूसँग सहयोग गरेर मागेर हामीले यसलाई बाहिरसम्म चर्चापट गर्न लगेर यसलाई बाहिरसम्म चलाउने कोसिस हामी लाग्नेछौँ।
0: करिब पाँच वर्षदेखि किसानको पाखोबारीमा फल्दै आएको जन्तर खानीको आलु अब पहिलो पटक अर्ग्यानिक पहिचान सहित उपभोक्ताको भान्सासम्म पुग्ने चरणमा छ। अर्ग्यानिक प्रमाणीकरणले उत्पादनको पहिचान ग्रेडिङ प्याकेजिङ र लेबलिङले त्यसलाई बजार योग्य बनाउने प्रयास गरेको छ। तर कुनै पनि स्थानीय उत्पादनको ब्रान्ड एकपटक प्याकेटमा राख्दैन स्थापित हुँदैन। गुणस्तरमा निरन्तरता उत्पादनको मात्रा उचित मूल्य र बजारको सुनिश्चितता कायम गर्न सके मात्रै जन्तर खानीको आलुले आफ्नो छुट्टै बजार बनाउन सक्छ। किसानको वर्षौं पुरानो परम्परालाई आधुनिक बजारीकरणसँग जोड्ने यो प्रयास सफल भयो। जन्तर खानीको आलु एउटा कृषि उपजमा मात्र सीमित रहने छैन, ओखलडुङ्गाको स्थानीय पहिचान देखेको ब्रान्डका रूपमा स्थापित हुन सक्ने सम्भावना देखिन्छ।
2: खोसलाको माझी नगरपालिका चार पुरानो गाउँमा भरुवा बन्दुक तर्केको आवाज आएपछि प्रहरीले एकजनालाई शनिबार नियन्त्रणमा लिएको छ। प्रहरीले अनुसन्धानका क्रममा लुकाई छिपाइएको दुई थान भरुवा बन्दुक र एक थान छुट्टै नाल समेत बरामद गरेको जनाएको छ। शुक्रबार राति उक्त क्षेत्रमा भरुवा बन्दुक तर्केको आवाज आएको सूचना शनिबार बिहान करिब 10 बजे प्रहरीलाई प्राप्त भएको थियो। सूचना प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय क्षेत्र प्रहरी निरीक्षक परशुराम राई र प्रहरी चौकी मंगलबारे माडीका प्रहरी सहायक निरीक्षक मीन प्रसाद दाहालको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो। प्रहरी टोलीले माझी नगरपालिका चारका 42 वर्षीय कुलबहादुर जिमीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उनले लुकाई छिपाई राखेको अवस्थामा दुई थान भरुवा बन्दुक र एउटा छुट्टै बन्दुकको नाल फेला परेको हो। बरामद गरिएका हतियारहरू प्रहरीले रितपूर्वक नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय चैनपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी कुमार प्रसाद मैनालीले जानकारी दिनुभएको छ। खैरिङ्गामा सहुलियत निर्माण चामल दाल र चिनी बिक्री हुन थालेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको गोदाममा उपभोक्ताको भीड लागेको छ। तीनवटै खाद्य वस्तु सहुलियत दरमा बिक्री भइरहे पनि सबैभन्दा बढ़ी आकर्षण भने चिनीमा देखिएको छ। स्थानीय बजारमा प्रति किलो करिब 140 रूपियाँ पर्ने चिनी खाद्य संस्थानबाट भने 110 रूपियाँमा उपलब्ध छ। बजारको तुलनामा प्रति किलो 30 रूपियाँ सस्तो पर्ने भएपछि चिनी खरिद गर्न आउने उपभोक्ताको संख्या बढ़ेको हो। चामल र दाल पनि बजार मूल्यको तुलनामा सहुलियत बिक्री भइरहेका छन्। दैनिक उपभोगमा आवश्यक यी खाद्य वस्तु सहुलियत मूल्यमा पाइने भएपछि जिल्लाका उपभोक्ता खाद्य संस्थान पुग्ने गरेका छन्। खाद्य संस्थानबाट सहुलियत दरमा खाद्यान्न बिक्री शुरू भएको तीन दिनको अवधिमै 85 क्विन्टल चामल दाल र चिनी बिक्री हुँदा 7,90,000 रूपियाँ बराबरको कारोबार भएको छ। यीमध्ये 23 क्विन्टल भन्दा बढ़ी चिनी 2 क्विन्टल दाल र करिब 60 क्विन्टल चामल बिक्री भएको छ। खबर परिक्रमामा पुनः ब्रेकको पालो।
3: तपाईँको दाँतमा आक्ने समस्या छ? अब चिन्ता नलिनुहोस्, नेपाल सरकारद्वारा मान्यता प्राप्त दमकको एकमात्र ओम शान्ति डेन्टल हस्पिटलमा विशेषज्ञ तथा अनुभवी डाक्टरहरू र आधुनिक उपकरणको सहायताले तपाईँको जुनसुकै दन्त समस्याको पनि समाधान हुनेछ। हाम्रा सेवाहरू
4: दाँत तथा मुख सम्बन्धी सम्पूर्ण परीक्षण उपचार तथा परामर्श सेवा,
3: दाँत निकाल्ने, दाँत भर्ने, दाँतको जरोदेखि उपचार गर्ने, कृत्रिम दाँत राख्ने, दाँतको खोल राख्ने, दाँत नभएको ठाउँमा झुक्नु नपर्ने गरी दाँत राख्ने,
4: नमिलेको ठाउँमा बङ्गा टुङ्गा दाँतमा तार बाँध्ने, अत्याधुनिक मेसिनले दाँत सफा गर्ने, गीता शैलीले श्वास बनाउने, गीताबाट रगत आउने तथा पाइरियाको उपचार गर्ने,
3: इरल अल्सर तथा ओरल क्यान्सरको परामर्श, मुखको शल्यक्रिया सेवा, माइनर सर्जरी।

0: विद्यालय का कुपनहरु हल्का प्लस मोबाइललाई दिनुहोस् र प्राप्त गर्नुहोस् एक प्याकेट मामा चाउचो सित्तैमा
1: मामा सँग हल्का रमाइलो।
2: पुनः स्वागत छ। र एउटा देश बाहिरको प्रसंग, आतान्त्रिक गणतन्त्र कंगोमा इबोला संक्रमितको संख्या 7,000 नागेको छ भने यसबाट मृत्यु हुनेको संख्या करिब 3,400 पुगेको छ। शुक्रबार सार्वजनिक गरिएको सरकारी स्वास्थ्य अवस्था सम्बन्धी पछिल्लो विवरण अनुसार सेप्टेम्बर 10 7,022 जनामा संक्रमण भएको छ। संक्रमणका कारण 3,398 जनाको मृत्यु भएको छ भने 1,671 जना उपचारपछि निको भएका छन्। हालको तथ्याङ्क अनुसार संक्रमित मध्ये मृत्यु हुने दर 48.4% रहेको छ। इबोलाको प्रकोप कंगोका 7 प्रान्तका 62 स्वास्थ्य क्षेत्रमा फैलिएको छ। स्थानीय अधिकारीहरूका अनुसार सुडवांगी क्षेत्रमा पनि एकजनामा संक्रमण पुष्टि भएपछि उक्त प्रान्त पछिल्लो प्रभावित क्षेत्र बनेको छ। गत मे महिनामा घोषणा गरिएको हालको इबोला प्रकोप कंगोको इतिहासमै सबैभन्दा ठूलो र घातक बनेको छ। विश्वव्यापी रूपमा भने सन् 2014 16 पश्चिम अफ्रिकामा फैलिएको इबोला प्रकोपपछि यो दोस्रो ठूलो प्रकोप बनेको छ। खेल खबर, नेपाल एसएससी प्रिमियर कपको विजेता बन्दै एसिया कपका लागि छनौट भएको छ। मलेसियाको बायुमास ओभलमा शनिबार भएको फाइनल खेलमा नेपालले यूएईमाथि 44 रनको जित हासिल गरेको हो। नेपालले दिएको 314 रनको लक्ष्य पछि आएको यूएई 49.1 ओभरमा 269 रनमा अलआउट भयो। यूएईका लागि राहुल चोपड़ाले अभिजित शतक बनाए पनि पर्याप्त हुन सकेन। तनिष सुरीले 42 रन बनाए। कप्तान हरप्रीत भाटियाले 33 रनमा 3 विकेट लिए। ललित राजवंशीले 2 तथा कप्तान सन्दीप लामिछाने, रोहित पौडेल, गुलशन झा, बसीर अहमद र जितेन्द्र सिंह अहिलेले 1-1 विकेट लिए। त्यसअघि बायुनास क्रिकेट ओभरमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले 50 ओभरमा 9 विकेट गुमाएर 313 रनको दलीय योगफल खड़ा गरेको थियो। आशिष शेखले 106 बलमा 8 चौका र 4 छक्का सहित 102 रन बनाए। गुलशनले 38 बलमा 3 चौका र 4 छक्का सहित 52 रन बनाए। अर्जुन कुमारले 43 तथा रोहित पौडेलले 40 रन बनाए। आशिषले आफ्नो ओडीआई करियरको दोस्रो शतक बनाएका हुन्। आशिषले आउट हुन अघि अर्जुन कुमारसँग पहिलो विकेटका लागि 97 रनको महत्वपूर्ण साझेदारी गरेका थिए। त्यसपछि इशान पाण्डेसँग दोस्रो विकेटका लागि 36 रनको साझेदारी गरे भने तेस्रो विकेटका लागि रोहित पौडेलसँग 68 रनको साझेदारी गरे। युवाका लागि इब्रार अहमदले 4 विकेट लिँदा खुजाइमा दिन तन्वीरले 2 विकेट लियो भने हैदर अली अदीब उस्मानीले 1-1 विकेट लियो। नेपालले यसअघि सन् 2023 प्रिमियर कपको फाइनलमा पनि युएईलाई नै पराजित गरेको थियो। खबर परिक्रमाको अन्त्यमा मुख्यमुख्य खबर भेटेपछि बालपीडितलाई मासिक 15,000 राहत दिने सड़कले साथ छाडेपछि आकाश बढ्ने राहतको बाटो। रसियामा ड्रोनले बोक्दैछ अत्यावश्यक सामग्री। कोशीका उत्पादन विदेश पठाउन सकस, नीतिगत झन्झटदेखि सीमासम्म समस्या अवरोध।
3: This is Radio Sankhuasubha 95.5 MHz.

0: महेन्द्र बोलेरो पिकअप हो, तपाई जस्ता उद्यमशील नेपालीको भर पर्दो साथी। ठूलो क्याबिन, शक्तिशाली इन्जिन र गजबको माइलेज राख्छ तपाईलाई सधैँ अगाडि।
1: थप जानकारीको लागि मनराम मोटर्स तुमलिङ टार 0295-75-147।
2: होइन है मास्टर नि नानी, अब तिमी त जान्ने बुझ्ने मान्छे, म त एउटा कुरा सोधौ भन्दैछु हो नानीलाई।
3: भन्नुहोस् न हजुर बुवा, के कुरा हो?
2: यो बुढेसकाल लागेपछि त नानी आँखा पनि राम्रोसँग देख्दिन, कान पनि राम्रोसँग सुन्दिन, कहाँ गएर पो राम्रो उपचार गर्नु होला नि नानी?
3: ए त्यसको लागि त हाम्रै खाँचबारीमा तेजरत नाखा तथा कान उपचार केन्द्र छ, त्यही जानुहोस् न हजुर बुवा। विगत 17 वर्षदेखि सङ्खुवासभा जिल्लाको खाँचबारीमा सञ्चालित नेपाल नेत्र ज्योतिषम तेजरत नाखा तथा कानुपचार केन्द्रमा प्रदान गरिने सेवा तथा सुविधाहरू,
4: दक्ष तथा अनुभवी प्राविधिकहरूबाट आँखा सम्बन्धी सम्पूर्ण चेक जाँच गरिने,
3: अटो रिफ्र्याक्टोमिटर द्वारा आँखाको पावर जाँच गरिन्छ,
4: नन कन्ट्याक्ट टोनोमिटर र अप्लानेसन मिटरबाट आँखाको प्रेसर जाँच गरिन्छ,
3: नागरिकता वा परिचय पत्रको साथमा आएमा 60 वर्ष भन्दा माथिका बिरामीहरूलाई चस्मा खरिदमा 25% छुटको व्यवस्था गरिएको छ,
4: असहाय बिरामीहरूलाई निशुल्क उपचारको व्यवस्था गरिएको छ,
3: मोतियाबिन्द भएका बिरामीलाई छनौट गरी महिनामा एक दिन निशुल्क शल्यक्रिया गरिन्छ,
4: कान सम्बन्धी सम्पूर्ण चेक जाँच गरी कानको सुनवाई क्षमता जाँच गरिन्छ, साथै सुनवाई क्षमता अनुसारको कानको मेसिन सुपथ मूल्यमा उपलब्ध गराइन्छ,
3: प्रत्येक विद्यालयमा गएर विद्यार्थीको आँखा जाँच गर्ने र दृष्टि दोष भएका विद्यार्थीलाई निशुल्क चस्मा वितरण गरिन्छ,
4: र टेलिमेडिसिनबाट रोग सम्बन्धी विशेषज्ञ डाक्टरबाट सुझाव तथा परामर्श लिन सकिन्छ, साथै जिल्लाको मकालु गाउँपालिकाको नुम, चैनपुर नगरपालिकाको चैनपुर बजार र सिलिचोङ गाउँपालिकाको ताम्कुबाट पनि आँखा उपचार केन्द्रको स्थापना गरी सेवा प्रदान गरिरहेको छ।
3: थप जानकारीको लागि 0295-65-061,
4: 0295-75-315
3: र 98-520-60-177
4: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्र खाँचबारी सङ्खुवा सभा।
5: This is Radio Sankhuwa Sabha 95.5 MHz.
6: दाँत बलियो भयो भने आँख बलियो हुन्छ।
7: खाँचबारीको लागि पाथीभरा डेन्टल र इटहरीमा 100% डेन्टल हस्पिटल।
6: पाथीभरा डेन्टल खाँचबारीमा विशेष छुटका साथ उपचार भइरहेको हुँदा समयमै उपचार गराई मौकाको फाइदा उठाउनुहोस्।
7: हाम्रा सेवाहरू
6: दाँत नदुखाइ खोल्ने,
7: दाँत भर्ने, दाँतको आसुति गर्ने,
6: दाँतको एक्सरे सुविधा,
7: बाङ्गाटिङ्गा नमिलेका दाँत मिलाउने,
6: झिक्न नपर्ने फिक्स दाँत राख्ने,
7: दाँत नहुने र बुढाबुढीहरूका लागि जेसुकै खान चपाउन सजिलो हुने ग्यारेन्टी भएको दाँत लगाउने, दाँत फलिएको, गिजाबाट रगत आउने र श्वास गनाउनेको उपचारका लागि पाथीभरा डेन्टल।
6: ध्यान दिनै पर्ने कुरा,
7: दुखेको दाँत, किराले खाएको दाँत बचाएर राख्न इच्छा हुनेलाई वर्षसम्म नदुख्ने, किराले नखाने बनाइन्छ।
6: खोल्न पर्ने दाँतलाई नदुखाइ खोलिन्छ। दाँत सम्बन्धी सम्पूर्ण चेक जाँच सुविधा भएको खाँचबारीमा एक मात्र डेन्टल
4: पाथीभरा डेन्टल, खाँचबारी नगरपालिका एक, हाटलाग्ने टुडी खेल छेउ, सङ्खुवा सभा। फोन नम्बर 0295-65-320 र 98-420-50-541।
8: ध्वस्त बनेको रसुवागढी नाकालाई फेरि सञ्चालनमा ल्याउने तयारी, सहयोगका लागि चीन सरकार सकारात्मक रहेको पूर्वाधार मन्त्री लम्सालको भनाई। प्रधान सेनापति सिग्देले एक साताका लागि चीन भ्रमणमा जाँदै औपचारिक कार्यक्रममा सहभागी भई चिनिया सेनाका वरिष्ठ अधिकारीसँग भेटवार्ता गर्ने तय। सलियामा 5 जनाको ज्यान गएको सवारी दुर्घटनामा नक्कली चालक खडा गरी वास्तविक चालकलाई जोगाइएको खुलासा, प्रहरीका 2 अधिकृत सहित विभिन्न व्यक्तिमाथि छानबिन जारी। भारतको नयाँ दिल्लीमा 18 ब्रिक्स सम्मेलन शुरू, पहिलो दिन सदस्य राष्ट्रहरूद्वारा दिल्ली घोषणा पत्र पारित। र नेपाल एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्न सफल, फाइनलमा युएई पराजित।

0: नमस्कार, गान्तीपुर डायरीका साथमा दीपशिखा र तारा समाचार अब विस्तारमा।
1: रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढ़ीका कारण अभिभावक गुमाएर संरक्षण विहीन बनेका 109 जना बाल बालिकाको विवरण हालसम्म प्राप्त भएको बागमती प्रदेश सरकारले जनाएको छ। बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङका अनुसार बाढ़ी प्रभावित बाल बालिकालाई आवास सहित कक्षा 12 निशुल्क शिक्षा उपलब्ध गराउने प्रदेश सरकारको निर्णय अनुसार तथ्याङ्क संकलन भइरहेको छ। 18 भदौमा बसेको प्रदेश मन्त्री परिषद बैठकले रसुवा, नुवाकोट, धादिङ र चितवनमा बाढ़ीका कारण अभिभावक गुमाएका बाल बालिकाको शिक्षा, आवास तथा संरक्षणको जिम्मेवारी प्रदेश सरकारले लिने निर्णय गरेको थियो। निर्णय कार्यान्वयनका लागि मन्त्री तामाङले नुवाकोटको लिखु गाउँपालिका 4 स्थित क्षेत्रपाल माध्यमिक विद्यालय चौगोडाँडाको स्थलगत निरीक्षण गरी सरकारवालासँग छलफल गरेका छन्। विद्यालय परिसरमा रहेको 10 कोठे भवन मर्मत गरी अभिभावक विहीन बाल बालिकालाई आवासीय रूपमा राख्ने तयारी गरिएको उनले बताए।
0: यसैबीच परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक मुलुकको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताएका छन्। काठमाण्डमा आज आयोजित काष्ठमण्डप संवादमा मन्त्री खनालले राजनैतिक सीमाले देशहरूलाई छुट्याइए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमाभन्दा परस्पर जोड़िएको बताए। नेपाल चीन सम्बन्धबारे चर्चा गर्दै परराष्ट्र मन्त्री खनालले भूगोल दुई देशबीचको सम्बन्धको महत्वपूर्ण आधार भए पनि सम्बन्धको भविष्य भूगोलले मात्रै निर्धारण नगर्ने बताए। सोही कार्यक्रममा बोल्दै चिनिया राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ़दै गएको जलवायु जन्य जोखिम र प्राकृतिक विपदको सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताएका छन्। राजदूत झाङले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोड़िएकाले हिमाली क्षेत्रमा हुने बाढ़ी पहिरो तथा अन्य प्राकृतिक विपदको प्रभाव दुवै देशले सामना गर्नुपर्ने उल्लेख गरे।
1: एमालेको पार्टी पुनर्गठन कंग्रेसका तत्कालीन 30 केन्द्रीय सदस्यले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान गरी 15 महाधिवेशन एकतापूर्वक सम्पन्न गर्न अपील गरेका छन्। कान्तिपुर डायरीमा अब कान्तिपुर सविस्तारको पालो।
0: भोटेकोसी बाढ़ीपछि मकवानपुरको थाहा नगरपालिकाका 20 सम्पर्कविहीन छन्। ती मध्ये 19 कन्टेनर चालक हुन्। बाढ़ीपछि सम्पर्कविहीन भएका उनीहरूको खोजीमा 15 परिवारजन महतारी रहेका छन्। थाहा नगरपालिका 4 42 रामेश्वर लामा टिमुरेबाट कन्टेनरमा सामान लिएर मुलुकका विभिन्न भागमा पुर्याउने गर्थे। घरमा उनी नआएको 1 भन्दा बढ़ी भइसकेको थियो। भोटेकोसी बाढ़ी आउनु अघिल्लो दिनसम्म परिवारसँग उनको सम्पर्क भएको थियो। उनका दाजु नवराज लामाले भने 9 भदौमा राति खाना खाएर सुते दाई भनेर भिडियो कलमा कुरा भएको थियो। बिहान उठेर काममा गए, बाढ़ी आएपछि भाइ सम्पर्कविहीन भयो, अहिले खोजी गरिरहेको छु। भाइको खोजीमा नवराज 11 भदौमा नुवाकोटको त्रिशुली पुगे। त्यहाँबाट उनको केही पत्तो लागेन। त्रिशुली जाँदा थाहा नगरपालिकाका मेयर सहित जनप्रतिनिधि पनि साथमा थिए। त्यसपछि उनी चितवनको भरतपुर पुगे। त्यहाँ स्क्रीनमा देखाइएका सब नियाले तर भाइ भेटिएनन्। त्यसपछि नवलपरासीको गैडाकोट स्थित अस्पतालमा राखिएका शव हेर्न गए। त्यहाँ पनि नभेटिएपछि पोखरा पुगे। पोखरामा पनि शव राखिएको स्थानमा तस्विर हेरे, तर भाइको तस्विर थिएन। भोटेकोसी बाढ़ीपछि सम्पर्कविहीन भएका थाहा 5 नलिवनका श्रीकृष्ण थिङ पनि कन्टेनरकै चालक हुन्। उनी पनि चीनको सीमाबाट सामान लिएर काठमाडौँ लगायत मुलुकका विभिन्न भागमा पुर्याउने गर्थे। उनी प्राय टिमुरेमै बस्ने गर्थे। घरमा उनी सधैँ बेलुका सम्पर्क गर्थे। आमा शान्ति कुमारी थिङसँग श्रीकृष्णले 9 भदौको बेलुका सम्पर्क गरेका थिए। त्यसपछि उनी सम्पर्कमा आएका छैनन्। बुबा गणेश बहादुरले भने छोरो खोज्न नुवाकोट, भरतपुर, नवलपरासी र पोखरा पुगियो, तर भेट्न सकिएन। छोरा भेटिने आशमा हेटौडामा डीएनए परीक्षणका लागि रगत दिएर आएको उनले सुनाए। छोरा गाड़ी लिएर घर फर्किने आशा भने उनको मनबाट मरेको छैन। थाहा 10 खेलका अर्का कन्टेनर चालक सूर्य गोपाली पनि सम्पर्कविहीन छन्। 15 छोरा सम्पर्कविहीन भएपछि उनको गाईको खोजीमा बुवा मंगललाल नुवाकोटदेखि पोखरा भरतपुर र गैडाकोटसम्म पुगे। घाइतेको उपचार भइरहेको काठमाडौँका अस्पताल पनि चाहारे, तर अहिलेसम्म छोराको केही पत्तो लगाउन सकेका छैनन्। आफ्नै गाड़ी चलाउँदै आएका गोपाली 10 वर्ष यता टिमुरेबाट सामान ढुवानी गरेर काठमाडौँ ल्याउने गरेका थिए। उनी 1-2 महिनामा मात्र घर आउँथे। भोटेकोसीमा बाढ़ी आउनु अघिल्लो दिन बेलुका छोरासँग मंगललालको सम्पर्क भएको थियो। त्यसपछि उनी सम्पर्कमा आएका छैनन्। मंगललाललाई छोराले कुनै दिन मोबाइलमा फोन गर्छ भन्ने आश छ, त्यसैले उनी मोबाइल एकछिन पनि छोड्दैनन्। भोटेकोसी बाढ़ीपछि सम्पर्कविहीन भएका अर्का चालक हुन् प्रशान्त कार्की। थाहा 3 बाहुन डाँडाका 27 वर्षीय कार्की आफ्नै गाड़ी लिएर सामान ढुवानीका लागि एक साता अघि घरबाट रसुवा गएका थिए। काठमाडौँको सामान लोड गरेर आउने बताएका उनले 9 भदौ बेलुका 66 वर्षीय बुवा ओम बहादुर कार्कीलाई सम्पर्क गरेका थिए। भोलिपल्ट बिहान 8:40 मोबाइलमा कुरा गरेको उनका साथीहरूले बताएका छन्। त्यसपछि उनी सम्पर्कविहीन छन्। कान्छा छोरा प्रशान्तको खोजीमा उनको सिंगो परिवार भौतारिरहेको छ। भोटेकोसी बाढ़ीपछि बेपत्ता भएका थाहा नगरपालिकाका अधिकांश चालकको आफ्नै गाड़ी थियो। गाड़ी सहित उनीहरू बेपत्ता छन्। सम्पर्कविहीन भएका नगरवासीको खोजीमा थाहा नगरपालिकाका प्रमुख, उपप्रमुख र वडाध्यक्ष पीड़ित परिवारलाई लिएर विभिन्न स्थान पुगेका थिए। जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार भोटेकोसी बाढ़ीपछि मकवानपुरका 61 जना सम्पर्कविहीन छन्। बाढ़ीमा परि मृत्यु भएका 5 जनाको शनाखत भएपछि आफन्तले सब बुझेर लगिसकेका छन्। मृत्यु भएकामा 4 जना चालक थिए। कञ्चनपुरको शुक्राफाँटा नगरपालिका 3 जोनापुरका दिपेन्द्र डगौरा भारतको बेंगलोरमा काम गर्थे। 2 वर्ष अघि मात्रै आफन्तसँगै लागेर उनी जलविद्युत आयोजनामा काम गर्ने गरी रसुवा पुगे। 2 वर्ष यता रसुवाको हाकु 216 स्थित जलविद्युत आयोजनामा काम गरिरहेका उनी समय मिलाएर घर आउँथे। पछिल्लो पटक पनि गएको जेठमा 1 महिना घरमा बसेर गएका थिए। परिवारमा नियमित फोन सम्पर्क भइरहन्थ्यो। गाह्रो अप्ठ्यारो पर्दा खर्च पनि पठाइरहन्थे। दिनौ जसो फोन भइरहन्थ्यो। भोटेकोसीमा बाढ़ी आउनुभन्दा अघिल्लो दिन भदौ 9 पनि उनले घरमा फोन गरेर 1-2 दिनमै खर्च पठाइदिन्छु भनेका थिए। बुबा विनोद डगौराले अहिले पनि त्यही कुरा सम्झिरहेका छन्। विनोदले भने छोराले खर्च पठाइदिन्छु भनेको थियो, अहिले आफै सम्पर्कमा छैन। घरको एक्लो छोरा हो, जसरी भए पनि छोराको खोजी गरिदिनु पर्यो। डगौरा भोटेकोसीमा बाढ़ी आएको 8-9 दिनसम्म केही खबर आउँछ कि भनेर घरमै बसेका थिए। कतैबाट कुनै खबर नपाइए पनि बाढ़ीमा आफन्त सम्पर्कविहीन भएका छिमेकसँगै उनी पनि प्रभावित क्षेत्रमा पुगे। बाढ़ी प्रभावित क्षेत्र त्रिशुली र बटार लगायतका स्थानमा पुगे। बटारमा उनीहरूले केही सब पनि हेरे तर चिन्नै सकेनन्। बाढ़ीमा जोनापुरका 5 जना सम्पर्कविहीन छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार शुरूमा शुक्लाफाटा 3 6 जना सम्पर्कविहीन भए पनि रसुवामा हाइड्रो पावरमा चालकको काम गर्ने सुनिल चौधरी सम्पर्कमा आइसकेका छन्। अहिले दिपेन्द्रसँगै शुक्लाफाटा नगरपालिका 3 नरेन्द्र चौधरी, नरेश चौधरी, अभिषेक डगौरा र हरिलाल डगौरा सम्पर्कविहीन छन्। उनीहरूको खोजीका लागि दिपेन्द्रका बुबा विनोद, नरेन्द्रका दाई प्रकाश, अभिषेकका बुबा बन्धुराम, हरिलालका बुबा मोहनलाल र नरेशका बुबा शम्भुलालसँगै वडा 3 अध्यक्ष नरेन्द्र चौधरी सहित प्रभावित क्षेत्रमा पुगेका हुन्। त्यहाँबाट कुनै जानकारी पाउन नसकेपछि उनीहरूले काठमाडौँ फर्केर कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री गीता चौधरी समक्ष आफन्तको खोजीका लागि आग्रह समेत गरेका छन्। बाढ़ीमा सम्पर्कविहीन भएका शुक्लाफाटा 3 जोनापुरकै नरेन्द्र चौधरीका दाई प्रकाशले भने रसुवासम्म पुग्नै सकिएन, हामीले खोजेर पनि साध्य छैन। उनका अनुसार खोजीका लागि ऋण काटेको रकम पनि सकिएपछि घर फर्किनु बाहेक अर्को विकल्प रहेन। नुवाकोटको बटार पुगेर उनीहरूले 2 सब पनि हेरे, तर सबको अवस्था निकै बिग्रिएकाले पहिचान गर्नै नसकिएको प्रकाशले बताए। अहिले पनि खोजी तथा उद्धारको काम चलिरहेकाले आफन्त भेटिने आश बाँकी रहेको उनीहरू बताउँछन्। प्रकाशले भने उनीहरू काम गर्ने हाइड्रो पावरको सुरुङभित्र अझै खोज उद्धारको काम सकिएको छैन भन्ने सुन्यौं, त्यसैले उद्धार होला कि भन्ने थोरै आशा छ। शुक्लाफाटा 3 वडाध्यक्ष नरेन्द्र चौधरीका अनुसार सम्पर्कविहीन भएका 5 जना जलविद्युत आयोजनामा मजदूरी गर्थे। उनीहरू सबै एउटै कोठामा बस्ने गरेका थिए। सम्पर्कविहीन भएका 5 जनाको आफन्तको डीएनए परीक्षणका लागि नमूना संकलन गरिएको वडाध्यक्ष चौधरीले जानकारी दिए।
1: यसअघि प्रसारित समाचार भोटेकोसी बाढ़ी हुनुपर्नेमा अन्यथा भएकोमा सच्याइएको छ। सो विवरण मकवानपुरबाट प्रताप विष्ट र कञ्चनपुरबाट भवानी भट्टले तयार पारेको सामग्री। भोटेकोसी बाढ़ीमा बेपत्ता एकै परिवारका एकै पालिकाका 20 जना मध्ये 19 जना चालक रसुवाको टिमुरेबाट सामान ढुवानी गर्ने कन्टेनर चालक हुन्। गाड़ी सहित बेपत्ता भएका उनीहरूका आफन्त अस्पताल र शवगृह चार्दै अझै फर्किने आशामा छन्। कान्तिपुर डायरीमा अब ब्रेकको पालो।
2: ओहो जेठा, बजार खरिद कि क्या हो?
3: जस्ता पाता किनौ कि भनेर नि काका।
2: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
3: यता उति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
2: लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
3: उसो भए कुन किन्ने त काका?
2: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र जिङ्क कोटिङ उल्लेख गरेको हुलासको गुडा छाप जस्ता पाता नै किन्ने नि लाटा।
3: कहाँ काका, होला जस्ता पाता किन सहरसम्म को जाओस्?
2: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
4: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुलास जस्ता पाताका बिक्री शाखाहरू नेपाल अधि राज्यभरि खोलिएको छ।
3: त्यसो भए त म हुलास जस्ता पाता नै किन्छु नि काका।
5: हुलास भए अरू किन खोज्ने?
6: सम्भावित विपदको सामना गर्न आजैदेखि पूर्व तयारी गरौ।
7: मोबाइलमा पर्याप्त ब्यालेन्स र चार्ज राख्नुहोस्। वर्षा र बाढ़ी सम्बन्धी जानकारी टोल फ्री नम्बर 1155 तथा आधिकारिक स्रोतबाट नियमित रूपमा लिनुहोस्। प्रहरी, सुरक्षा निकाय र एम्बुलेन्सको नम्बर मोबाइलमा सुरक्षित राख्नुहोस्।
6: घरमा अन्न, दाल, नुन, तेल, साबुन, औषधि तथा पानी शुद्ध गर्ने सामग्री सुरक्षित र अग्लो ठाउँमा राख्नुहोस्। नागरिकता, लाल पुर्जा, पासपोर्ट जस्ता महत्वपूर्ण कागजात पानी नपस्ने गरी सुरक्षित राख्नुहोस्।
7: नजिकैको सुरक्षित र अग्लो स्थान पहिचान गरौ। टर्च, डोरी, सिक्ठी तथा प्राथमिक उपचारका सामग्री तयार राखौ।
6: पूर्व तयारीले नै विपदको जोखिम घटाउँछ। सतर्क बनौ, सुरक्षित रहौ।
7: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र युनिसेफको सहकार्यमा जनहितमा जारी।

0: बम्परमा एकजना भागीशालीले लन्डन घुम्ने सुनौलो मौका पाउनुहुनेछ। ढिला नगर्नुहोस्, आजै ज्यास्मिन पेन्स रोज्नुहोस् र लन्डन उड्ने तयारी गर्नुहोस्।
1: गान्धी डायरीमा अब बाँकी प्रसंग। भोटेकोसी बाढ़ीपछि ध्वस्त बनेको चीनसँगको रसुवागढ़ी नाकालाई फेरि सञ्चालनमा ल्याउने तयारी अघि भएको सरकारका एक मन्त्रीले बताएका छन्। रसुवागढ़ीदेखि स्याप्रुबेसीसम्म चीनकै सहयोगमा सड़क निर्माण गरेर नाकालाई फेरि सञ्चालन गर्ने योजनामा दुवै देश सकारात्मक देखिएका छन्। कान्तिपुरसँगको अन्तर्वार्तामा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले रसुवागढ़ी नाकादेखि स्याप्रुबेसीसम्म सड़क निर्माणमा सहयोग गर्न राखिएको प्रस्तावमा चीन सरकार सकारात्मक रहेको बताए। पहिरोको जोखिम र 2072 सालको भूकम्पपछि तातोपानी क्षेत्रको पूर्वाधारमा क्षति पुगेपछि रसुवागढ़ी केरूङ नाकालाई चीनसँगको प्रमुख वैकल्पिक मार्गका रूपमा अघि सारिएको थियो। तर 10 भदौमा आएको बाढ़ीले रसुवागढ़ीतर्फको नाकामा समेत क्षति पुर्याएपछि मुख्य व्यापारिक सम्पर्क नै ध्वस्त भएको थियो। मन्त्री लम्सालले स्याप्रुबेसीभन्दा अगाडि रसुवागढ़ीसम्म अस्थायी ट्र्याकबाट काम चलाउने तयारी भएको बताएका छन्। अहिले सड़क भएकै स्थान वरिपरि सुरक्षित क्षेत्र हेरेर नाका खुलाउने काम गर्ने तयारी भएको उनको भनाइ छ।
2: प्रधान सेनापति अशोकराज सिग्देल भोलिदेखि एक साताका लागि चीन भ्रमणमा जाँदैछन्। यद्यपि उनको भ्रमणबारे नेपाल र चीन दुवै पक्षले औपचारिक घोषणा गरेका छैनन्। कान्तिपुर कर्मी अनिल गिरीका अनुसार प्रधान सेनापति सिग्देल सेप्टेम्बर 19 स्वदेश फर्किने कार्यक्रम छ। प्रधान सेनापति नियुक्त भएपछि सिग्देलले पहिलो पटक चीन भ्रमण गर्न लागेका हुन्। उनले सेप्टेम्बर 15 बेजिङ स्थित बेजिङ इन्टरनेशनल कन्भेन्सन सेन्टरमा आयोजना हुने 13 संस्करणको बेजिङ सियाङसान फोरममा सहभागी हुने बताइएको छ। नेपाली सेनाका एक अधिकारीका अनुसार सिग्देलले कार्यक्रममा सहभागी हुनुका साथै चिनिया सेनाका वरिष्ठ अधिकारीसँग भेटवार्ता गर्ने तय भएको छ। गत वर्ष सेनापति सिग्देललाई फोरमको 12 संस्करणमा सहभागी हुन निमन्त्रणा गरिएको थियो, तर जेएनजी आन्दोलनपछि उनले आफ्नो सहभागिता रद्द गरेका थिए।
1: सल्यानको 5 जनाको ज्यान गएको सवारी दुर्घटनामा वास्तविक चालकलाई जोगाएर आर्थिक लेनदेनमा अर्कै व्यक्तिलाई नक्कली चालक बनाई जेल पठाइएको आरोपमा तत्कालीन डीएसपी हेमबहादुर केसी र इन्सपेक्टर वीरेन्द्र राजगुरूङसहित विभिन्न व्यक्तिमाथि छानबिन भइरहेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयले गठन गरेको समितिले वास्तविक चालक, प्रहरी अधिकारी, सवारी धनी र यातायात व्यवसायीको भूमिकाबारे बयान तथा अनुसन्धान गरिरहेको छ। थप विवरणसहित सल्यानबाट कान्तिपुर कर्मी सरिता चलाउनेको रिपोर्ट।
2: 5 जनाको ज्यान गएको सवारी दुर्घटनाको अनुसन्धानमा गम्भीर त्रुटि गरेको भन्दै सल्यानका तत्कालीन डीएसपी र इन्स्पेक्टरमाथि छानबिन शुरू भएको छ। जिल्ला प्रहरी कार्यालय सल्यानका तत्कालीन प्रहरी प्रमुख डीएसपी हेमबहादुर केसी र इलाका प्रहरी कार्यालय लुहामका तत्कालीन प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र राज गुरूङ छानबिनमा तानिएका हुन्। दुर्घटनाका वास्तविक चालकलाई उन्मुक्ति दिएर आर्थिक प्रलोभनमा अर्कै व्यक्तिलाई चालकका रूपमा खड़ा गरी मुद्दा चलाइ को आरोपपछि कर्णाली प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको हो। 12 असोज 2082 सल्यानको कपुरकोट गाउँपालिका 3 चोरखोला स्थित राप्ती राजमार्गमा लु 2 ख 6502 नम्बरको फोर्स गाड़ी दुर्घटना हुँदा 5 जनाको मृत्यु भएको थियो। 3 जनाको घटनास्थलमै र 2 जनाको उपचारका क्रममा मृत्यु भएको थियो। घटनाको अनुसन्धानका क्रममा वास्तविक चालकलाई जोगाएर कपुरकोट 3 डाँडा गाउँका 38 कडबहादुर खड्कालाई नक्कली चालकका रूपमा खड़ा गरी मुद्दा चलाइएको केसी र गुरूङमाथि आरोप छ। आर्थिक लेनदेनमा आफूलाई चालक बनाएर जेल पठाएको खड्काले दावी गरेका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी जयराज सापकोटाका अनुसार घटनामा तत्कालीन डीएसपी केसी, इन्स्पेक्टर गुरूङ, सवारी धनी बसन्त केसी, वास्तविक चालक देवबहादुर विक र यातायात व्यवसायी न्यूतन श्रेष्ठ लगायतको भूमिकामाथि अनुसन्धान भइरहेको छ। उजुरी परेपछि विशेष सुरक्षागण नेपालगंजका एसपी रुगम बहादुर कुवरको नेतृत्वमा 4 सदस्यीय छानबिन समिति गठन गरिएको हो। समितिले सल्यान पुगेर अनुसन्धान तथा बयान लिइरहेको छ। ठूलो गडबडी भएको भन्ने बुझिएको छ, सबैको मिलेमत्तोमा गएको देखिन्छ। डीआईजी सापकोटाले भने नक्कली चालकलाई 8 लाख रूपियाँ दिने सहमति भएको रहेछ, तर अहिलेसम्म आधा मात्र पैसा दिएको बुझिएको छ। उनका अनुसार दुर्घटनापछि शुरूमा वास्तविक चालक पक्राउ परेका थिए, पछि पैसा दिने आश आश्वासनमा अर्कै व्यक्तिलाई चालकका रूपमा खडा गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। रूकुम पश्चिमको बाफीकोट गाउँपालिकाबाट दाङको घुराईतर्फ जाँदै गरेको गाडी दुर्घटनापछि चालक फरार भएको प्रहरीको भनाई थियो। मृतकका आफन्त भद्र बहादुर केसीले 20 असोजमा इलाका प्रहरी कार्यालय लुहाममा चालक विरूद्ध जाहेरी दिएपछि 24 असोजमा चालक पक्राउ परेका थिए। तर वास्तविक चालकलाई सहचालकका रूपमा देखाएर खड्कालाई चालक बनाइएको आरोप छ। खड्कालाई 29 असोजमा पक्राउ गरी मुद्दा चलाइएको थियो। खड्काका अनुसार उनलाई शुरूमा 4 लाख रूपियाँ दिने र 22 दिनभित्र जेलबाट निकालिदिने आश्वासन दिएको थियो। श्रीमती गर्भवती भएकाले आर्थिक समस्यामा रहेका उनी रकम पाउने र छिट्टै छुट्ने आश्वासनमा नक्कली चालक बन्न तयार भएको बताउँछन्। हाम्रो लाइसेन्स छैन, तपाईसँग लाइसेन्स छ, हाम्रो यत्रो क्षति भएको छ, केही राहत होला, तपाईँले यो काम गरिदिनु भयो भने 4 लाख रूपियाँ आउँछ भनियो, खड्काले भने। तर जिल्ला अदालत सल्यानका न्यायाधीश प्रह्लाद कुमार योगीको इजलासले 7 माघ 2082 उनलाई 3 वर्ष कैद र 30,000 रूपियाँ जरिवाना हुने फैसला गर्यो। खड्का 11 महिनादेखि सल्यान कारागारमा छन्। मलाई त आज निकाल्छन् भोलि निकाल्छन् भन्ने लागेको थियो, तर अदालतले 3 वर्ष कैद सुनायो, म त छागाबाट खसे जस्तो भए। खड्काले भने आफूले गाडी धनीलाई नचिनेको र दुर्घटनामा आफ्नो कुनै संलग्नता नरहेको उनको दावी छ। खड्का जेलमा रहेकै बेला 22 मंगसिर 2082 उनकी श्रीमती विमला केसीले काठमाडौँमा छोरी जन्माइन्। विमलाका अनुसार उनका श्रीमान दुर्घटनाको वास्तविक चालक नभएर पनि उनलाई चालकका रूपमा प्रस्तुत गरिएको हो। उनले घटनाको पुनः निष्पक्ष अनुसन्धान गरी वास्तविक चालक को थियो भन्ने यकिन गर्न माग गरेकी छिन्। अहिले श्रीमान जेलमा हुनुहुन्छ, छोरी बिरामी छिन्, अपरेशन गर्नु परेको छ, पैसा पनि सकियो, अब हामीले के गर्ने। उनले भनिन् डीआईजी सापकोटाका अनुसार यातायात व्यवसायी न्यूतन श्रेष्ठको खातामा 9 लाख रूपियाँ आएको बुझिएको र उनी नै कुरा मिलाउने मुख्य भूमिकामा देखिएको अनुसन्धानमा खुलेको छ। वास्तविक चालकलाई कुन अवस्थामा पक्राउ गरिएको थियो, पछि कसरी सहचालक बनाइयो, खड्कालाई कसले चालकका रूपमा खडा गर्यो र आर्थिक लेनदेनमा कसको भूमिका थियो भन्ने विषयमा छानबिन भइरहेको उनले बताए। मुख्य योजनाकार भनिएका श्रेष्ठले आफूले सहयोगीको भूमिका मात्रै खेलेको बताएका छन्। मैले त साथी भएकाले उसको कागजात मिलाउन मात्र सहयोग गरेको हुँ, अरू मलाई थाहा छैन। उनले कान्तिपुरसँग टेलिफोनमा भने प्रहरीले मलाई पनि सोधपूछ गरेको छ। छानबिन समितिमा प्रहरी निरीक्षक बजीर सिंह विष्ट र रेवन्त सेन लगायत 4 जना छन्। समितिले कारागारमा रहेका खड्काको समेत बयान लिएको छ। समितिलाई 15 दिनको समय दिएको डीआईजी सापकोटाले बताए। जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत डीएसपी केसीको बयान समितिले लिएको स्रोतले जनाएको छ। तत्कालीन इन्स्पेक्टर गुरूङलाई पनि झिकाएर बयान लिने काम भइरहेको छ। केसीसँग प्रतिक्रिया लिन पटक पटक फोन सम्पर्क गर्दा फोन उठेन। गुरूङले भने आफूले गरेको अनुसन्धान सही रहेको दावी गर्दै अहिले आफू नै छानबिनको दायरामा रहेकाले थप बोल्न नमिल्ने बताए। समितिको प्रतिवेदनका आधारमा प्रहरीलाई कार्यवाही गर्नुपर्ने देखिए कार्यवाही हुन्छ, डीआईजी सापकोटाले भने। रेडियो कान्तिपुरका लागि सरिता चलाउनेको साथमा दीपशिखा रेग्मी।
1: यसैबीच सल्यानमा आज बिहान भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या 3 पुगेको छ। गम्भीर घाइते रेली बहादुर बोलीको उपचारका क्रममा मृत्यु भएपछि मृत्यु हुनेको संख्या 3 पुगेको हो। जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी देवराज भट्टराईका अनुसार त्रिवेणी गाउँपालिकाबाट तुलसीपुर जाँदै गरेको जीप सिमखमा दुर्घटना हुँदा 6 जना गम्भीर घाइते भएका थिए। गम्भीर घाइते भएका त्रिवेणी गाउँपालिका 6 पोखरी बस्ने वर्ष 8 का रेशम बुढाथोकी र वर्ष 18 की विपना बुढाथोकीको जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा मृत्यु भएको थियो भने 50 वर्षका दिल्ली बहादुर बोलीको दाङको राप्ती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो। दुर्घटनामा घाइतेहरूको दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। कान्तिपुर डायरीमा पुनः ब्रेकको पालो।
3: दैनिक रु 197 मा रु 50 लाखको बीमा तिरेको सम्पूर्ण प्रिमियम फिर्छ। सूर्य ज्योति सही प्लान,
4: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि। रसुवाको भोटेकोशी बाढीले तटीय क्षेत्रमा जोखिम बढाएको छ। नदी किनारमा हुनुहुन्छ भने सुरक्षित अग्लो स्थानतर्फ सर्नुहोस् र स्थानीय प्रशासनको निर्देशन पालना गर्नुहोस्।
5: अनावश्यक यात्रा नगर्नुहोस् र अरूलाई पनि यात्रा नगर्न अनुरोध गर्नुहोस्। विशेष गरी पृथ्वी राजमार्ग गल्छी नुवाकोट रसुवा स्याफ्रुबेसी तथा मुगलिङ नारायणगढ सड़क खण्डमा सतर्क रहनुहोस्।
4: खोज तथा उद्धार, आपतकालीन सहायता वा जानकारीका लागि टोल फ्री नम्बर 1-00-1234 वा 1114 मा सम्पर्क गर्नुहोस्।
5: सतर्क बनौ, सुरक्षित रहौ।
4: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र युनिसेफको सहकार्यमा जनहितमा जारी।
6: ओहो जेठा, बजार हिँड कि क्या हो?
7: जस्ता पाता किनौ कि भनेर नि काका।
6: कुन चाहिँ जस्ता पाता किन्छस् त जेठा?
7: यताउति जुन पाइन्छ त्यही किन्नु पर्ला नि।
6: लाटा, जुन पाइन्छ त्यही किन्छस्, पस्ताउनु पर्ला है पस्ताउनु।
7: उसो भए कुन किन्ने त काका?
6: जापानी प्रविधिबाट उत्पादन भएको उच्च गुणस्तरीय र सही तौल भएको अनि प्रत्येक पातामा बन्डलको तौल र झिङ कोटिङ उल्लेख गरेको हुलासको गुणस्ता जस्ता पाता नै किन्ने नि लाटा।
7: कहाँ काका, हुला जस्ता पाता किन सहरसम्म को जाओस्?
6: अरे शिव, तलाई थाहा छैन कि क्या हो?
8: उपभोक्ता तथा ग्राहकहरूको सुविधालाई ध्यानमा राखी हुला जस्ता पाताका बिक्री शाखाहरू नेपाल अझै राज्यभरि खोलिएको छ।
7: त्यसो भए त म हुला जस्ता पाता नै किन्छु नि काका।
9: हुलास भए अरू किन खोज्ने?
1: कान्तिपुर डायरीमा अब आर्थिक प्रसंग। रसुवाको भोटेको सीमा आएको बाढ़ीका कारण स्थगन गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार घोषणा आगामी असोज 1 गते हुने भएको छ। करदातालाई बिल लिन र कर तिर्ने प्रणालीमा अभ्यस्त गराउन नयाँ आर्थिक वर्षको बजेट मार्फत सो उपहार कार्यक्रम घोषणा गरिएको थियो। साउन 1 गतेबाट सुचारू रहेको सो प्रोत्साहन कार्यक्रम अन्तर्गत भदौ 16 गते हुने भनिएको पुरस्कार घोषणा भोटेको सी बाढ़ीले निम्त्याएको विपदपछि स्थगन गरिएको थियो। अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले असोज 1 गते भदौ महिनाभरिको पुरस्कार घोषणा गर्ने तयारी गरिरहेको जनाएको छ। असोज 1 गते भदौ महिनाको पुरस्कार घोषणा गर्ने गरी तयारी गरिएको विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालले जानकारी दिए।

भटेकोशीको बाढ़ीले एक दर्जन भन्दा बढ़ी जलविद्युत आयोजना क्षतिग्रस्त बनाएपछि कुलेखानी जलविद्युत आयोजनालाई विद्युत उत्पादनको दबाव परेको छ। भदौ 10 मा गएको भटेकोशी बाढ़ीका कारण 400 मेगावाट भन्दा बढ़ी विद्युत ठप्प भएकाले मुलुकमा रहेका अन्य जलविद्युत आयोजनालाई उत्पादनको दबाव परेको हो। भटेकोशीको बाढ़ीले रसुवा र नुवाकोटमा रहेका जलविद्युत आयोजनालाई क्षति पुर्याएर त्यहाँबाट विद्युत उत्पादन ठप्प भएकाले कुलेखानीका 3 वटै आयोजना

0: लौकै घर घर आयो हजुर सबको मन सुना सबको मन सुना।
1: राष्ट्रको गौरव नेपालीको आवाज आफ्नै पहिचान रेडियो शंकर सभा 95.5 MHz।
2: नमस्कार है सर, टाढै लाग्नु भयो, निकै हतारमा हुनुहुन्छ त।
3: नमस्कार भाइ, तुम्लिङतिर पो हिँडेको हौ म त।
2: काठमाडौँतिर जान लाग्नु भयो कि के हो सर?
3: होइन भाइ, म त रबिन टेलर्सतिर पो हिँडेको हौ। छोराको बिहे पनि आउन लाग्यो, सुट पनि सिलाउनु पर्नेछ, मलाई पनि टिचर ड्रेस सिलाउनु पर्यो भनेर रबिन टेलर्सतिर हिँडेको हौ भाइ।
2: ओहो सर, त्यसो भए मेरो पनि अल्लुको कोट र दौरा सुरुवाल सिलाउनु पर्ने थियो, सँगै जाउँ न त सर।
3: ए ल ल, सँगै जाउँ न भाइ।
4: हामी कहाँ सटिङ सुटिङका कपडा, अल्लोको कोट र खाडीको दौरा सुरुवाल साथै सबै प्रकारका ड्रेसका कपडाहरू पाउनुका साथै उच्च स्तरीय फिटिङमा सिलाई पनि गरिन्छ।
3: रबिन टेलर्स, खापारी नगरपालिका 9 तुमलिङ टार, राधाकृष्ण मन्दिर अगाडि।
4: प्रोप्राइटर सुट स्पेशलिस्ट रबिन ठटाल।
3: सम्पर्क नम्बर 9860946000
4: र 9919327375।
1: नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ तेज रत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेकु प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग विराटनगर आँखा अस्पताल, विराटनगर मोरङ। आयोजन नेपाल नेत्र ज्योति संघ, तेज रत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, संखुवा सभा। सम्पर्क 9852601177।
5: तिमी उठ्ने बेला भएन भनेको, तिमी त टाइल, मार्बल र ग्रेनाइट र आकर्षक किसिमका धारक आइटमको लागि विराटनगर जाने कुरा थियो।
6: ए अब त जानै पर्ने भएन नि, हाम्रै खासबारीको नगरपालिका गेटैमा रहेको भित्री स्टोर निर्माण होम डेकोर एन्ड सप्लाइजमा हामीले खोजेको र रोजेको जस्तै आकर्षक किसिमको टाइल, मार्बल, ग्रेनाइट तथा घर निर्माणका सम्पूर्ण सामग्री एकै ठाउँमा विराटनगरकै मूल्यमा उपलब्ध हुँदो रहेछ नि।
5: हाम्रो सेवाहरू
6: टाइल, मार्बल, ग्रेनाइट, पाइप फिटिङ, धाराहरू, सेनेटरी आइटम, रेडीमेड ढोकाको साथै ढुङ्गा, गिटी, बालुवा समेत ढुवानी गरिन्छ। प्रोप्राइटर रविन्द्र खत्री, सम्पर्क नम्बर 0295605080, 9952165580 र 9942108181। धृति स्टोर निर्माण होम डेकोर एन्ड सप्लायर्स, खादारी 1, सङ्खुवा सभा।

0: नमस्कार है वडा अध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुर त हाम्रै सकुवा सभाको नबुदा एक मात्रै विश्वासिलो अरू पूर्वकै चर्चित दिशा टेलर्स खादबारी भन्दै सिलाएको त हो नि। तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुर सिलाउन दिशा टेलर्समा जानुहोला।
0: अबदेखि म पनि निशान टेलर्स नै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्स नै अर्डर दिनुपर्छ ल?
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827076।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादबारी 1 बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
4: घरको झ्याल ढोकामा आल्मुनियम र सिसा लाउनु पर्ने, कसले पो राम्रो लगाइदिन्छ होला?
8: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर खादबारी 1 खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडीमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काटी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मुनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
9: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त?
10: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
9: प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर खादबारी नगरपालिका 1 प्रगति टोल,
10: विगत 1 दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रत्यक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याप सुपथ मूल्यमा गरिन्छ। साथै 5 जनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
9: प्रोप्राइटर प्रतीक्षा दाहाल,
10: सम्पर्क नम्बर 9813655553
9: र 9843218049।
11: खुसीको खबर, खुसीको खबर, खुसीको खबर। नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टारमा प्रत्येक 2-2 हप्तामा शनिबारको दिन वरिष्ठ नेत्र रोग विशेषज्ञ डाक्टर विजय गौतमद्वारा अत्याधुनिक मेसिन प्रयोग गरी मोती बिन्दु तथा आँखामा मासु पलाएको शल्यक्रिया गरिने भएकाले मौकाको फाइदा उठाउनु हुन अनुरोध गर्दछौ। अपरेशन हुने मितिहरू 2083 असोज 3 गते शनिबार, समय बिहान 10 बजेदेखि 12 बजेसम्म, स्थान नवदृष्टि आँखा उपचार केन्द्र तुमलिङ टार, फोन नम्बर 0295752067, मोबाइल नम्बर 9865586460। यहाँ 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।

0: सीआईएन को साझा खबरबाट नील प्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएन को फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। यूएईलाई पराजित गर्दै नेपाल एसीसी प्रिमियर कपमा च्याम्पियन। सन् 2027 को एसिया कपका लागि छनौट। मलेसियामा सयौं समर्थकको भेटपछि खेलाड़ीहरूद्वारा धन्यवाद ज्ञापन।
1: हामी संसारको कुनै पनि कुनामा जाउँ, हामीले तपाईँहरूभन्दा बेसी माया कसैको पनि पाउन सक्दैनौ। खुशी छु यो समय यो मायाको लागि। जहाँ पनि हामी जान्छौ तपाईँहरूको माया सधैँ गरिरहनेछ।
0: आज भोलि र पर्सी देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान। जोखिम क्षेत्रका बासिन्दाले सावधानी अप्नाउनु पर्ने। कृष्ण भीरको सड़क आउँदो मंगलबारसम्म सञ्चालन गर्ने तयारी।
2: मंगलबारसम्ममा दुवैतर्फ सवारी साधन सुचारू गर्ने गरी काम गरिराखेको कुरा जानकारी गराउन चाहन्छु।
0: रसुवाको भोटेकोशी बाढ़ीपछि जलविद्युतको सुरुङ भित्रको खोजी कार्य प्राथमिकतामा। झाडा पखालाबाट बच्नका लागि सरसफाईमा ध्यान दिन चिकित्सकको सुझाव। होल्डिङ सेन्टरमा कुनै समस्या भए सरकारलाई जानकारी गराउन सकिने।
3: मनोसामाजिक समस्याका लागि विभिन्न समस्याहरूका लागि हामीले 10-9-8 नम्बरको हटलाइनमा फोन गरेर हामीले सेवा लिन सक्छौं।
0: र ड्रोन आक्रमणपछि साउदीले बन्द गर्यो तेलको पाइपलाइन। हर्मुजको विकल्प पनि बन्द। एनभीएलको उपाधि अन्नपूर्णलाई।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सार्वजनिक सवारी साधनमा क्षमता भन्दा बढ़ी यात्रु राख्ने प्रवृत्ति अझै हट्न सकेको छैन। यसले सवारी साधनको सन्तुलन बिगार्ने, चालकले नियन्त्रण गुमाउने र दुर्घटनाको जोखिम पनि बढ़ाउँछ। यात्रुहरूको सुरक्षा भन्दा नाफालाई प्राथमिकता दिनु गैर जिम्मेवार व्यवहार हो। सम्बन्धित निकायले कड़ाईका साथ अनुगमन र कार्यवाही गर्नुपर्छ भने चालक तथा व्यवसायीले पनि नियमको पालना गर्नुपर्छ। यात्रु स्वयं पनि सचेत भई क्षमताभन्दा बढ़ी यात्रु बोकेको सवारी साधन प्रयोग नगर्ने बानीको विकास गर्न आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: नेपाल एसीसी प्रिमियर कप क्रिकेटको च्याम्पियन बन्दै एसिया कपका लागि छनौट भएको छ। आज भएको फाइनलमा यूएईलाई 44 रनले पराजित गर्दै नेपालले उपाधि जित्नुका साथै अर्को वर्ष हुने एक दिवसीय एसिया कपमा स्थान पक्का गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 9 विकेटको क्षतिमा 314 रन बनाएको थियो। नेपालका लागि ओपनर आसिर शेखले 102 रनको शतकीय पारी खेल्नुभयो भने गुलशन झा 52 र रोहित पौडेलले 40 रन बनाउनुभयो। 315 रनको लक्ष्य पुर्याएको यूएई 49.1 ओभरमा 269 रनमै अल आउट भयो। आज मलेसियाको बायोमास खेल मैदानमा सयौं नेपाली दर्शक खेल हेर्न आएका थिए। नेपालका क्याप्टेन सन्दीप लामिछानेले साथ र समर्थनका लागि धन्यवाद दिनुभयो।
1: सबैलाई एकदमै हृदयदेखि नै धन्यवाद। यात्रा त्यति सहज थिएन, तर पनि तपाईँहरूको माया तपाईँहरूको आशीर्वादले गर्दा हामी यहाँसम्म आइपुग्यौं र यो यात्रामा साथ दिनुहुने सम्पूर्ण जति पनि हुनुहुन्छ यहाँहरू, तपाईँहरूको माया आशीर्वादले चाहिँ नेपाल क्रिकेट जहिले पनि एकदमै भाग्यमानी ठान्नेछौ। हामी प्लेयरहरू, सपोर्टहरू, जति पनि हाम्रो स्टाफहरू हुनुहुन्छ, म्यानेजमेन्टहरू, बिकज हामी संसारको कुनै पनि कुनामा जाउँ, हामी तपाईँहरूभन्दा बेसी माया कसैको पनि पाउन सक्दैनौ। सो एकदमै खुशी छु यो समय यो मायाको लागि र जहाँ पनि हामी जान्छौ तपाईँहरूको माया सधैँ गरिरहनेछ र फेरि पनि यहाँहरू सम्पूर्णलाई नेपाल क्रिकेटलाई आउने दिनहरूमा अझै योभन्दा बेसी माया गरिदिनुहुन भन्ने आग्रह गर्न चाहन्छु।
5: नेपालले एसीसी प्रिमियर कपको उपाधि जित्दै इतिहास दोहोर्याएको छ। सन् 2023 फाइनलमा पनि नेपालले यूएईलाई पराजित गर्दै एसिया कपमा स्थान बनाएको थियो। आगामी फाइनलमा पनि एसिया कपमा नेपालले भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान लगायत टोलीसँग प्रतिस्पर्धा गर्नेछ। सल्यानको त्रिवेणी गाउँपालिका 5 सिन्कोमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 3 पुगेको छ। अरू 3 जना घाइते भएका छन्। आज बिहान सिन्कोबाट लुहाम हुँदै डाङतर्फ जाँदै गरेको बोलेरो अनियन्त्रित भई सड़कबाट करिब 90 मिटर तल खसेको थियो। दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी, त्रिवेणी गाउँपालिका 5 सल्लेका करिब 18 वर्षीय विपना बुढाथोकी र 50 वर्षीय दिल्ली बहादुर ओलीको मृत्यु भएको प्रहरीको भनाई छ। सल्यानका सामुदायिक रेडियोले खबर पठाएका छन्। रेशम र विपनाको सल्यानमै मृत्यु भएको हो भने दिल्ली बहादुरको उपचारका क्रममा दाङमा मृत्यु भएको प्रहरले जनाएको छ। घाइते मध्ये चालक त्रिवेणी गाउँपालिका पाँच सिन्कका 24 वर्षीय भूपाल पुनको अवस्था पनि गम्भीर रहेको प्रहरीको भनाइरहेको छ। आगामी तीन दिनसम्म मौसम बदली भई मेघगर्जन तथा चट्याङ सहित पानी पर्ने पूर्वानुमान मौसमविदले गरेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार आज रातीदेखि आगामी सोमबारसम्म देशका विभिन्न भूभागमा मध्यम वर्षासँगै केही स्थानमा ठूलो पानी पर्ने सम्भावना छ। सीआईएनसँग कुरा गर्दै मौसमविद रोजन लामिछाने
6: अहिले चाहिँ नेपालमा देशैभर नै बाधा लागेको अवस्था छ र विभिन्न ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम खालको पानी परिरहेको अवस्था छ। अहिले चाहिँ मेघगर्जन चट्याङ कतै कतै हावा हुरिसकेको पानी पनि परेको अवस्था छ। रातिको समयमा चाहिँ आज मध्य प्रदेश कोशी बागमती गण्डकी प्रदेशको पहाड़ी तराई भूभाग एक दुई ठाउँमा चाहिँ भारी वर्षाको पनि सम्भावना चाहिँ रहेको र भोलि पर्सिको कुरा गर्नुपर्दाखेरि चाहिँ यो कोशी बागमती प्रदेशको हिमाली र पहाड़ी भूभागहरू गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको एक दुई ठाउँमा चाहिँ भारी वर्षाको सम्भावना रहेको छ भने अन्य ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम खालको मात्र वर्षाको सम्भावना रहेको छ र पश्चिमको लागि पनि विशेष गरी पूर्वी पहाड़ी भूभागहरूको एक दुई ठाउँ र जुन पश्चिमी पहाड़ी र तराई भूभागको एक दुई ठाउँमा चाहिँ भारी पानी पर्न सक्ने सम्भावना रहेको छ।
5: कोशी बागमती र गण्डकीका एक दुई स्थानमा आज राति ठूलो पानी पर्ने सम्भावना छ। रसुवाको भोटेकोशी बाढ़ीका कारण हालसम्म 1377 जनाको मृत्यु भएको छ। बाढ़ीमा परि मृत्यु भएका मध्ये 543 पुरूष र 334 महिला रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 5130 जना अझै बेपत्ता रहेको सीआईएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
7: अहिलेसम्म हाम्रो यो रसुवा बाढीको खोज उद्धार राहत अपडेट 2083 आज भदौ 27 गते साँझ 6 बजेसम्मको हामीसँग भएको तथ्याङ्क यहाँहरू समक्ष राख्न चाहन्छु। मानवीय क्षतिमा हिजो जति नै छ यो 1386 नै छ अहिलेसम्म। यसमा पुरुष 542 जना, महिला 334 र आंशिक अङ्ग फेला परेको 510 भन्ने छ। सम्पर्कविहीन करिब 5130 जना नै सम्पर्कविहीनको लिस्टमा हुनुहुन्छ।
5: नेपाली सेनाका अनुसार आज साँझ 5:30 बजेसम्म हवाई साधन मार्फत विभिन्न प्रभावित क्षेत्रबाट थप 20 जनाको उद्धार गरिएको छ र स्वागटी जलविद्युत आयोजनामा खोजी भइरहेको छ। लाङताङ जलविद्युत आयोजनाको सुरुङ क्षेत्र को सम्पूर्ण खोजी सम्पन्न भए पनि हालसम्म कुनै पनि व्यक्तिको अवस्था पत्ता लाग्न सकेको छैन। चिलिमे जलविद्युत क्षेत्रमा भने खोजी कार्यलाई सहज बनाउन पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ। माथिल्लो त्रिशुली एक हाकुबेसी स्थित अडिट 3 टनेल, त्रिशुली 3A को पावर हाउस तथा सुरुङ क्षेत्र र त्रिशुली 3B जलविद्युत आयोजनामा पनि नेपाली सेना र संयुक्त टोलीले उत्खनन तथा खोजी कार्य निरन्तर जारी राखेका छन्। त्रिशुली नदीको बाढ़ीका कारण सड़क भाँसिएपछि अवरूद्ध धादिङ चरौदीको कृष्णवीर सड़क खण्ड आउँदो मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागडुंगा मुगलिङ सड़क योजना पश्चिम खण्ड की योजना प्रमुख सूचना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तातर्फबाट नयाँ ट्रयाक निर्माणको काम यसअघि नै सकिएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे
8: धादिङ जिल्लाको पृथ्वी राजमार्गमा पर्ने कृष्णवीरको पहिरोले गर्दाखेरि अब दुवैतर्फको सवारी साधनहरू पूर्ण रूपमा अवरुद्ध भएको अवस्था सबैलाई जानकारी भएकै विषय छ। तर पनि यसलाई काठमाडौँ उपत्यका सँग जोड्ने एउटा मुख्य लाइफ लाइनको बाटो भएको हुँदाखेरि यसलाई छिटै सुचारु गर्नुपर्छ भन्ने हिसाबले राज्यको सबै संयन्त्र परिचालन गरेर तीव्र रूपमा काम भइराखेको कुरा मैले यहाँलाई जानकारी गराउन चाहन्छु। र अब यो अहिलेकै अवस्थामा काम भइराख्यो भने र अलिक थप मौसमले साथ दियो अब थप खालको त्यस्तो अब डिस्टर्ब भएन भने हामीले चाहिँ मंगलबारसम्ममा दुवैतर्फ सवारी साधन सुचारू गर्ने गरी काम गरिराखेको कुरा जानकारी गराउन चाहन्छु।
5: परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। आज काठमाडौँमा भएको कार्यक्रममा मन्त्री खनालले राजनैतिक सीमाले देशलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमा भन्दा परस्पर जोडिएको हालैकै भोटेकोशी विपदबाट देखिएको बताउनुभयो। यसैबीच रसुवाको भोटेकोशी नदीमा भदौ 10 गते आएको बाढ़ीले हिमाली क्षेत्रमा बढ़दो तापक्रम र हिउँ पग्लिने जोखिमलाई स्पष्ट पारेको डिफिनेटले जनाएको छ। विपदपछिको पुननिर्माण भौतिक पूर्वाधारमा मात्र सीमित नभई प्रभावितहरूको मानवीय मर्यादा जीविकोपार्जन र दीर्घकालीन सुरक्षामा केन्द्रित हुनुपर्नेमा पनि जोड़ दिएको छ। भोटेकोशी बाढ़ीले 1800 हेक्टर खेतीयोग्य जमीनमा क्षति पुर्याएको छ। भदौ 10 गते आएको विनाशकारी बाढ़ीले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा करिब 1800 हेक्टर खेतीयोग्य जमीनमा क्षति पुर्याएको छ। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफएओले जनाएको छ, बाढ़ीबाट विशेष गरी धान बालीमा ठूलो क्षति पुगेको छ। एफएओ का अनुसार बाढ़ीका कारण करिब 7700 मेट्रिक टन कृषि उत्पादन गुम्ने प्रारम्भिक अनुमान गरिएको छ। गुल्मीमा 38 जातका कफीको परीक्षण गरिएको छ। जिल्लामा व्यावसायिक कफी खेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि परीक्षण गरिएको हो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 2082-83 38 जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो।
9: कतिका जातहरू हामीले परीक्षण गरेका छौँ र त्यहाँबाट 3 जातहरू राम्रा देखेको भएर यसलाई उन्मोचनका लागि हामीले प्रस्तावना तयार गरी बिउ बिजन तथा गुणस्तर नियन्त्रण केन्द्र हरियो भवनमा पेश गरिसकेका छौँ र त्यहाँबाट हाम्रो जात उन्मोचन अनुमोदन र दर्ता उपसमितिबाट पनि अगाडि बढिसकेको छ। अब यिनी 3 जातहरू छिटै नै अब उन्मोचन हुँदैछन् र यसको अलावा हामीले यो पति अनुसन्धान कार्यक्रममा विभिन्न रोग क्रिया व्यवस्थापन सम्बन्धी प्रश्नहरू सम्बन्ध गरेका छौँ। क्षेत्रको बाटो व्यवस्थापनको हामीले पत्ता लगाएका छौँ। त्यस्तै गरेर कफीमा चाहिने उपयुक्त मसालको मात्रा पत्ता लगाएका छौँ र कफी बालीमा चाहिने छुवारी व्यवस्थापनको पनि हामीहरूले प्रविधि विकास गरिसकेका छौँ।
5: सुदूरपश्चिम प्रदेश सरकारले बजेटको पुनरावलोकन, परिमार्जन तथा पुनर्लेखन प्रक्रिया तत्काल अघि बढ़ाउने निर्णय गरेको छ। आज बसेको प्रदेश मन्त्री परिषद बैठकले नवगठित सरकारका नीतिगत प्राथमिकता अनुसार बजेट निर्माण प्रक्रिया अगाडि बढ़ाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री प्रकाश रावल। साझा खबरमा अब विदेशका खबर। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोड़िएका पम्पिङ स्टेशनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण हर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाटै दैनिक करिब 50 लाख ब्यारेल तेल निर्यात गर्दै आएको थियो। अब खेल खबर। नेपाल भलिबल लीग एनबीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। आज भएको फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्ण च्याम्पियन बनेको हो। त्रिपुरेश्वर स्थित कवर्ड हलमा भएको खेलमा अन्नपूर्णले 25-15, 25-20 र 25-18 सेट आफ्नो पक्षमा पारे विजेता बनेसँगै अन्नपूर्णले 20 लाख प्राप्त गरेको छ।
0: रसुवाको भोटेकोशी बाढ़ीपछि सरुवा रोगको जोखिम र अप्नाउनु पर्ने सावधानी।
10: शौचालय फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ। खुल्ला दिशा गर्नु हुँदैन। घरको वरिपरि फोहोर जम्मा गर्नु दिनु हुँदैन।
0: होल्डिङ सेन्टरमा कुनै समस्या भएमा सिधै फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह। भग्नावशेषबाट सामान निकाल्दा के कुरामा ध्यान दिने, विशेष श्रृंखला मिलिजुली नेपाली, पोषण सुधारका लागि रैथाने बालीको भूमिका र सरोकारवालाबाट गरिएका असल अभ्यास लगायतका विशेष सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: क्या सुविधा लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
12: सीता जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
13: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
14: ओहो, तिमी त घरको खाने भएछौ नि।
15: के को सर सल्लाह हो दुईजनाको?
13: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
15: सही भन्यो शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
14: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाऊ खाना छोड्न सक्छु होला र?
15: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
16: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। नेपाली कांग्रेसको इतर समूहले महाधिवेशन र तल्लो तहका अधिवेशनहरू सम्पन्न गर्न केन्द्रीय प्रतिनिधिहरू खटाएको छ, जस अन्तर्गत पाँचथरमा सूर्य कुमार दाहाल, झापामा महिन्द्रा कुमारी लिम्बू, मोरङमा भीम प्राजुली, काठमाण्डुमा कल्याणी रिजाल लगायतका नेताहरूलाई जिम्मेवारी दिएको छ। सचिवालय समन्वय समितिका संयोजक दीपक प्रसाद कुइकेलद्वारा जारी विज्ञप्तीमा महाधिवेशन सफल बनाउन सबै पक्षसँग आग्रह पनि गरिएको छ। भारत सरकारले भोटेकोशी नदीको बाढ़ीबाट क्षतिग्रस्त रसुवा र नुवाकोटका लागि तीनवटा बेली ब्रिज, फ्री फ्याब्रिकेटेड स्टील ब्रिज नेपाललाई दिएको छ। बाढ़ीले रसुवा र नुवाकोटका पक्की पुल बगाएपछि तत्काल सड़क सञ्जाल सुचारू गर्न आज सड़क डिभिजन कार्यालय हेटौँडामा भारतीय दूतावासले बेली ब्रिज हस्तान्तरण गरेको हो। साझा खबरमा अब विशेष श्रृंखला मिलीजुली नेपाली।
18: बाढ़ीपछि तपाईले खाइरहनु भएको पानीको मुहान पनि फोहोर हुन सक्छन्। पानीका मुहान फोहोर हुँदा झाडा पखाला लाग्न सक्छ। झाडा पखाला लाग्न नदिन चाहिँ के गर्ने? हामीले सर्वारोग विशेषज्ञ डाक्टर संगीता राईलाई सोधेका छौं।
19: पहिलो नम्बरमा पिउने पानी सुरक्षित बनाउनुपर्छ। पानी जहिले पनि उमालेर मात्रै पिउनु पर्छ र शुद्धिकरण गरेर पानी पिउनु पर्छ। दोस्रो भनेको हात, हातको सरसफाईमा विशेष ध्यान दिनुपर्छ। शौचालय गएपछि, बच्चाको दिशा सफा गरेपछि, खाना पकाउनु अघि र खाना खानु अघि साबुन र सुरक्षित पानीले हात धुनुपर्छ। र तेस्रो, खाना सुरक्षित राख्नुपर्छ। खाना राम्रोसँग पकाएर खानुपर्छ र पकाएको खाना जहिले पनि ढाकेर राख्नुपर्छ। र चौथो, शौचालय फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ। खुल्ला दिशा गर्नु हुँदैन, घरको वरिपरि फोहोर जम्मा गर्नु दिनु हुँदैन।
18: पानी कम्तीमा एक भूलको उमालेर मात्रै पिउन, उमालिसकेको पानी पुनः प्रदूषित हुन नदिन, छोपिराख्न, झिंगा भन्किएका खानेकुरा नखान सुझाव दिँदै हुनुहुन्थ्यो सर्वरोग विशेषज्ञ डाक्टर संगीता राई। के तपाईँ बाढ़ीले ल्याएको लेदो पन्छाउँदै र घरभित्रका सामान निकाल्दै हुनुहुन्छ? हुनुहुन्छ भने आफ्नो ख्याल हमेशा राख्नुहोस् है। नुवाकोटको देवीघाट बजारमा बाढ़ीले ल्याएको लेदो पन्छाउन खटिएका अभिषेक पाठकको कुरा सुनौ।
20: 10 फिट 5 फिटसम्मको हिलो छ, यहाँ भित्र सिसाहरू फुटेको हुन सक्छ, घरको झ्यालहरूको फलाम रडेर हुन सक्छ। अब हामीले खाल्डे खन्दा अथवा हामीले फोहोर टिप्दाखेरि हाम्रो हातमा चोटपटक नलागोस् भनेर हामीले मास्क चाहिँ अलिकति राम्रै तरिकाको मास्क लिएर आएको छौँ। भित्र पसिन्छ, यहाँ घरहरूको स्थिति हेर्न सक्नुहुन्छ। माथिबाट ढुङ्गाहरू, फलामहरू, दराजमा राखेको सामानहरू झर्दाखेरि अब आफ्नै टाउकोमा चोटपटक लाग्न सक्छ। अब कमजोर भएका छन् यहाँ घरहरू देख्न सक्नुहुन्छ। कहीँ राखेको सामानहरू माटोमा अड्किएको हुन सक्छ, टाउकोमा झर्दाखेरि आफै घाइते भयो भने। त्यही भएर हामीले आफ्नो सुरक्षाको लागि यो राम्रै खाले हेलमेट, हामीले कन्स्ट्रक्सनमै काम गर्ने हेलमेट हामीले लिएर आएको। अब हामी त्यहाँ भित्र बस्दाखेरि चाहिँ सामान्य चप्पल जुत्तामा काम गर्ने स्थिति छैन। त्यसको लागि हामीलाई एकदमै मजबुत खाले जुत्ता, जुन हामी गाउँ घरमा खेतमा काम गर्दा लाउने जुत्ता हुन्छ, त्यो जुत्ता बिना हामीले काम गर्ने स्थिति यहाँ छैन। सबैभन्दा प्राथमिकमा त यही पन्जा भयो, त्यसपछि हेलमेट भयो, त्यसपछि देख्न सक्नुहुन्छ जुत्ता भयो, सेफ्टी गियर लेयर लुगाहरू भयो, साथसाथै आफूलाई चाहिने खाने पानी मिनरल वाटरको देखि लिएर आफू बस्ने ठाउँहरूदेखि लिएर खानेकुराहरूदेखि लिएर सबै कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ। यहाँ स्वयं हामी अरूलाई राहत दिन आउँदाखेरि हामी आफै सम्पूर्ण तयारीका साथ आएनौँ भने यहाँ काम गर्न अलिकति गाह्रो छ। हामी आउन चाहिँ आइन्छ तर प्रभावकारी हुन सकिँदैन, त्यसको लागि चाहिँ हामी एकदम राम्रो तयारीका साथ आउनुपर्छ।
18: अग्लो ठाउँ, भत्किएका घर, लेदो पन्छाउन जाँदै हुनुहुन्छ भने टाउकोमा बलियो खालको हेलमेट, खुट्टामा गम्बुट, हातमा बाक्लो पंजाल लगाउन चाहिँ नभुल्नुहोस् है। तपाईले पैसा नलाग्ने 1234 फोन गरेर विपदका बेला तत्काल सहयोग लिन सक्नुहुन्छ अनि स्वास्थ्यमा समस्या आए चाहिँ 1115 र घाइतेलाई तत्काल अस्पताल पुर्याउनु परे एम्बुलेन्सका लागि 102 फोन गर्न सक्नुहुन्छ। स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारी,
3: होल्डिङ सेन्टरहरूमा रहनुभएका स्वास्थ्य कर्मीहरूसँग सम्पर्क गर्ने, समन्वय गर्ने, उहाँहरूले दिएको सल्लाह सुझाव अनुसार काम गर्नुपर्ने हुन्छ। त्यसका अतिरिक्त स्वास्थ्य सम्बन्धी परामर्शका लागि 1115 नम्बरको हटलाइन निशुल्क रूपमा फोन गर्न मिल्ने नम्बर सञ्चालनमा ल्याएको छ, जहाँ फोन गरेर हामीले स्वास्थ्य सम्बन्धी परामर्श, जानकारी, सल्लाह सुझाव पाउन सक्छौ। त्यसै गरी कसैलाई कुनै पनि किसिमको मानसिक स्वास्थ्य समस्यामा हामीले सुझाव लिनु पर्यो, एकअर्कालाई सहयोग गर्नुपर्ने अवस्था भयो भने 1166 नम्बरको हटलाइन नम्बरमा फोन गरेर निशुल्क सेवा लिन सक्छौ। बाल बालिकाहरूका लागि, मनोसामाजिक समस्याका लागि, विभिन्न समस्याहरूका लागि हामीले 10-9-8 नम्बरको हटलाइनमा फोन गरेर हामीले सेवा लिन सक्छौ।
18: अस्थायी आश्रय स्थलमा खटिएका स्वास्थ्य कर्मी नजिकको स्वास्थ्य चौकीमा गएर पनि आफूलाई परेको स्वास्थ्य समस्या भन्न सक्नुहुन्छ। तपाई पनि बाढ़ी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-646 मा फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। रैथाने बालीको महत्व धेरै तर सरोकारवालाको चासो कम।
2: सागुनो पनि लगाउँथे, सागुनाको खिर बनाउँथे, पोटिया खिर भन्थे त्यसलाई। केटाकेटीहरूलाई औषधि यसो टाइफाइड भएर चाहिँ सन्चो हुन लागेको मान्छेलाई त्यो सागुनाको खिर बनाएर त्यो सन्चो हुन्थ्यो भन्थे।
0: पोषणको सुधारका लागि परम्परागत खेतीबालीको महत्व, विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
18: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
21: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
18: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
21: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
18: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
21: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
22: महिना तिर्नुहोस्, 7 चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब पोषण क्याप्सुल। परम्परागत रूपमा लगाइने खेतीबाली स्वास्थ्यका लागि फाइदाजनक र पोषिला हुन्छन्, तर कतिपय स्थानीय तहले यसमा राम्रो अभ्यास गरेको भए पनि बाँकीले पनि राम्रोसँग ध्यान दिन सकिरहेका छैनन्।
16: पोषण संवादमा आज प्याकेट गरिएका बजारिया खानेकुरा जंक फूडलाई त्यागी रैथाने बाली र परिकारको संरक्षणको चर्चा। बझाङ जिल्लाका गाउँघरमा धेरै समय घरको भान्सादेखि खेतीबारीसम्म रैथाने बालीकै बाहुल्यता थियो।
1: कोदो, बेथे, फापर, चिनो, कागुनो, उवा, जौ, स्थानीय सिमी तथा विभिन्न जातका स्थानीय अन्न त्यहाँका मुख्य खाद्य स्रोत थिए। त्यही अन्नबाट बनेका विभिन्न परिकारहरू बजारमा पनि पाइन्थ्यो। यी बाली पेट भर्ने अन्न मात्र थिएनन्, यहाँको संस्कृति, परम्परा, चाडपर्व र स्थानीय जीवनशैली समेत जोडिएको थियो। तर पछिल्लो समय बजारमा सहजै पाइने आयातित तथा आधुनिक खाद्यान्नको प्रयोग बढ्दै जाँदा धेरै रैथाने बाली खेतबाटै हराउन थालेका छन्। सुनिल मण्डेलको रिपोर्ट।
4: बझाङ जिल्लाका स्थानीय तहहरूले रैथाने बाली संरक्षण सँगै यसको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न थालेका छन्। स्थानीय किसानका लागि रैथाने बाली नयाँ विषय नभए पनि अहिले पुस्तान्तरणको समस्या देखिन थालेको किसानहरूको अनुभव छ। 26 पातीखेरा गाउँपालिका वडा नम्बर 7 खोरीका मकर बोहरा।
6: पहिला त हामी जौ लगाउँथ्यौं, वा लगाउँथ्यौं, कोदो लगाउँथ्यौं, मार्से लगाउँथ्यौं। अहिले चाहिँ मार्से भने त लोही नै भइसक्यो, अनि कोदो त हुँदैछ, कोदो हुन्छ, प्राय जो मान्छेहरू अब त्यो खेती गर्न अलिक छोड्या जस्तो लाग्यो।
4: रैथाने बालीको महत्व खेतीमा मात्रै सीमित छैन, स्थानीय समुदायको जन्म, विवाह, चाडपर्व तथा विभिन्न संस्कारमा समेत यिनै अन्नबाट बनेका परिकार प्रयोग गर्ने चलन थियो। कोदोको ढिँडो, रोटी, फापरको रोटी, चिनो वा कागुनोको भात, स्थानीय सिमी तथा अन्य अन्नबाट तयार हुने परिकार यहाँको मौलिक खानाको पहिचान समेत हुन्। जय पृथ्वी नगरपालिका वडा नम्बर 7 प्रयागराज जोशी।
2: पहिला खेतीपातीमा छापा चिनी धान लगाउँथ्यो, त्यो छापा चिनी धानको भात एकदम स्वादिलो हुन्थ्यो, झालो गहुँको पनि रोटी एकदम स्वादिलो हुन्थ्यो। आजभोलिको गहुँ भन्दा त्यो झालो गहुँ एकदम फारू हुने, पछि पनि हुने, सबैलाई पछि हुने, यस्तो बाइलो नलाग्ने भनेर पुराना मान्छेहरू त्यो लगाउने गर्थे, कागुनो पनि लगाउँथे।
1: कतिपय समुदायमा परम्परागत अभ्यासहरू र चल्दै आएका चाडपर्व र उत्सवहरूमा प्रयोग गरिने खानाका परिकार बनाउनको लागि पनि धेरै रैथाने बालीहरू संरक्षण भएको पाइन्छ। त्यस्तै गरी विभिन्न जीव जन्तुहरूका मासुहरूलाई पनि प्रयोग गर्ने परम्पराले पोषणमा सहयोग पुर्याएको पाइन्छ। थारू समुदायमा पोषण सम्बन्धी परम्परागत अभ्यास र बाल बालिकाका लागि त्यसबाट पुग्ने सहयोगको बारेमा एकैछिन सुनौ यसै सम्बन्धी अनुसन्धानकर्ता शेखर दहितलाई।
23: चाड पर्वमा पनि विशेष खालको परिकारहरू बनाउने चलन छ र हाम्रो खानाले खालको सांस्कृतिक पहिचान प्रकृतिलाई संरक्षण गर्ने हेतुले पनि समय समय अनुसार खाद्य वस्तुहरू कसरी तयार भइराखेको छ प्रकृतिमा ती कुराहरूलाई मध्यनजर गरेर जस्तै देवी देवताहरूलाई उहाँहरूलाई पुज्दाखेरि गर्दाखेरि पनि उहाँहरूलाई हामी त्यस्ता खानेकुराहरू तयार गरेर दिने गर्छौ।
1: बाल बालिकाको पोषणमा सुधारका लागि त्यस्ता अभ्यासहरूलाई संरक्षण गर्नुपर्दछ र त्यसको लागि पालिकाहरूले पनि सहयोग गर्नुपर्दछ। रौतहटको चन्द्रपुर नगरपालिकाले भने बाल बालिकाको पोषण अवस्था सुधारका लागि स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयंसेविका मार्फत विभिन्न कार्यक्रमहरू गरिरहेको छ। गुञ्जन एफएम रौतहटबाट उपेन्द्र गोलेको रिपोर्ट।
24: रौतहटको चन्द्रपुर नगरपालिकामा बाल बालिकाको स्वास्थ्य वृद्धि र विकासका लागि पोषण महत्वपूर्ण हुने भएकाले स्वास्थ्य संस्था मार्फत नियमित स्वास्थ्य परीक्षण, पोषण अवस्थाको पहिचान तथा अभिभावकलाई खानपिन सम्बन्धी परामर्श दिने गरिएको छ। बाल बालिकाको पोषण, स्तनपान, पूरक आहार, सरसफाई तथा स्वास्थ्य सम्बन्धी जानकारी अभिभावकसम्म पुर्याउन गरिएको प्रयासका बारेमा बताउँदै चन्द्रपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख नुन अक्स अस गरी,
25: महिला स्वयं सेविका त हाम्रो निरन्तर रूपमा त काम गरिरहेका छ सर। 2 वर्ष मुनिको बाल बालिकालाई जुन पनि खोप कार्यक्रम प्रत्येक मासिक रूपमा हुने हाम्रो, अनि त्यो वृद्धि अनुगमन त प्रत्येक मन्थमा नै भइरहेको छ। अब काम गर्दै क्रममा पनि अब त्यही कुरा हो सर, अब एजुकेसनको कमी भएर आमा बुबालाई त अब भन्ने बेलामा हामी 1 महिनामा 1 चोटि भेट हुन्छौ, यो गर्नु भन्छौ, अनि जो चाहिँ बुझेको हुनुहुन्छ उहाँले गर्नुहुन्छ, जो चाहिँ बुझ्नै खोज्नुहुन्न त्यो प्याकेटको खानेकुराहरू दिने।
24: बाल बालिकाहरूलाई खाना खुवाउनु मात्रै पर्याप्त हुँदैन, उनीहरूको उमेर र आवश्यकता अनुसार पोषणयुक्त, सन्तुलित र विविधतायुक्त आहार उपलब्ध गराउन सके मात्रै शारीरिक तथा मानसिक विकासमा सकारात्मक प्रभाव पार्न सकिन्छ।
1: बाल बालिकाको शारीरिक तथा मानसिक विकासका लागि पोषण अत्यन्त महत्वपूर्ण मानिन्छ, तर आर्थिक अवस्था, पोषणयुक्त खानाको अभाव, अभिभावकहरूमा पोषण सम्बन्धी जानकारीको कमी तथा सरसफाईको अवस्थाले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको हुन्छ। त्यसमा सचेतना फैलाउनु आवश्यक छ। दीपक आचार्य, सीआईएन, काठमाडौँ।
0: युएलाई पराजित गर्दै नेपाल एसिसी प्रिमियर कपमा च्याम्पियन बनेको छ। सन् 2027 को एसिया कपका लागि पनि छनौट भयो। मलेसियामा स्वयं समर्थकको भीड़ देखेपछि खेलाड़ीहरूले धन्यवाद तथा आभार प्रकट गरेका छन्। आज भोलि र पर्सी देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान गरिएकाले जोखिम क्षेत्रका बासिन्दाले सावधानी अप्नाउनु पर्ने मौसमविदले बताएका छन्। कृष्णभीरको सड़क आउँदो मंगलबारसम्म सञ्चालन गर्ने गरी काम भइरहेको छ। रसुवाको भोटेकोशी बाढ़ीपछि जलविद्युतका सुरुङ भित्रको खोजी कार्यलाई प्राथमिकताका साथ अगाडि बढ़ाइएको छ। झाडा पखालाबाट बच्नका लागि सरसफाईमा ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन्। होल्डिङ सेन्टरमा कुनै
5: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 8 बज्यो।

0: तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
1: आयो सबको घर घरमा।
2: तपाईँको व्यवसाय, संस्था, कार्यक्रम वा विशेष सूचना अब पुगोस् हरेक घर घरमा।
3: नमस्कार, तपाईँले सुन्दै हुनुहुन्छ रेडियो सङ्खुवा सभा 95.5 मेगाहर्ज।
2: अब रेडियो सङ्खुवा सभाबाट सूचना तथा विज्ञापन प्रसारण गर्नुहोस् भारी छुटमा। सस्तो दर, प्रभावकारी पहुँच र उत्कृष्ट सेवा सहित तपाईँको प्रचारलाई बनाऊ अझ प्रभावशाली। सम्पर्कका लागि 98 4 32 57 841 र 0 29 5 62 6 66 आजै सम्पर्क गर्नुहोस् र अवसरको भरपूर फाइदा लिनुहोस्। रेडियो सङ्खुवा सभा, तपाईँको आवाज जनताको साथ।
4: यु आर लिसनिङ टु रेडियो फर द सेन्चुरी, ब्रोडकास्टिङ लाइभ अन 95.5 मेगाहर्ट्ज, अन एयर, अनलाइन।
2: नेपाल नेत्र ज्योति संघ, तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आँखा शिविर बस्ने सूचना। नेपाल नेत्र ज्योति संघ, तेजरत्न आँखा तथा कान उपचार केन्द्रको आयोजनामा तथा विराटनगर आँखा अस्पताल रानीको प्राविधिक सहयोगमा खादबारीमा मिति 2083 असोज 2 गते शुक्रबार मोतीबिन्दु शल्यक्रिया शिविर सञ्चालन हुने सम्पूर्ण महानुभावहरूलाई जानकारी गराउँदछौ। फेको प्रविधिबाट शल्यक्रिया गराउनेहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ। प्राविधिक सहयोग, विराटनगर आँखा अस्पताल, विराटनगर, मोरङ। आयोजन, नेपाल नेत्र ज्योति संघ, तेजरत्न आँखा तथा कान उपचार केन्द्र, खादबारी, सङ्खुवा सभा।

0: नमस्कार है वडाध्यक्षज्यू।
1: नमस्ते नमस्ते, के भन्दै आउनु भयो त?
0: भन्नु त के थियो र, तर पनि तपाईँसँग एउटा कुरा सोधौँ कि भनेर हजुरको दलानमा आएको।
1: भन्नुहोस् न त, त्यस्तो के कुरा थियो कुन्नी?
0: हजुरले लगाएको यो कोटको कपडा कहाँ किनेर सिलाउनु भएको? साह्रै राम्रो सुहाएको छ तपाईँलाई।
1: यो मेरो सुट त हाम्रै सकुवा सभाको नमुना एक मात्रै विश्वासिलो अरूण पूर्वकै चर्चित दिशा टेलर्स खातबारी भन्दै सिलाएको त भनी तपाईँहरू पनि हेर्छ भन्ने विचार छ भने आजदेखि नै सुट सिलाउन दिशा टेलर्समा जानुहोला।
0: अबदेखि म पनि निशान टेलर्समै कपडा किन्छु र मेरो अफिसको सुट पनि त्यही सिलाउँछु।
2: बुवा, मेरो बिहेको सुट पनि निशान टेलर्समै अर्डर दिनुपर्छ ल?
3: नाइ के बाबा, मेरो बिहे हुँदा पनि मेरो लाइफ पार्टनरको सुट चाहिँ निशान टेलर्सकै फिटिङमा सिलाइदिनु पर्छ है?
4: हुन्छ बाबा हुन्छ, छोरा छोरीको खुसी नै परिवारको पनि त खुसी हो नि, होइन र?
5: हाम्रा सेवाहरू स्तरीय आकर्षक रङका कपडा पाइनुका साथै विवाह पार्टी सभा समारोहका लागि राष्ट्रिय पोसाकका साथै निजामती ड्रेस, कलेज ड्रेस र स्कुल ड्रेसहरू आकर्षक डिजाइनमा उच्च स्तरीय फिटिङमा सिलाइ गरिन्छ।
6: डिजाइनर सुट स्पेसलिस्ट अनिल ठटाल,
4: सम्पर्क नम्बर 0295606979 र मोबाइल नम्बर 9842827776।
7: नयाँ नेपालमा नयाँ नाम निशान टेलर, स्थान खादारी एक बुद्धचोकबाट दूरसञ्चार जाने बाटो।
8: ओहो लु नमस्कार है सर।
2: ओहो लु नमस्कार है सर। नमस्कार, अनि के हो आज चट्ट सुट लगाएर न्यू लुक्समा देखिनु भएको छ? कहाँ सिलाउनु भएको सुट हो?
8: हो नि सर, ठटाल टेलर्समा सिलाएको सुट लाएपछि त लुक्स राम्रो भइहाल्छ नि।
2: त्यसो भए सर, म पनि एउटा सुटको अर्डर दिन तुरन्त ठटाल टेलर्समा गइहाल्नु पर्यो।
9: हजुर, काठमाडौँमा लामो समयदेखि सुट सम्बन्धी काम गरेको अनुभव र एक दशक जति काठमाडौँबाट युके तयारी सुट पठाउन सफल छटाल टेलर्सले संसार सभाको खातबारीमा लेटेस्ट एक नम्बर ब्रान्डको सुट ग्यारेन्टीका साथ तयार गरिरहेको छ।
10: हजुरहरू पनि विवाह पार्टी समारोहको लागि सुट सिलाउनु छ भने छटाल टेलर्सलाई नै सम्झिनुहोला।
9: साथै हामी कहाँ स्तरीय सटिङ सुटिङका कपडाहरू पनि पाइन्छ।
10: अन्य सेवाहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सुट, दौरा सुरुवाल, अल्लोको कोट, ढाकाको कोट, जुवारी कोट, अफिसियल सुट, निजामती ड्रेसका साथै स्कुल कलेजको युनिफर्महरू पनि पाइन्छ।
9: छटाल टेलरिङ सेन्टर, खादबारी एक बुद्ध चोकबाट दूरसञ्चार जाने बाटो।
10: डिजाइनर सुमन ठटाल, 9865349444
9: र 0295901055।
11: मोर स्टाइल मोर डिजाइन, ठटाल टेलर्स।
12: होइन, यो खादबारी बजारमा धेरै ब्युटी पार्लर त छन्, तर ब्रान्डेड र ओरिजिनल सामान भएको कतै भेट्दिन त।
13: ए, ब्रान्डेड सामान सहित ओरिजिनल र सस्तो दाममा खादबारीको प्रगति टोलमा रहेको प्रत्यक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरमा जाउँ न, भने जस्तो पार्लरको सामान पाइहालिन्छ नि।
12: प्रतीक्ष ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर, खादबारी नगरपालिका एक, प्रगति टोल।
13: विगत एक दशकदेखि ग्राहकहरूको सेवामा समर्पित यस प्रतीक्ष ब्युटी पार्लर्समा प्रोफेसनल लोटस ब्रान्डका सम्पूर्ण सामग्री पाउनुका साथै ब्युटी पार्लर सम्बन्धी सम्पूर्ण काम गरिन्छ। हाइड्रोफेसियल, माइक्रो सेटिङ, नेल एक्सटेन्सन, ल्यासेस एक्सटेन्सन, कानको लोदी टाल्ने, इयर ल्याब सुपथ मूल्यमा गरिन्छ। साथै पाँचजनाको समूह बनाएर ट्रेनिङ सिक्न आउनेलाई 20% सम्म छुटको व्यवस्था छ।
12: प्रोप्राइटर प्रतीक्षा दाहाल,
13: सम्पर्क नम्बर 9816655553
12: र 9843218049।
4: घरको झ्याल ढोकामा अल्मोनियम र सिसा लाउनु पर्ने कसले पो राम्रो लगाइदिन्छ होला?
13: त्यसको लागि चिन्तै नगर्नुहोस्, हाम्रै खादबारीमा गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर छँदैछ नि। हजुर, गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, खादबारी एक, खादबारी नगरपालिकाको गेट अगाडि। यहाँ किचन डेकोरेशनका सामान, फर्निचरमा प्रयोग हुने फोरमाइका रेडिमेड बोर्डहरू पाउनुका साथै सबै प्रकारका काठी कब्जा सुपथ मूल्यमा पाइन्छ। गणेश ग्लास हाउस एन्ड आल्मोनियम फेब्रिकेटर, प्रोप्राइटर रोग बहादुर खत्री गणेश, स्थान नगरपालिका अगाडि, ग्लोबल ब्याङ्क सँगै जोडिएको घर। सम्पर्क नम्बर 9852029047, 9800090062।
14: हेर न विष्णु, मेरो त पहिलो सन्तानको पैताला नै फर्किएको जन्मियो। कुन जन्मको पाप थियो कुनै?
15: ए, अहिलेको जमानामा पनि के को पाप हुन्छ हौ? यो त जन्मजात पैताला फर्किएको क्लब फुट समस्या हो। सानोमै उपचार गरे ठिक भइहाल्छ नि। यसको लागि अहिले हाम्रै इटहरीमा उपचार भइहाल्छ। चिन्ता लिनै पर्दैन।
16: उपचारको लागि सम्पर्क अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र इटरी स्वर सुनसरी। सम्पर्क नम्बर 98525557068 98525557068।
17: साथै 98525557068 व्हाट्सएपबाट फोटो पठाएर सल्लाह सुझाव र परामर्श लिन सक्नुहुनेछ। साथै गरीब तथा विपन्न परिवारका लागि विशेष छुटको सुविधा गरिएको छ। आजै सम्पर्क गर्नुहोस्।
18: ठुली, यसो फुर्सद मिलाएर काकीसँग चैनपुरसम्म गइदिनु पर्ने भयो नानीले।
19: किन र काका?
18: अब हेर न, छोराले विदेशबाट आइएमए मा पैसा पठाएछ, काकीले पनि एउटा तिलरी रहर गर्दैछिन्।
19: ए, त्यति कामको लागि अब चैनपुर जानै पर्दैन नि काका। हाम्रै पोखरी बजारमा सिर्जन एन्ड सम्राट सुनचाँदी उद्योग छ, त्यहाँ नै अहिले त आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवा पनि छ नि काका।
18: आहा, हो र नानी, उसो भए त समयको बचत, कारोबार गर्न पनि सजिलो।
19: हजुर, जुनसुकै ठाउँबाट आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर सेवाबाट आएको पैसा बिना झन्झट निकाल्नको लागि हामीलाई सम्झनुहोस्।
18: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमए र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
19: हामी कहाँ शिरबन्दी, कण्ठ, सुटुक, माइली तिलहरी, बिहेका सेट गहना तयार गरिनुका साथै एक नम्बरी काँचो सुन पनि पाइन्छ
18: र सुन चाँदी सम्बन्धी सम्पूर्ण कारोबार गरिन्छ।
19: पुनश हामीसँग निरन्तर 10 पटकसम्म कारोबार गरिएको रेकर्ड बिल्ली आएमा 1 तोला चाँदी उपहार दिइनेछ।
18: साथै छापावाल सुनमा चैनपुरको भन्दा 200 र चाँदीमा 20 रुपियाँ छुट दिइनेछ
19: र पुरानो सुन ल्याएर तयारी गहनासँग साट्न पनि पाइन्छ।
18: सिर्जन एन्ड सम्राट सुनसादी उद्योग साथमा आइएमई र सिटी एक्सप्रेस मनी ट्रान्सफर, चैनपुर पोखरी बजार, सङ्खुवा सभा।
19: प्रोप्राइटर सुनु एन्ड भीम कदाइली।
18: सम्पर्क 029141084 र 98044548027।
19: के तपाईँ दाँतको समस्याले हैरान हुनु भएको त छैन?
18: यदि त्यसो हो भने दन्त रोग विशेषज्ञ डाक्टर अङ्कित पोखरेलले हाम्रै सुन्दर नगरी खादबारीमा सेवा दिइरहनु भएको छ।
19: सङ्खुवा सभामै पहिलो पटक एक्सरेको विकिरण खतरा मुक्त आरबीजी एक्सरे सेवा सहित अत्याधुनिक प्रविधिद्वारा दाँतको सफल उपचार गरिन्छ।
18: हाम्रा सेवाहरू
19: एनएमसी लाइसेन्स प्राप्त दन्त विशेषज्ञद्वारा दाँतको चेकजाँच तथा परामर्श दिने,
18: दाँत खोल्ने, दाँत सफा गर्ने,
19: दाँतको एक्सरे गर्ने,
18: झिक्न नमिल्ने फिक्स दाँत लगाइने,
19: झिक्न मिल्ने आरपीडी लगाइने,
18: दाँतको जरादेखि भर्ने अर्थात् आरसीटी गरिने,
19: बाङ्गो टिङ्गो दाँत मिलाइने,
18: साथै गिजा तथा दाँतका सम्पूर्ण उपचार गरिन्छ र हाम्रा सेवा 24 घण्टा उपलब्ध हुनेछ।
19: मनकामना डेन्टल क्लिनिक, खाद्रे नगरपालिका 1 प्रहरी गेट, छेउ सङ्खुवा सभा हस्पिटल बिल्डिङको ठ्याक्कै अगाडि।
18: सम्पर्क नम्बर 029590667 र 98422267।

0: रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 9 बज्यो।
1: संचारको दुनियाँमा बेग्लै पहिचान, राष्ट्रको गौरव, नेपालीको शान। रेडियो संखुवा सभा 95.5 मेगाहर्ज।

0: कहाँबाट ल्याउनु भयो?
1: अस्ति रेडियो नेपालको राष्ट्रिय गीत प्रतियोगितामा प्रथम भएको थियो।
2: ए भक्तराज आचार्य
3: You are listening to Radio for the Century, broadcasting live on 95.5 MHz, on air, online,

रेडियो संखुवा सभा समय सूचक अहिले रातिको 10 बज्यो। नमस्कार, तपाईँ सुन्दै हुनुहुन्थ्यो रेडियो संखुवा सभा 95.5 MHz प्रसारित विभिन्न कार्यक्रमहरू। यसका साथै आजको हाम्रो नियमित प्रसारण यही सकिन्छ। हामी सँगै रहनु भएकोमा तपाईँलाई धन्यवाद। साथै भोलि बिहान ठिक 5 बजे हाम्रो नियमित प्रसारणको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि हामीलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: आज विक्रम सम्वत 2083 साल भदौ 28 गते आइतबार भाद्र शुक्ल द्वितीय 13 सेप्टेम्बर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल ब्याङ्क सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: संवैधानिक आयोगप्रति सरकारकै अविश्वास। जेएनजीका मुद्दा फिर्ता लिन कानूनी आधार खोज्दै संघीयता बिजाउने मधेसको खुद्रे बजेट। चट्टान ब्लास्टिङ गरेर खोरिँदै कृष्णवीर। नेपाल दोस्रो पटक एसिया कप क्रिकेटमा छनौट। लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले हिमालय टाइम्समा छापिएको मादल बजाउने सिप सिक्दै पाल्पाका महिला शीर्षकको शुभ समाचार।
0: पाल्पाका विभिन्न स्थानीय तहमा संचालन गरिएका मादल बजाउने तालिमले महिलाहरूमा नयाँ उत्साह थपेको छ। परम्परागत रूपमा पुरूषको वर्चस्व मानिने मादल वादनमा अहिले महिलाहरूको उल्लेखनीय सहभागिता बढ़दै गएको हो। तालिमपछि उनीहरूले सांस्कृतिक कार्यक्रम, लोकदोहोरी, तीज, रत्यौली, भजन, देउसी, भैलो लगायत विभिन्न सामाजिक तथा सांस्कृतिक अवसरमा आत्मविश्वासका साथ आफ्नो प्रतिभा प्रस्तुत गर्न थालेका छन्। तानसेन नगरपालिका, माथागढ़ी गाउँपालिका र तिनाउ गाउँपालिकाका विभिन्न वड़ाले संचालन गरेका तालिममा सहभागी महिलाहरूले छोटो समयमै मादल बजाउने सिप हासिल गरेका छन्। स्थानीय तह र सांस्कृतिक संस्थाको सहकार्यमा संचालन भएका यस्ता तालिमले महिलाको क्षमता अभिवृद्धि गर्नुका साथै नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूको भनाई छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबाले पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक, पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसीए ग्रुटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबर अब पहिलो पृष्ठका खबर। नेपाली क्रिकेटले शनिबार अर्को ठूलो फड्को पार गरेको छ। एसएससी प्रिमियर कपको उपाधि शनिबार जितेपछि नेपाल एसिया कपका लागि छनौट भएको छ। यसअघि नेपालले आगामी जून जुलाईमा बंगलादेशमा आयोजना हुने एसिया कपमा खेल्नेछ। जुन प्रतियोगिता आयोजक बंगलादेश सहित गत विजेता भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान जस्ता हेभीवेट क्रिकेट राष्ट्रको सहभागिता रहनेछ। नेपाल एसिया कपमा छनौट भएको यो दोस्रो पटक हो। सन् 2023 घरेलु मैदानमा भएको एसएससी प्रिमियर कपमा अपराजित यात्रा सहित फाइनल संयुक्त अरब इमिरेट्सलाई हराएर नेपालले पहिलो पटक एसिया कपमा स्थान बनाएको थियो। यद्यपि पछिल्लो संस्करणमा युएईसँगै सेमी फाइनलमा हारेपछि नेपाल लगातार एसिया कप खेल्नबाट वञ्चित भयो। नेपाल पुनः युएईलाई नै एसएससी प्रिमियर कपको फाइनलमा हराएर एसिया कपमा खेल्न योग्य बनेको छ। मलेसियाको क्वालालम्पुर स्थित बायुमास ओभल क्रिकेट मैदानमा भएको फाइनलमा नेपालले युएईलाई 44 रनले पराजित गर्यो। प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखको शतकीय पालीको सहयोगमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेटको क्षतिमा 313 रनको विशाल योगफल तयार पार्न सफल भयो। नेपालले युएई विरूद्ध बनाएको यो अहिलेसम्मकै सर्वाधिक स्कोर हो। युएई चवाथमा 5 बल अघि नै 269 रनमा अल आउट भयो। फाइनलमा कुल 582 रन बने, जुन नेपाल र युएई बीचको खेलमा बनेको सर्वाधिक रन भएको छ। नेपालले अब आगामी जून जुलाईमा बंगलादेशमा आयोजना हुने एसिया कपमा खेल्नेछ। त्यस प्रतियोगितामा आयोजक बंगलादेश सहित गत विजेता भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान जस्ता राष्ट्रको पनि सहभागिता रहनेछ।
0: गत बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अधिवक्ता समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि नेउपानेले जेएनजी आन्दोलनमा शरीक भएका मध्ये कतिपय युवा जेलमा रहेको विषय उठाए। जेएनजी विद्रोहका केही व्यक्तिहरू आज पनि थुनामा छन्, जेलमा छन्, आज पनि तारीख लिइरहेका छन्, अदालतको कठघरामा उभिरहेका छन्। उनले भने, त्यही जेएनजी विद्रोहको बलमा कोही हामी संसदमा छौं, कोही सरकारमा छौं, यो देशमा न्याय दुई खालको किन भन्ने आवाज उठिरहेको छ। यस्तो अवस्थालाई अन्त्य गर्न सरकारले जेएनजी विद्रोहलाई जनआन्दोलनको रूपमा घोषणा गर्नुपर्ने उनको आग्रह छ। जेएनजी विद्रोहीहरूलाई थुनामुक्त गराउने अवस्था सिर्जना गरोस् उनले सरकारलाई भने। सरकारले जेएनजी आन्दोलनलाई जनआन्दोलनको रूपमा ग्रहण गरेर यसलाई संस्थागत गर्नुपर्नेमा उनको जोड़ छ। यसो भयो भने जेएनजी आन्दोलनमा सहभागी भएकै कारण पक्राउ परेकाहरू जेलमुक्त गर्ने वातावरण खुल्ला हुने उनको विश्वास छ। तर सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी, तोड़फोड़, लुटपाट र हतियार लुटपाटमा संलग्न माथिको अनुसन्धान तथा अभियोजनलाई के गर्ने भन्ने प्रश्नमा भने उनी मौन रहे। आन्दोलनमा सहभागी भएकै आधारमा पक्राउ परेका युवालाई अपराधीको व्यवहार गर्न नहुने भन्दै प्रतिनिधि सभामा अन्य सांसदहरूले पनि तत्काल रिहाईको माग राख्दै आएका छन्। अनुत्तरित तीन प्रश्न: पहिलो, जेएनजी आन्दोलनमा सहभागी भएकै आधारमा पक्राउ परेकालाई कसरी छुट्याउने र उनीहरूलाई कहिले र कुन कानूनी आधारमा रिहा गर्ने? दोस्रो, आगजनी, तोड़फोड़, लुटपाट, हतियार लुटपाट जस्ता र हत्या जस्ता कसुरमा संलग्नलाई राजनैतिक आन्दोलनको नाममा उन्मुक्ति दिने कि नियमित फौजदारी कानून अनुसार अभियोजन गर्ने? तेस्रो, 23 र 24 पदौका सम्पूर्ण घटनालाई संक्रमणकालीन न्यायको विशेष प्रक्रियाबाट सम्बोधन गर्ने हो भने त्यसका लागि आवश्यक कानूनी संरचना के हुने? जेएनजीका मुद्दा फिर्ता लिन दबाव खोजिँदै कानूनी आधार शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
2: संघीयता भिजाउने मधेसको खुद्रे बजेट शीर्षकमा खबर छ। प्रदेशको प्राथमिकता क्षेत्रीय अर्थतन्त्रलाई गति दिने र विकासको नेतृत्व गर्ने हुनुपर्ने हो, तर मधेसमा सरसना योजनामा पनि बजेट छर्ने र राजनीतिक पहुँचका आधारमा बजेट स्वाहा गर्ने प्रवृत्ति मौलाउँदै गएको छ, जसका कारण न त्यस्ता योजनाबाट जनताले प्रतिफल पाएका छन् न त बजेटकै सही सदुपयोग भइरहेको छ। नियमनकारी निकायले पटक पटक घचघच्याउँदा पनि प्रदेशको बजेट वितरणमा सुधार नहुँदा प्रदेशको भूमिकामाथि नै प्रश्न समेत उठ्ने गरेका छन्। धनुषाको नगराई नगरपालिका 8 अकौरा ठाकुर पोखरीको डिलमा 2 कोठे टहरो छ, जस्ता पाताको सानो, एल्मुनियमको झ्याल ढोका र प्लास्टर नगरिएको भित्ता। हेर्दा कुनै अस्थायी संरचना जस्तो देखिने यो भवनलाई वृद्धाश्रम भनिएको छ। अस्थारमा हतार हतारमा यस्तो टहरा बनाएर अर्थात वृद्धाश्रम बनाएको रे। नजिकै चौतारोमा बसेका जगदीश शाहले भने खसी बाख्रालाई पनि नहुने खोरमा वृद्ध वृद्धा कसरी बस्लान्, उनले भनेका छन्। नगराई नाटका वडा अध्यक्ष संजय कुमार राउतका अनुसार उक्त अधुरो संरचना निर्माणका लागि मधेस प्रदेश सरकारले 20 लाख रूपियाँ विनियोजन गरेको हो। सामाजिक विकास मन्त्रालयले गरेको काम हो। मैले सम्बन्धित इन्जिनियर र हाकिमलाई पटक पटक यस्तो काम नगर्नुहोस्, कुनै उपयोगिता छैन भने, तर उहाँहरूले मान्नु भएन, राउतले भने। नगरायनको यो संरचना मधेस प्रदेशमा खुद्रे योजनाको एउटा उदाहरण हो। आवश्यकता र प्राथमिकताको स्पष्ट आधार बिनै बजेट छर्ने यस्तो प्रवृत्तिले सार्वजनिक स्रोतको उपयोगितामाथि नै प्रश्न उठाउँछ। नेपालले संघीय शासन प्रणाली अपनाएपछि प्रदेश सरकारलाई स्थानीय तहभन्दा माथिका विकास आयोजना अघि बढ़ाउने, क्षेत्रीय अर्थतन्त्रलाई गति दिने र विकासको नेतृत्व गर्ने जिम्मेवारी दिइयो। स्थानीय तहले गर्न नसक्ने पूर्वाधार, उत्पादन र रोजगारसँग जोड़िएका दीर्घकालीन योजनाको केन्द्र बन्ने अपेक्षासहित प्रदेश सरकारको संरचना निर्माण गरिएको हो, तर प्रदेश स्थापना भएको झण्डै 9 वर्ष पुग्न लाग्दा त्यो अपेक्षा पूरा हुन सकेको छैन। मधेसमा प्रदेश सरकारका बजेट, प्रदेश सभामा पटक पटक उठेका बहस, महालेखा परीक्षकका प्रतिवेदन र संसदीय छानबिन समितिका निष्कर्ष हेर्दा एउटै प्रवृत्तितर्फ संकेत गर्छन्। दीर्घकालीन विकास आयोजना अघि बढ़ाउनुको सट्टा बजेटलाई ससाना योजनामा विभाजन गर्ने, राजनीतिक प्रभावका आधारमा योजना छनौट गर्ने र सार्वजनिक खरिद प्रक्रियामा संस्थागत मापदण्ड कमजोर बनाउने अभ्यास अझै रोकिएको छैन। मध्य प्रदेश सरकारका पूर्व अर्थमन्त्री भरत शाहका अनुसार मध्य प्रदेशमा सरकारहरू प्राय गठबन्धनको भरमा बनेका छन् र त्यस्ता सरकारलाई टिकाई राख्न प्रत्येक दल तथा सांसदको माग सम्बोधन गर्नुपर्ने दबाव रहन्छ। त्यसैले गठबन्धन टिकाई राख्न प्रत्येक दल तथा सांसदको माग सम्बोधन गर्नुपर्ने दबाव रहेको छ। 1 करोड़ भन्दा माथिका ठोस योजना ल्याएको भए काम पनि राम्रो हुन्थ्यो र व्यवस्थापन पनि सहज हुन्थ्यो। एउटै शीर्षकमा 6 वटासम्म योजना राखिएको छ, त्यो पनि 3 वटा जिल्लासम्मको। यस्तोमा निर्माण सामग्रीको व्यवस्थापन, जनशक्ति परिचालन र गुणस्तरीय काम गर्न समेत अप्ठ्यारो भएको उनले बताएका छन्। मध्य प्रदेशको बजेटमाथिको बहस विकासको दृष्टिकोणमाथिको बहस पनि हो। प्रदेश सरकारले आफ्नो सीमित स्रोतलाई उत्पादन, कृषि, सिंचाइ, सड़क, औद्योगिक पूर्वाधार र रोजगारी सृजना जस्ता दीर्घकालीन क्षेत्रमा केन्द्रित गर्न नसकेको आरोप समेत पटक पटक लाग्दै आएको छ। त्यस्तै मध्य प्रदेश सरकार गठन भएता बजेट, रकमान्तर, अनुदान वितरण र योजना कार्यान्वयन बारे पटक पटक संसदीय छानबिन समिति र कार्यदल समेत गठन भए तर विस्तृत प्रतिवेदन बुझाए, ती प्रतिवेदनको निष्कर्ष प्रशासनिक सुधार वा कानूनी कार्यवाहीमा भने रूपान्तरित हुन सकेनन्। संघीयता बिजाउने मधेसको खुद्रे बजेट शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ।
0: सरकारले पूर्व विशिष्ट सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिनका लागि छुट्टै आयोग गठन गर्यो तर अख्तियार दुरूपयोग अनुसन्धान आयोग संवैधानिक रूपमा स्थापित छ। अख्तियारको क्षेत्राधिकार भित्रै पर्ने विषयमा छानबिन गर्ने गरी सरकारले अर्को आयोग बनायो। यो सरकारको संवैधानिक आयोगप्रतिको अविश्वासको एउटा उदाहरण हो। यद्यपि सरकारले संवैधानिक आयोगको क्षेत्राधिकार मिचेर सम्पत्ति छानबिन आयोग बनाएको दावी सहित उक्त आयोग खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट विचाराधीन छ। भ्रष्टाचार नियन्त्रण र सार्वजनिक प्रशासनलाई जवाफदेही बनाउने दुई संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रप्रति सरकार विश्वस्त छैन। न्याय निरूपणको सर्वोच्च निकाय सर्वोच्च अदालतप्रति समेत सरकार सकारात्मक देखिएको छैन। भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने मुख्य जिम्मेवारी लिएको अख्तियारलाई अविश्वास गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले सम्पत्ति छानबिन आयोग गठन गरेसँगै संवैधानिक आयोगप्रति सरकारको दृष्टिकोण सकारात्मक नदेखिएको टिप्पणी छ। उक्त आयोग तत्कालीन राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा गठन भएको शाही आयोगको शैलीमा गठन भएको र त्यसले संवैधानिक निकायको रूपमा रहेको अख्तियारको क्षेत्राधिकार हनन गर्ने रिट निवेदक अधिवक्ता डाक्टर प्रेमराज सिलवालले दावी गरे। संवैधानिक आयोगप्रति सरकारकै अविश्वास शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
2: चट्टान ब्लास्टिङ गरेर खोलिँदै कृष्णवीर शीर्षकमा खबर छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट टोराङ गाउँपालिका 3 शीतल बजार नजिक ठूला चट्टान ब्लास्टिङ गरी हटाउँदै अवरूद्ध कृष्णवीर खण्ड खुलाउने तयारी गरिएको छ। त्रिशुली नदीको बाढ़ीले सड़क भाँचिएपछि अवरूद्ध बनेको कृष्णवीरमा भित्तातर्फबाट नयाँ ट्र्याक निर्माण सम्पन्न भइसकेकाले शीतल बजारको कड़ा पहरा फुटाएर राजमार्ग सुचारू गर्ने काम अघि बढ़ाइएको हो। सड़क विस्तारका लागि शीतल बजारमा रहेका 3 वटा ठूला चट्टान नेपाली सेनाको समन्वयमा ब्लास्टिङ गरी हटाउने काम भइरहेको छ। सड़क विभागका मेसिनरी उपकरणबाट कड़ा चट्टान हटाउन लामो समय लाग्ने तथा सहज नभएपछि विभागको अनुरोधमा नेपाली सेनाको विकास निर्माण निर्देशनालय भैरवगढ़ तथा इन्जिनियरिङ प्रविधिको समन्वयमा चट्टान हटाउने काम थालिएको हो। सड़क विभागको नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार सड़क निर्माणका लागि आवश्यकता अनुसार उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन समेत गरिएको छ। केही दिन 12 वटासम्म उपकरण परिचालन गरिएकोमा अहिले ग्रेड सुधारका लागि 2 वटा ब्लू डोजर र 2 वटा एक्सकाभेटर प्रयोग भइरहेका छन्। कृष्णवीरमा सड़क भाँचिएपछि भित्तातर्फबाट नयाँ ट्र्याक निर्माण गरिएको छ। ट्र्याक निर्माण सम्पन्न भइसकेको छ भने अहिले ग्रेड सुधारको काम भइरहेको छ। चट्टान ब्लास्टिङ गरेर खोलिँदै कृष्णवीर शीर्षकमा अन्नपूर्ण पोस्टमा यो खबर छ।
0: 23 खर्ब रेमिट्यान्स भित्राउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने या नफर्किने संयोगमै निर्भर, कान्तिपुर दैनिक खबर लेख्छ। देखि तुलसी राम राई काठमाडौँ स्थित नेपालको संघीय प्रशासनिक सचिवालय सिंहदरबारभित्रको उही गल्लीहरूमा चक्कर लगाइरहेका छन्। परराष्ट्र श्रम अर्थ मन्त्रालय हुँदै फेरि परराष्ट्र मन्त्रालय। उनी काइला ज्वाई सन्तोष राईको शव नेपाल ल्याउने प्रयासमा छन्। सन्तोषको गत मेमा कम्बोडियाको प्नोम पेन स्थित एक अस्पतालमा मृत्यु भएको थियो। त्यस यता उनको शव त्यही अस्पतालको शव गृहमा छ। यो शव कागजी प्रक्रिया पूरा नभएर ल्याउन नसकिएको होइन, थाइल्याण्ड स्थित नेपाली दूतावासका अनुसार शव ल्याउन चाहिने अनुमानित रकम 7,335 अमेरिकी डलर झण्डै 11,16,000 रूपियाँ जुटाउन नसकेर परिवारले शव पाउन नसकेको हो। सन्तोष कम्बोडिया भिजिट भिसामा गएका थिए, त्यसैले उनको शव फिर्ता ल्याउन लाग्ने खर्च बेहोर्ने कुनै पनि सरकारी संयन्त्रको दायराभित्र उनी परेनन्। रौतहटको गाउँबाट काठमाडौँ आएका तुलसी यी चार महिनामा एकपटक मात्र घर फर्किएका छन्। यस अवधिमा एक मन्त्रालयबाट अर्को मन्त्रालय धाउनु उनको नियमित चर्या बनेको छ। बबरमहल स्थित दक्षिण गेट नजिकैको एउटा टाइपिङ सेन्टरमा पैसा तिरेर उनले प्रधानमन्त्री कार्यालयमा अति जरूरी भन्दै इमेल पठाए, तर भित्रबाट कुनै जवाफ आएन। सन्तोषको शव नेपाल ल्याउने जिम्मेवारी कुनै एक निकायले नलिएपछि तुलसीलाई कार्यालय धाउनु परेको हो। नेपालले वैदेशिक रोजगारबाट गएकाबाट वृहत अर्थतन्त्र निर्माण गरेको छ, तर विदेशमा मृत्यु भएका नागरिकको शव स्वदेश फर्काउने भरपर्दो एकीकृत प्रणाली भने अझै पनि छैन।
2: सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि पुगेकी गर्भवती महिलाले अस्पतालको मूल गेट बाहिरै शिशु जन्माएको घटनाले अस्पतालको उपचार प्रणालीसँगै त्यहाँको प्रशासनिक व्यवस्थापनमाथि नै गम्भीर प्रश्न उठाएको छ। अस्पतालको लापरवाहीका कारण सेवाग्राही परिसर बाहिरै नवजात शिशु जन्माउन बाध्य भएको आरोप पेच ड्यूटीमा रहेका चिकित्सक र नर्स सहित 6 कर्मचारीलाई छानबिन प्रतिवेदन न्यायसम्मका लागि कामकाजबाट हटाइएको छ। स्वास्थ्य जनसंख्या मन्त्री निशा मेहताले अस्पतालमा कर्मचारी नियुक्ति र प्रशासनिक प्रभावका विषयमा उठेका गम्भीर प्रश्नलाई छानबिन समितिले प्रश्न पार्ने जानकारी दिएकी छन्। अस्पतालभित्र कर्मचारी नियुक्तिमा नातागोता र पहुँचको दुरूपयोग भएको हो कि होइन भन्ने विषयलाई समेत छानबिनको दायरामा ल्याइने मन्त्री मेहताको भनाई छ। असन्तुष्ट कर्मचारीहरूले विभिन्न विभागमा उच्च पदस्थको नाता पर्ने व्यक्तिहरू भर्ती गरिएको भन्दै मन्त्री समक्ष निष्पक्ष छानबिनको समेत माग राखेका छन्। मन्त्रालयले सम्बन्धित कर्मचारीको नियुक्ति प्रक्रिया, योग्यता, दरबन्दी, करारको प्रकृति, छनौट प्रणाली र उनीहरूको जिम्मेवारीबारे स्वतन्त्र पुष्टि गर्न छानबिन टोली समेत खटाएको छ। मन्त्री मेहताले संसदमा दिएको जानकारी अनुसार मन्त्रालयले 24 घण्टाभित्र स्पष्टीकरण सोधेकोमा अस्पतालबाट प्रत्युत्तर प्राप्त भइसकेको छ। प्रारम्भिक विवरण अनुसार 30 वर्षीय बबिता कुमारी पासवान भदौ 24 गते बिहान करिब 2 प्रसव व्यथा लागेपछि अस्पताल पुगेकी थिइन्। उनलाई प्रसूति वार्डको बेड नम्बर 24 भर्ना गरी थप जाँचको सुझाव दिइएको थियो, तर अस्पतालबाट बाहिरिएको र बिहान 4:45 मूल गेट बाहिरै शिशु जन्माउन बाध्य भएको भनेर स्पष्टीकरणमा बताइएको छ। प्रसूति भएपछि आमा र नवजात शिशु सालनाल सहित पुनः प्रसूति वार्डमा पुगेका थिए। ड्यूटीमा रहेका स्वास्थ्यकर्मीले सालनाल काटेर उपचारका लागि बस्न आग्रह गरे पनि उनी पुनः बाहिरिएको स्पष्टीकरणमा उल्लेख गरिएको छ। घटना लगत्तै मन्त्रालयको निर्देशनमा दुवैको खोजी गरी बेड नम्बर 22 भर्ना गरेर प्रत्यक्ष निगरानीमा उपचार गराइएको छ। हाल आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको समेत जनाइएको छ। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै अस्पतालले डाक्टर उषा देव, स्टाफ नर्स मनिषा कुमारी शाह र सजन चौधरी, कार्यालय सहयोगी रेणु ठाकुर, स्वीपर कृष्ण मेहतर तथा सुरक्षा गार्ड देवकान्त झालाई छानबिन प्रतिवेदन न्यायसम्मका लागि कामकाजबाट समेत निलम्बन गरेको छ। गजेन्द्र नारायण सिंह अस्पतालमा लापरवाही र नातागोता विवादमा डाक्टर सहित 6 कर्मचारी निलम्बित, मन्त्रीद्वारा छानबिनको घोषणा शीर्षकमा आजको नेपाल समाचार पत्रमा यो खबर छ।
0: कानून मन्त्री नै नेपाल कानून आयोगको अध्यक्ष हुने गरी सरकारले नेपाल कानून आयोगको ऐन संशोधन गर्ने विधेयक प्रतिनिधि सभामा दर्ता गराएको छ। गत श्रावण 28 गते प्रतिनिधि सभामा दर्ता भएको विधेयक प्रतिनिधि सभाले अगाडि बढ़ाएको हो। यसअघि सर्वोच्च अदालतको न्यायाधीश भइसकेका वा सुसरहका विशिष्ट कानूनविद आयोगको अध्यक्ष रहने व्यवस्था सरकारले परिमार्जन गर्न खोजेको हो। विद्यमान ऐनको दफा 4 संशोधन गरी कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदेन अध्यक्ष हुने व्यवस्था गरिएको छ। कानून मन्त्री नै कानून आयोग अध्यक्ष हुने गरी अघि बढ़्यो विधेयक शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।